0: नया वर्ष को अवसर में वेको का विभिन्न होम अप्लायंस को खरीद में कैशबैक तथा स्योर शॉट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, डिशवाशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भएपुग सहज ईएमआई मार्फत खरीद कर सकता।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। आमदानीको 39% आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाका कारण सर्वसाधारणमा निराशा बढ़दै गएको छ। नेपालको आयकरको दर दक्षिण एशियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनु पर्ने कर विज्ञ तथा चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ। करको दर घटाउँदा समग्र राजस्व नघटेका कारण उदाहरण धेरै देशमा रहेको उहाँको भनाई रहेको छ।
3: देशको समग्र कुल गृहस्थ उत्पादनको अनुमान भन्दा दुई प्रदेशको आर्थिक वृद्धि दर बढ़िरहने देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 प्रदेशगत कुल गृहस्थ उत्पादनमा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय अनुमान 3.85% भन्दा बढ़ी हुने देखिएको छ।
2: नेपाल पत्रकार महासंघले सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेद गरिएको भन्दै थप दबावमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले श्रमजीवी पत्रकारको हितमा सरकारले सकारात्मक पहल नगरेको र खर्च कटौतीको बहानामा सरकारी सूचना तथा विज्ञापन राज्य नियन्त्रित संचार माध्यमलाई मात्रै दिने निर्णय गरिएको आरोप लगाएको छ। महासंघका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारी रवैया सच्याउन, सूचनाको पहुँचमा नियन्त्रण नगर्न, श्रमजीवी पत्रकारको पक्षमा पहल गर्न तथा सरकारी सूचना वितरणमा रहेको विभेद हटाउन पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले व्यवस्था गरेको छ।
3: पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढ़ेको छ। बजेट बढ़दै गए पनि उत्पादन तथा उर्वर जमीन भने घट्दै गएको छ। आर्थिक वर्ष 2070-71 2080-81 मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढ़ाव देखिएको हो।
2: घुस लिएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले 50,00,000 नगद फरौटी वा सो बराबरको बैंक ग्यारेन्टीलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गरेको आदेशमा बुधबार सार्वजनिक भएको लिखित आदेशमा उक्त थरौटी लिएर पूर्व मन्त्री गुप्तालाई थरौटीमा थुनामुक्त गर्न उल्लेख गरिएको छ।
3: अन्तर्राष्ट्रिय द्वन्द्वले पेट्रोलियम पदार्थको आकाशीयको मूल्य वृद्धिको असर जलविद्युत उत्पादनमा पनि परेको छ। विशेष गरी डिजेलमा बढ़ेको मूल्यले निर्माणाधीन जलविद्युत आयोजनामा करिब 15% दैनिक लागत बढ़ाएको छ।
2: बुधबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार अघिल्लो कारोबार दिनभन्दा नेप्से परिसूचक 30.08 अंकले बढ़ेको हो। 2721.73 बिन्दुदेखि खुला भएको नेप्से 2756.11 बिन्दुसम्म पुगेको थियो भने 2720.75 बिन्दुसम्म सरेको थियो। अन्तिममा भने नेप्से 2754.48 बिन्दुमा बन्द भएको हो। प्रतिशतका हिसाबमा नेप्से 1.10% बढ़ेको जनाइएको छ।

0: 5 82 779 र 5 82 780।
1: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
2: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4।
1: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: रेडियो आदिखोला 105.4।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसमा म खेम्बोम उपस्थित भइसकेको छु र नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा नेपाली नेटवर्क .com र हाम्रो पात्र .com पनि सुन्दै हुनुहुन्छ र काठमाडौँ उपत्यकामा सुन्न चाहनुहुन्छ भने 99.1 मेगाहर्जबाट यहाँहरूले प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र नेपाली बहसमा हामी सामाजिक आर्थिक राजनीतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौं र आजको नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौं, बहस गर्न चाहन्छौं नेपालमा सीमाको विषयलाई लिएर जुन किसिमको अहिले विवादहरू शुरू भएका छन्। एउटा जिल्ला र अर्को जिल्ला बीचको जुन विवादले यतिखेर नागरिकहरू घाइते हुनुपर्ने अवस्था सिर्जना भएको छ। तपाईँहरूले सामाजिक सञ्जालमा देखिएको एउटा जुन दृश्य, जुन भिडियो, त्यो कुनै नाटक होइन, त्यो कुनै छायांकन होइन, त्यो त यथार्थमा भएको हुम्ला र बाजुराको बीचमा पर्ने सिमानाका विषयलाई लिएर जुन किसिमको धरपकड भएको छ, व्यक्तिहरूमाथि हमला भएको छ, भनिएको छ हुम्लाको खारफुनाथबाट 200-400 जत्था आएर त्यहाँ रहेका लामपाटावासीहरूमाथि सांघातिक रूपमा आक्रमण गरेको विषय पनि यतिखेर आएको छ। र धनगढ़ी महानगरपालिकाका मेयर गोपाल हमालको टोली पनि हामी चिनाउँछौ सुदूरपश्चिम अभियान लिएर त्यहाँ पुग्नै लाग्दाखेरि आधै बाटोबाट खेदिएका समाचारहरू पनि यतिखेर आएका छन्। हुम्लाबाट आएर हुम्ली दाजुभाइले बाजुरा हिमाली गाउँपालिका 3 लामपाटाका वडा सदस्य पेमागरा गुरूङको घरमै पसेर रानी सैन जाने पर्यटक र स्थानीयमाथि कुटपिट, तोडफोड र लुटपाट गरेको भन्दै यतिखेर सामाजिक सञ्जालमा यत्र तत्र आएको छ। आजको दिनमा रानी सैन जान लागेको धनगढ़ी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल सहितको टोलीलाई समेत अगाडि बढ़न नदिएर फिर्ता पठाइएका भिडियोहरू सामग्रीहरू आइरहेका छन्। हामी कुरा गर्न चाहन्छौ दुई देश बीचको सीमानामा हुने विवाद, लिपुलेक लिम्पियाद्वारा कालापानीका विवादहरू जसरी अगाडि

0: बढ़िरहेका छन्। आज देशभित्रकै विवादका विषयलाई पनि लिएर व्यक्तिहरूमाथि सांघातिक आक्रमण हुने क्रम बढ़ेको छ। आज हामी बस गर्नेछौ नेपाली बसमा हुम्लाका प्रतिनिधि सभाका सदस्यसँग, त्यसै गरी बाजुराका प्रतिनिधि सभाका सदस्यहरूसँग। आखिर यो सीमाको विवाद के हो, त्यसको पृष्ठभूमि के हो, किन आज हुम्ला र बाजुराका नागरिकहरू एक आपसमा लड़िरहेका छन्, यो देशमा कानूनी राज्य छ कि छैन, जत्था बनाएर गुरिला शैलीमा जुन किसिमका आक्रमणहरू भइरहेका छन्, यो आक्रमणमा प्रहरी किन मुखदर्शक भएर बसिरहेको छ, चार दिनदेखि त्यहाँ त्यस्तै खालका गतिविधिहरू भइरहेको भन्ने पनि आएको छ, कतिपयहरूमा सामाजिक सञ्जालहरूमा पनि देख्न सकिन्छ। त्यसैले गर्दाखेरि हामी एक जिल्ला र अर्को जिल्लाका नागरिकहरूमा एक किसिमको जुन वैमनस्यता सिर्जना भएको छ त्यसको कारणबारे पनि पत्ता लगाउने प्रयत्न गर्नेछौं। जुन रानी सैन क्षेत्र छ त्यो भौगोलिक हिसाबले एकदमै पर्यटनले भरिपूर्ण र रमणीय क्षेत्र पनि हो र त्यहाँबाट तस्करीहरू पनि मौलाउने गरेको र छिमेकी देशहरूबाट त्यहाँ रक्सीको समेत तस्करी हुने र व्यापार हुने, करिब करिब दैनिक लाखौंको रक्सी तस्करी हुने गरेको भन्ने खालका पनि विषयहरू हामीसँग आएका छन् र स्थानीयहरूले त्यहाँबाट हामीलाई जानकारी समेत गराएका छन्। आज हामी नेपाली बसमा यी कुराहरूलाई उठाउनेछौ र पछिल्लो समय सरकारको बदलिएको कूटनीतिले नेपाल र भारतको सम्बन्ध अन्यल रहेको विषय पनि यतिखेर आइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको कूटनीतिक शैलीले नयाँ दिल्लीलाई असहज बनाएको छ। यो एउटा सुविचारित परराष्ट्र नीति हो वा केवल एक लहर, त्यो अझै स्पष्ट हुन सकेको छैन। दुई देश बीचको सम्बन्धको विषयमा पनि यतिखेर चर्चा र परिचर्चा पनि रहिरहेको छ। प्रदेश सरकारमा पालो फेर्न कंग्रेस र एमाले कसरत पनि गरिरहेका छन्। यतिखेर केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई नजिकको सरकार हुँदै गर्दाखेरि प्रदेशमा उनीहरूले आफ्ना एक्टिभिटिजहरू अगाडि बढ़ाएका छन्। आज हामी नेपाली कंग्रेसमा फूटको पूर्वाभ्यास रहेको विषयलाई पनि उठाउन चाहन्छौ। सन्तुष्ट समूहले सम्पर्क कार्यालय खोलेको छ र 60-40 भागबण्डा अब दन्ते कथा बनिसकेको कुरा नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बताइरहनु भएको छ। आज हामी नेपाली बहसमा नेपाली कंग्रेसको अबको बाटो अबको अवस्थाका विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ र नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमालेभित्र विद्यापति देवी भण्डारीको आगमन र सदस्यता नवीकरणले एमालेमा एक किसिमको रौनकता पनि छाएको छ। यसलाई कुन कूटनीतिक चालका रूपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नुभयो त्यो भने बुझ्न बाँकी छ। तर जहाँ महासचिव र उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेल बीचको जुन गुटगत राजनीति र स्वार्थ हावी हुँदै गएको थियो त्यसलाई ब्यालेन्स गर्नका निम्ति ओलीले विद्या भण्डारीको सदस्यता नवीकरण गरिएको भन्ने विषय पनि यतिखेर जोडिएर आएको छ। त्यसका विषयमा पनि छलफल र परिचर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: हेलो, अर्गानिक फुड ल्यान्ड हो?
2: हो हजुर, के सेवा गरौँ होला?
1: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्गानिक गाउँ घरमै खाए जस्तो?
2: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
1: ओहो, कोदोको मोमो? हस्, हामी अर्गानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
3: अर्गानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
1: सम्पर्कको लागि अर्गानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी सुक जाने बाटोतर्फ।
3: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9556061208।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई? नमस्कार उपप्रमुख।
5: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, भन्दा भन्दै रोकिएछ। अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड। रेडियो आदि खुला 105.4
0: खारपुनाथ गाउँपालिका लगायतका नागरिकहरू आएर बाजुराको रानी सैन क्षेत्रमा त्यहाँका नागरिकहरूलाई कुटपिट गरेको, लामपाटा क्षेत्रका धरपकड गरेको भन्ने विषय यत्र तत्र आइरहेको छ। सबैभन्दा पहिला त्यहाँको चुरो कुरा के हो, त्यो चाहिँ क्षेत्र कस्तो क्षेत्र हो, त्यो क्षेत्र चाहिँ कुन जिल्लामा पर्छ, हिजोको इतिहासले के भन्छ, यसको बारेमा जानकारी गराउनुहोस् त।
9: अब सर्वप्रथम त तपाईँलाई नेपाली रेडियोमा मलाई पुर्याउनु भयो, तपाईँलाई हार्दिक धन्यवाद छ। अब यो वास्तवमा यो लामपाटा क्षेत्र रानीसैय भन्ने ठाउँ चाहिँ यो हुम्ला र बाजुरा जिल्लाको सिमाना हो। यो सिमानामा पर्ने भएको नाताले अब त्यहाँ चाहिँ अब अहिले यहाँ त्यहाँ बाजुराका साथीहरू आफ्नो नाति छ भन्छन् र मैले चाहिँ देखेको छैन। त्यहाँ लामपाटा क्षेत्र वास्तवमा अहिलेसम्म चलभोग गर्दै आएको र त्यहाँको वन क्षेत्रमा चरिचराउ गरेको र अहिलेसम्म त्यो वन समुदाय वन पनि अहिले त्यो हुम्लाकै खारपुनाथ गाउँपालिका वार्ड नम्बर 2 रिपको छ। त्यस्तै अर्को समुदाय वन तपाईँको सर्केघाट गाउँपालिका वार्ड नम्बर 2 वडाले अहिले आफ्नो वन क्षेत्र भनेर उहाँहरूले समुदाय वनको कर पनि तिरिरहेछन् राज्यलाई।
0: होइन, उहाँहरूले त के पनि भन्नुभएको छ भने नि, रानीखेरको क्षेत्रको वास्तविकता भोगचलन गर्ने भनेको हामी बाजुरेली भोटे जनजाति समुदाय हौ। हिउँदको 6 महिना जाडो छल्न बाजुराको तल्लो बेड असाम डोटी र कैलालीसम्म आउने र बर्खाको महिनामा रानीखेरकोलाई ठाकथलो बनाएर बस्ने हाम्रो सदियौंदेखिको जीवनयापन गर्ने शैली हो। विगत 1 दशकदेखि ती क्षेत्रहरूको भोगचलन गर्ने भोटे समुदायहरू मार्चडी कोल्टी र पाण्डुसैनतिर स्थायी बसोबास सर्दै गर्दा माथि रानीखेरको जाने भोटे समुदाय कम भयो भन्दैमा ती क्षेत्रमा 6 महिना हामीले भोगचलन गर्यौं र यो क्षेत्र हाम्रो हो होइन भन्नु यो एकदमै बकवासको कुरा हो भनेर चाहिँ त्यहाँका नागरिकहरूले मलाई हिजो तपाईँसँग कुरा गर्ने भनिसके पछाडि धेरै प्रश्नहरू आएका छन्।
9: अब यो यस्तो छ कुरो के हो भने, वास्तवमा त्यो भोटे समुदाय तपाईँको बस्ने क्रममा जाने हो भने त्यो त अछामको जग्गा पनि उनीहरूको हुनुपर्ने, माथि यारीको जग्गा पनि त उनीहरूको हुनुपर्ने हो नि त। त्यो खालि फिरन्ते समुदाय हो। अनि त्यसपछि अहिलेसम्म भोगचलन गर्दै आएको त वास्तवमा नामका गाउँपालिका, अहिलेको नामका गाउँपालिका, हिजोको तपाईँको खमाल गाउँ गाविसको, वास्तवमा अहिले पनि उनीहरू तपाईँको 3 महिना चाहिँ रानी सैन्यमा बस्ने आफ्नो त्यो पशु वस्तु राखेर बस्ने ठाउँ छ। उनीहरूको आफ्नो थाई अस्थायी चहराहरू बनाएका छन् त्यो के यो हाम्रो खँगाल गाउँका समुदायहरूले। त्यो अब त्यो भोटे समुदाय फिरान्ते थियो, त्यो म स्वीकार्छु, त्यो हिजो थियो त्यो अहिले छैन। मैले हिजो पनि त तपाईँको त्यो के अरे एउटा रेडियोलाई अरे उसलाई युट्युबलाई मैले इन्टरभ्यू दिएको छु, मैले त्यहाँ पनि भनेको छु भोटे समुदाय नभएको होइन, भोटे समुदाय थियो, फिरान्ते समुदाय थियो।
0: तर नेपालको नक्सामा सीमाङ्कित भएको बाजुराको नक्सा के हो? हामीले बच्चेबाट त्यही नक्सा हेरेर हुर्कियौ, कानूनी आधार त नक्सा होला नि भन्ने उहाँको दाबी छ क्या?
9: अब यस्तो छ, यो 52 सालमा तपाईँको यो कसरी कसरी नक्सा तयार गर्यो त्यो त्यो मलाई पनि थाहा भएको छैन तर भोक्चलनका आधारले र अर्को अर्कोमा तपाईँलाई एउटा अहिले मलाई पछिल्लो पटक तपाईँहरूले मलाई इन्टरभ्यू लिनु भने म प्रमाण सहित बोल्छु त्यो प्रमाण मैले हुम्लाबाट झिकाएको छु त्यो रानी सेनको चरित्र गर्नका लागि तपाईँको च्यादुङ र के अरे खँगाल गाउँको मुद्दा पढेको रहेछ त्यो मुद्दा जुम्लाले फैसला गरेको रहेछ त्यो फैसला 35 सालमा फैसला गराएर छ त्यो फैसला मैले झिकाएको छु पछि कुनै त्यस्तो अवसर पर्यो भने म त्यो फैसला सहितको म तपाईँलाई प्रमाण पनि देखाइदिन्छु
0: होइन एउटा कुरा त्यहाँ चौकी स्थापना हुँदै थियो होइन त्यहाँ सुरक्षाका लागि भनेर अनि चौकीमै काम गर्ने कामदारहरूलाई पनि लखेरिदिने तपाईँका नागरिकहरू तपाईँका मतदाताहरू त अलिकति गुरुला स्टाइलमा आएर चाहिँ त्यहाँ नागरिकहरूलाई धरपकड गर्ने होइन त्यसो भए त लिपुले काला पनि लिम्पिया दुरा खटाउनु पर्यो क्या उहाँहरूलाई चाहिँ सीमा बचाउन भन्दैछन् अहिले
9: एकदम
0: तालिम प्राप्त हुनुहुँदो रहेछ होइन भिडियोमा हेर्दाखेरि पारीबाट पुरा दौडेर एकदमै होइन रेसमा आइरहनु भएको छ उहाँहरू 200-300 जनाको जत्था बाँधेर लिपुलेकतिर पठाइदिँदा कसो होला होइन
9: त्यो चाहिँ गलत कुरो हो त्यहाँ चाहिँ थोरै धरपकड चाहिँ भएको छ अब सीमामा चौकी स्थापना गर्ने कुरोमा तपाईँको अहिले यो सीमा विवाद भइरहेको अवस्थामा चौकी स्थापना नगरौं चौकी स्थापना सुरक्षा सबैलाई चाहिन्छ त्यहाँ सुरक्षा राख्नु आवश्यकता छ र सुरक्षा राख्नका लागि दुईटै बाजुराको पनि सहमति चाहियो हुम्लाको पनि त सहमति चाहियो नि त र अर्को कुरो के भने चौकी स्थापना गर्नका लागि अहिले तपाईँको अस्थायी चौकी स्थापना गर्नका लागि गृह मन्त्रालयले निर्णय गरेको हुनुपर्छ त्यो निर्णय भएको छैन हामी कानुनी प्रोसेसमै गएका छौँ
0: होइन त्यो चौकी स्थापना हुँदै गर्दाखेरि भवनहरू अल्पत्र पारेर होइन बिचरा कामदारहरू भागेका रहेछन् क्या मलाई त्यो तस्विर प्राप्त भएको छ होइन आधैमा काम गरेर भाग्नुपर्ने स्थिति आयो सरकारले चाह्यो भने शान्ति सुरक्षाको लागि चौकी स्थापना गर्न नागरिकहरूलाई सोध्नुपर्छ र भने
9: होइन होइन त्यो त निर्णय पनि त गर्नु पर्यो नि त
0: निर्णय भएको छैन गृह मन्त्रालयले त्यहाँ चौकी गर्ने भनेको छैन अनि कसले पठायो प्रदेश सरकारले त्यसो भए प्रदेश सरकारले
9: छैन छैन प्रदेश सरकारले अहिले त त्यो के अरे यो नेपाल प्रहरी प्रदेशको मतामतमा गएको त छैन नि त अहिले संघ सरकारले तपाईँको अस्ति गृह सचिवज्यूसँगै कुरो भएको हो त सचिवज्यूले भन्नुभएको
0: त्यो रकम कहाँबाट गरेर प्रहरी चौकी बन्दैछ त्यसो भए कसले लगानी गर्यो त्यहाँ
9: त्यहाँ प्रदेश सरकारको सुदूरपश्चिम प्रदेश सरकारको बजेट विनियोजित गर्नु भएको रहेछ त्यहाँको अर्थमन्त्रीज्यूले यो संघ सरकारसँग परामर्श नगरिकन
0: होइन अब प्रदेश सरकारले शान्ति सुरक्षा अमन चयन कायम गर्नका निम्ति त्यहाँ चाहिँ अब प्रहरीले माग गरिसके पछाडि त्यो किसिमले व्यावहारिक रूपमा चौकी स्थापना गर्न खोज्नु भयो होला नि त होइन
9: होइन प्रहरीले माग गरेको होइन त्यहाँको स्थानीय समुदायले माग गर्नु भएको रहेछ तर अस्ति गृह सचिवज्यूले पनि यो हजुर
0: जयपतिजी
9: हजुर
0: सुनिरहनु भएको छ भन्नु
9: त्यही त चौकी स्थापना गर्नका लागि अब यो कानुनी प्रोसेसबाटै के अरे यो गृह मन्त्रालयबाट स्थायी चौकी स्थापनाका लागि गृह मन्त्रालयबाट तपाईँको निर्णय हुनु पर्दो रहेछ त्यो निर्णय नभइरहेको अवस्था हजुर
0: सुन्दैछु भन्नु न
9: त्यही त गृह मन्त्रालयमा अहिले निर्णय नभइरहेको अवस्था र यो के अरे त्यसपछि अनि हुम्ला जिल्लाको सिमाना कमसे सिमानामा चौकी राख्नका लागि दुईटै जिल्लाको त सहमति चाहिने होला नि त
0: अनि सहमति भएको छैन चौकी स्थापना गर्नका निम्ति
9: छैन छैन छैन हुम्ला जिल्लालाई कुनै पनि एउटा शब्द समेत सोध्नु भएको छैन
0: त्यहाँ त सहमति प्रयास गर्ने हो नि त अनि त्यहाँ लाठी भाटा भाला लगाएर चाहिँ जाने हो र जनतालाई लखेट्ने हो त्यहाँ बसेका लम्पाडवासीहरूलाई चाहिँ लखेट्ने त्रास फैलाउने 3-3 दिनसम्म चाहिँ नजर बन्द गरेर राख्ने त्यहाँ कुटपिट गरेर त्यस्तो पनि गर्न मिल्छ मानवीयता हुँदैन जयपुरजी
9: यस्तो बम्जी त्यहाँ यहाँ चाहिँ अहिले अलि यो कुरो चाहिँ अलि बढी गर्नु भएको छ बाजुराका साथीहरूले यो भिडियोहरू कस्तो बनाउँछन् त्यो त एआईका जमानाले गर्दाखेरि यो चाहिँ गलत भएको छ तर त्यहाँ चाहिँ नहुनु पर्ने भएको छ यसको लागि म एकदमै क्षमा प्राप्ति छु किन भनेदेखि हामीले पनि त मानवीय दृष्टिकोणले हेर्नुपर्छ त्यसैले यो चाहिँ गलत भयो हामी यो कुरो नहुन दिनका लागि हाम्रो बाजुराको मान्यज्यू र म एकदम हरदम लागेका हौ तर के गर्दा दुर्भाग्यवश यस्तो घटना घट्यो त्यहाँ चाहिँ फोन लाग्दैन यही घटना नदोहोरियोस् भनेर यो घटना नहोस् भनेर मैले हुम्लाको सिरोसाबलाई इन्सपेक्टरको नेतृत्वमा पनि त्यहाँ खडाउन लगाएको त्यहाँ ढिला पुगिदियो, ढिला पुगिसकेपछि त्यहाँ त्यो यो घटना घटेको हो।
0: हजुर, तपाईँलाई राम्रोसँग थाहा छ नि त, अब त्यहाँ ती खालपुनाथ लगायतका ठाउँबाट गएका नागरिकहरू करिब करिब मलाई लाग्छ एक दिनभरि लगाएर नै त्यो ठाउँमा पुग्नुपर्ने हुन्छ अरे, होइन? भौगोलिक हिसाबले पनि होइन, लामो डिस्टेन्स छ अरे। अब त्यो भइसके पछाडि यो त एकदम योजनाबद्ध तरिकाले काठमाडौँ उपमा के अरे यो धनगढ़ी उपमहानगरपालिकाका मेयरसँग हिजो मेरो गोपीजीसँग कुराकानी पनि भएको थियो, उहाँले त लखेटियौं भन्नुभएको छ, फेरि भिडियो पनि आयो त्यस पछाडि, होइन? लखेटिएको छ नि त उहाँहरूलाई पनि, होइन?
9: त्यही त, त्यो घटना नहुनु पर्थ्यो भयो, त्यो त्यो दुर्भाग्य हो, होइन? एउटा गोपी हमाल जस्तो मान्छेलाई त्यस्तो गर्नु हुँदैन थियो। तर त्यो कुरो यस्तो पनि छ, कुरो के भने सीमा विवाद भइसकेपछि त्यही त्यो रानी सैन बाजुराको भनेर भिडियो डकुमेन्ट्री बनाउन नजानु पनि पर्थ्यो नि त। यहाँ हुम्लाको सिडिओ साहबले यो समस्या आइसकेपछि बाजुराको सिडिओ साहबलाई हुम्लाको सिडिओ साहबले एकदमै रिक्वेस्ट गर्नुभएको प्लिज यो बेला गोपी हमालजीको टिमलाई के अरे हिमाली गाउँपालिकाको अध्यक्षज्यूलाई यो बेला रानी साइनमा यो डकुमेन्ट बनाउन नपठाइदिनुहोस् न, यो पठाउँदा फेरि समस्या आउँछ, समस्या आइसक्यो फेरि यो अहिले तब अब यो समस्याले गर्दाखेरि आज त हिजो बाजुरा बाटो बन्द गर्यो भन्ने कुरो पनि छ नि त, राजमार्ग बन्द गर्न पाउँछ यो कर्णाली कोरिडोर यो राष्ट्रिय राजमार्ग बन्द गर्न त पाउँदैन नि त। र सीमा विवादको नाममा तर अहिले बाटो बन्द गरिरहनु भएको छ उहाँहरूले, बाजुराका साथीहरूले।
0: होइन, अब यो यहाँ चाहिँ के पनि आएको छ भने नि जयपतिजी, तपाईँ त जनताको प्रतिनिधि हो, होइन? तपाईँ जनताको प्रतिनिधि हो, जनतालाई तपाईँले चाहिँ सुझबुझपूर्ण ढंगले चाहिँ सम्झाउनु पर्ने हुन्छ। बाजुराको रानीसैन क्षेत्रलाई केही जडीबुटी तस्कर ठेकेदारहरूले सिजनभर जुवातास खेल्ने, जडीबुटी चोरी तथा अवैध निकासी पैठारीको अखडा बनाएको, होइन? त्यहाँ अवैध धन्दा बन्द हुने डरले प्रहरीचोक स्थापना विरूद्ध हुम्लाका स्थानीयलाई उस्काएर अवरोध सिर्जना गर्न खोजिएको, त्यहाँ छिमेकी मुलुकबाट करिब करिब दैनिक लाखौंको रक्सी पनि ओसार प्रसार अवैध रूपमा हुने गरेको लगायतका विषयहरू त आइरहेका छन् नि त।
9: अब त्यो यो यो त्यो अब यो अवैध रक्सी के अरे यो आदान प्रदान हुने यो कुरो त मलाई त्यति थाहा छैन, जानकारीमा छैन। र अर्को कुरो के भने जडीबुटी त त्यो तस्कर गरेको होइन, जडीबुटी वनबाट खनेको हो, होइन? अब त्यहाँ उनीहरूको आफ्नो सामुदायिक वन दर्ता गरेका छ। म तपाईँलाई कुनै दिन प्रमाण म देखाउँला,
0: प्रमाण चाहिँ तपाईँलाई छलफल गराउँला, फेरि पनि गराउँला, होइन? तर चाहिँ यहाँ फेरि पनि आइरहेका छन् क्या,
9: त्यो दुइटै त्यो के भन्छ यो रानी खर्कको समुदाय वन दर्ता गरेका छन्। त्यो त्यो समुदाय वन दर्ता गरे बापत उहाँहरूले हुम्ला जिल्लाको वन कार्यालयमा कर पनि तिरेका छन्। हाम्रो के यो खारपुनाथ गाउँपालिका वार्ड नम्बर दुई थाली राया र तपाईँको सर्केघाट वार्ड नम्बर दुई रिपका समुदायहरूले त्यस्तो छ। त्यसैले उहाँहरूले आफ्नो पुरै सामुदायिक वन दर्ता गरेका छ, राज्यलाई कर तिरेका छन्।
0: सीमाका विषयलाई लिएर मर्न र मार्न तयार हुने यस्ता जनता हुँदाहुँदै अहिलेसम्म लिपुलेक र कालापानीमा किन नपठाएको मान्यज्यू?
9: अब त्यो कुरोमा यो कुरो लिपुलेक र कालापानी भन्ने कुरो राज्यले त गर्न सकेका छैन भने तपाईँ त्यहाँ त्यो कुरो त त्यहाँ जोड्न भएन हजुर। त्यसैले यस्तो कुरो अब साधारण हाम्रो जिल्लाको एक आपसमा अहिलेसम्म यो भाइचारा सम्बन्ध भइरहेको अवस्थामा यो हुनु दुर्भाग्य हो, मलाई पनि दुःख लागेको छ।
0: आफ्नै घरमा असुरक्षित बनेका छन् रे लामपाटावासीहरू अहिले, होइन?
9: हजुर, लामपाटामा अरू कोही बस्ती छैन, लामपाटामा एउटै केही लामा समुदाय गुरुङ बस्छ भन्ने कुरो सुनेको छु।
0: घरै भत्काइदिएछ नि त, भिडियोमा देखिएको हिसाबले त त्यो घरभित्रै गएर होइन कुटपिट भएको छ, घरै भत्काइ
9: लामपाटै होइन, लामपाटाभन्दा अलिक तल हजुर।
0: त्यसपछि अब के हुन्छ त्यसो भए, अब तपाईँहरू कसरी मिलाउनुहुन्छ यो विवादलाई?
9: अब यस्तो हामीले हिजो पनि फेरि हाम्रो हुम्लाको मान्यज्यू अरे बाजुराको मान्यज्यू र म त्यसपछि पूर्व मन्त्री बत्री पाण्डेजी र हाम्रो पूर्व मुख्यमन्त्रीज्यू जीवनमार साईहरूसँग ज्यूसँग परामर्श गरेर हामी अब स्थानीय लेभलमा हुम्ला जिल्लाको तपाईँको छवटा गाउँपालिकाको सिमाना पर्छ। त्यसैले छवटा गाउँपालिकाका अध्यक्षज्यू अनि बाजुरा जिल्लाको सिमाना म पर्ने हिमाली गाउँपालिका अध्यक्षज्यू र अरू जनप्रतिनिधि अरू पुराना मान्छेहरूसँग पनि परामर्श गरी यो राजनीतिक समाधान निकास निकाल्नुपर्छ भन्ने मान्यता हो। र अर्को कुरो के भने यही रेडियो मार्फत तपाईँहरूलाई यो संसारको प्राक्टिस पनि छ नि त, सिमाना नदी ढलो र तपाईँको यो पहाड़का चुचुराहरू हुने हो कि होइन ल भन्नुहोस् त। त्यसैले यो कवाडी नदी भनेको बाजुरा र हुम्लाको सिमाना हो, त्यो नदीलाई सिमाना नमानेर यो पछि यो लुकी चोरी हुम्लालाई के भन्छ यो हुम्ला जिल्लासँग परामर्श नगरी बाजुरा जिल्लाका साथीहरूले यो नाति चाहिँ जिल्लासँग परामर्श नगरी एकलौटी नाति गरेको जस्तो आभास आएको छ। त्यसैले अब यो यो नाति विभागसँग बसेर गृह मन्त्रालयसँग बसेर यसको निकास निकाल्नुपर्छ।
0: अब त्यहाँ घाइतेहरू पनि भएका छन् कतिपयलाई हेलिकप्टरबाट, तीन दिनसम्म मात्र हेलिकप्टर पठायो भन्ने छ। अब त्यहाँ गल्ती गर्नेहरू होइन कानूनी दायरामा त आउनु पर्ला नि त, होइन सजाय त हुन्छ होला नि सबैलाई
9: होइन, गल्ती गर्नेलाई त कानूनी दायरामा ल्याउनु पर्यो
0: होइन, अब दोषीहरूलाई कानूनी दायरामा ल्याउनुहुन्छ तपाईँहरू,
9: त्यहाँका गल्ती गर्नेलाई पनि ल्याउनु पर्यो। अब कतै कतै बाजुरा जिल्लाबाट पनि त गल्ती भएको थियो कि त्यो पनि भोलि अनुसन्धानमा आउला नि त।
0: अब जाँदा जाँदै यो सीमा विवादको विषय भनेको अब दुईवटा जिल्ला बीचको एउटा विवाद हो, भाइचाराको सम्बन्ध छ, दाजुभाइहरू छन् त्यहाँ होइन, सबैले यो चरिचरण गर्ने कुरा, यो भूगोल भन्ने कुरा हेर्नुहोस् न, अब यो नक्साङ्कनले यो गर्दाखेरि भूगोललाई चाहिँ अब के भने यो घेरबारका कारणले गर्दाखेरि वा यो कागजी कारणले गर्दाखेरि चाहिँ नागरिक बीचमा जुन किसिमको द्वन्द्व सिर्जना भएको छ, यो द्वन्द्वलाई चाहिँ समाधान गर्नका निम्ति तपाईँहरू चाहिँ सक्षम हुनुहुन्छ, तपाईँहरूले चाहिँ सक्नुहुन्छ, यो कहिलेसम्म समाधान हुन्छ यो कुरा चाहिँ?
9: खारबुनाथका नागरिकहरू अनि तपाईँ सर्केघाटका नागरिकहरू, खारबुनाथका मात्र छैन हजुर, त्यहाँ गएका सर्केघाटका पनि छन्, सर्केघाट गाउँपालिका वार्ड नम्बर दुई र खारबुनाथ गाउँपालिका वार्ड नम्बर दुईका दाजुभाइहरू अनि त्यसपछि नामखा वार्ड नम्बर तीन का समुदायहरू त्यहाँ विशेष गरी बढी, त्यसरी सिमीकोट गाउँपालिका वार्ड नम्बर आठका दाजुभाइहरूको पनि त्यहाँ ठुलो, अहिले अब सिजन भइसक्यो हेर्नुहोस्, अब पशु वस्तु त्यहाँ लगिसक्नु भयो होला, त्यसैले यो चार पाँचवटा गाउँपालिकाका पशु वस्तु त्यो तीन महिना लगातार चाहिँ धानी सैन्यमा राख्छन्। खारपुनाथ, सर्केघाट, सिमीकोट र नामखा,
0: अनि यतापट्टि बाजुराकाले पनि राख्छन्। त्यसो भए
9: बाजुराको अहिले बाजुराको भोग चलन गर्ने छैनन्, त्यहाँ पशु वस्तु पाल्दैनन्।
0: बस्ती मात्रै हो त्यसो भए
9: पनि छैन, यो नचाहिने कुरो हवा फैलाइरहनु भएको छ, बस्ती छैन। र अर्को कुरो के भने तपाईँको सैताल हिमाल हामी बगान बाजुरा र हुम्लाको सिमाना हो, अहिले सैताल हिमाल पनि बाजुराभित्र पार्नु भएको छ उहाँहरूले, यो कुरो पनि छ। त्यसले यी कुरा समाधान गर्नका लागि सम्बन्धित निकाय नाति विभाग, गृह मन्त्रालय र त्योसँग सम्बन्धित सरकारी निकाय त्यो को पर्छन्, के पर्छन् र यो सीमा सम्बन्धी सीमा जोडिएका सम्पूर्ण गाउँपालिकामा स्थानीय लेभलदेखि लिएर केन्द्रीय सरकारसँग प्रदेश सरकारसँग परामर्श गरेर यसको राजनीतिक निकास निकाल्नका लागि हामी एकदम तत्पर लागिरहेका छौँ, अझ पनि लाग्नेछौँ।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, यो विवाद समाधान गर्न सफल हुनुहोस्, शुभकामना, नमस्कार।
9: एकदम धन्यवाद बन्जी, धन्यवाद, नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो जयपति रोकाया, हुम्लाका प्रतिनिधि सभाका सदस्य, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
10: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
11: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
11: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
11: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
3: मोबाइल नम्बर 9855054313 र 9141443842।
11: मूल्य होइन, स्वास्थ्य रोजौं।
12: किन आँखा मिचेको मिचेको गरेको?
13: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
12: धेरै समय मोबाइल चलाएपछि क्या हो?
13: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
12: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए, त्यसो भए जोगिन के गर्ने त?
12: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
13: बुझेँ।
12: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
16: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
11: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
16: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
11: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
11: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9855019076, 9861719076 र 9817-1682-23।
17: रेडियो आदिखोला 105.4।
0: नक्साङ्कन क्षेत्राङ्कनका कारणले गर्दाखेरि नागरिक नागरिक बीच जुन किसिमको लड़ाई, जुन किसिमको झगडा होइन त्यो सृजना हुन्छ, त्यो सृजनाले एउटा जनप्रतिनिधिको हिसाबले, एउटा बुद्धिजीवी समाजसेवीका हिसाबले उनीहरूले मिलाउनु पर्ने एउटा दायित्वभित्र पनि पर्छ। त्यसैले हामीले आज यो मुद्दालाई उठान पनि गरेका छौं र महत्वपूर्ण निकाय पदाधिकारी बेन पनि छन्। अहिले नयाँ नियुक्ति निकै सुस्त रूपमा भइरहेको छ। मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने र नियुक्ति प्रक्रियालाई अगाडि बढ़ाउने भन्ने जुन किसिमको अहिलेको बालिन सरकारको जुन किसिमको निर्णय छ, तर पनि यो नियुक्तिहरू नहुँदाखेरि, समयमा नियुक्ति नहुँदाखेरि एउटा समस्याको सिर्जना पनि भएको छ र वरियता मिचेर यतिखेर न्यायालयमा प्रधान न्यायाधीश आएको भन्ने विषय पनि आएको छ। यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्दैछौ र अहिले फेरि हामीसँग टेलिफोन सम्पर्कमा जोड़िनु भएको छ बाजुरा जिल्ला प्रतिनिधि सभा सदस्य जनक राज गिरी, हामी उहाँसँग कुराकानी गर्दैछौ। जनकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
18: धन्यवाद।
0: अब यो जुन सिमानाको विषय यहाँलाई थाहा छ, रानी सैनको विषयलाई लिएर निकै ठूलो विवाद भएको छ हुम्ली र बाजुरेलीहरू बीच, होइन? यो भूमिको यो कसको भूमि हो, यो चाहिँ नक्साङ्कनमा कहाँतिर पर्छ, कुन क्षेत्रमा पर्छ? भर्खरै मैले अहिले हुम्लाका सांसदसँग पनि कुराकानी गरेँ, उहाँले भन्नुभएको छ यो हुम्लाको हो, भोगचलन गर्दैमा त्यहाँ बस्दैमा चाहिँ बसोबास गर्दैमा चाहिँ उहाँहरूको हुनेसम्म हुँदैन भनेर भन्नुभएको छ। तपाईँहरूको दावी के हो?
18: होइन, हामीले त अब यो प्रष्ट कानूनी आधार हेर्ने हो। त्यो भोगचलन अब धेरै पहिले तपाईँको पुस्तेनीदेखि कतिपय के अरे त्यहाँ भोटे त्यो जनजाति छ तिब्बतबाट हुँदै त्यो बेला तपाईँको चौरीमा भेडा बाख्रामा नुन बोकेर त्यो बाटो हुँदै सुदूरपश्चिमका धेरै ठाउँमा यो वस्तु विनिमय जस्तै अब नुन चाहिँ बोकेर तल्लो भेगमा दक्षिण भेगमा आउने र दक्षिण भेगमा तपाईँको कैलालीसम्म भेडा बाख्राबाट चाहिँ नुन ल्याएर आउने लुकालमा र फर्किँदाखेरि त्यहाँबाट चामल बोकेर जाने त्यो चलन धेरै पुरानो चलन हो र त्यसको एउटा पुरानो तपाईँको अफ साल्ट राइस भन्ने एउटा पुस्तकमा लेखिएको छ, त्यसबाट एउटा सिङ्गापुरको एउटा लेखकले लेख्नु भएको छ। त्यो चरिचरणको त्यो निश्चित समयमा चरिचरणको ठाउँ पनि हो त्यो रानी छन्, त्यहाँ भेडा बाख्राहरू चराउने ठुलो जाने 8 किलोमिटरमा फैलिएको जाने घाँसे मैदान छ। त्यो पुरानो परम्परा चलन भोगमा तलमाथि गरिराख्ने एउटा रूप पनि हो त्यो र पछिल्लो अवस्थामा यो सन् 2001 नापी विभागको एउटा फिल्ड भेरिफिकेसन भेरिफिकेसनको सहितको एउटा नेपालको नक्सा जारी भएको छ। त्यो नक्साको सिट
0: हजुर सुन्दैछु,
18: त्यो नक्साको सिट नम्बर 29/81/03 स्पष्टसँग यो साक्या लाग्ना डाँडा लेप्चा ठोसाभन्दा माथि हुम्ला त्योभन्दा तल साक्या लाग्ना भन्दा तलका जाने भूभागहरू जेखुङ्गा खर्क लेप्चे खर्क मायौं खर्क रानी खर्क धौली खर्क च्याचौर र लामपाटा बाजुराको भूभागभित्र पर्ने स्पष्ट कानूनी आधार चाहिँ त्यो नक्सा त्यो सन् 2001 फिल्ड भेरिफिकेसनको जाने त्यो नक्सामा उल्लेख भएको छ।
0: अब क्षेत्र चाहिँ बाजुरा जिल्लामा पर्छ त्यसो भए
18: होइन, त्यो 2057 अब नेपाली विक्रमसम्म 2057 सन् 2001 फिल्ड भेरिफिकेसनको त्यो नक्साले जाने त्यो सर्वेले स्पष्ट त्यो जाने एउटा देखाएको छ तपाईँको त्यो डकुमेन्टमा त्यो त्यो देखिएको हुनाले हामीले त के भने सरकारी निकायले गरेका नाप नक्साहरू त्यो बेलाका डकुमेन्टहरू नापी विभागका सर्वेहरू त्यहाँ के अरे फिल्डमा भएको तपाईँको के अरे यो नापी विभागले गरेका नक्साङ्कनलाई यसैलाई हामीले आधार मान्ने हो। त्यो आधारमा स्पष्टसँग त्यो आधार त्यो कानूनी जाने आधार चाहिँ अहिले त्यो त्यो भेग बाजुराभित्र पर्छ। हामीले अहिले नयाँ साइन्टिफिक जो नक्साङ्कन भएको छ अहिलेको जीपीएस सिस्टमबाट पनि त्यो हेर्दा हुन्छ, तर पनि त्यो विवाद आयो। अब त्यो विवाद आइसकेपछि तपाईँको सानातिना विवादहरू हुन्छन्, जस्तो एउटा
0: होइन सानातिनो विवाद मात्रै हो र जनकराजी, सानातिनो विवाद हो त्यहाँ चाहिँ हुलका हुल बनाएर मान्छेको समूहका समूह बनाएर 2-3 100 चाहिँ गुरिला समूह जस्तो गरी आएर त्यो भिडियो तपाईँले देख्नु भएको छ होइन, मान्छेको घरभित्रै बसेर हातपात भएको छ लामपाडावासीहरूको, होइन त्राइमाम छ त्यहाँ चाहिँ 3 बन्दक बनाएर राखेको भन्ने छ, 3 हेलिकप्टर पठाइएको छैन, त्यहाँ कतिपय पत्रकारका ड्रोन क्यामेराहरू फुटेका छन्, मलाई पनि कतिपय भिडियोहरू पठाइएको छ, होइन चौकी निर्माण गर्ने ठाउँबाट चाहिँ कामदारहरूलाई अलपत्र रूपमा चाहिँ पिट गराएर भगाइएको छ, यो सामान्य त होइन नि त त्यहाँ होइन, पुलपुले चारोलाई भत्काउन खोजेको छ।
18: होइन, मैले भन्न खोजेको तपाईँको विवाद भन्ने कुरा एउटा घरबाट पनि सुरु हुन्छ, होइन दुईजना भाइ छन् एउटा खेत छ त्यो खेतको साथ सिमानामा पनि विवाद हुन्छ र त्यो विवाद भइसकेपछि त्यसको समाधान पनि संवादबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो। र अब अहिले अहिले हामीहरू के भने त्यो विवाद 4 दिनमा हामीले त्यो विवाद भएको कुराहरू त्यहाँ हातपात भएको लाठी भाटा सहित चाहिँ एउटा ठूलो जत्था हुम्लाको सिमानाबाट आएको भन्ने कुरा हाम्रो जानकारीमा आउने बित्तिकै हामी अब गृह सचिव कहाँ गएर अब यो शान्ति सुरक्षा कसरी कायम गर्न सकिन्छ र भन्ने कुरा हामीले उहाँलाई नै जानकारी गर्यौं र तत्कालै हुम्लातिरको त्यो जत्थालाई शान्त गर्ने कुराहरू स्वयं चाहिँ हुम्लाको मान्यजीले त्यसको जिम्मा लिनुभयो र तलबाट पनि एउटा संयोगले के थियो भने रानीसैन बहस भनेर एउटा कार्यक्रम राखिएको थियो हिमाली गाउँपालिकाको संयोजकत्वमा त्यहाँ हाम्रो जिल्ला समन्वय प्रमुख सहित र त्यही बेलामा यो सुदूरपश्चिम हाम्रो सुदूरपश्चिम हामी बनाउँछौ भन्ने अभियानका साथ हाम्रो धनगढ़ी उपमहानगरको मेयर गोपी हमालजीको नेतृत्वमा पनि एउटा टोली गएको रहेछ त्यो जानकारी पनि हामीले पायौं र त्यो त्यो टोली त्यहाँ नपुग्दै त्यहाँमाथि लामपाटामा जहाँ हाम्रो एउटा वडा सदस्य हुनुहुन्छ त्यहाँमा गारा गुरूङ उनको श्रीमती लक्ष्मी गुरूङ अर्को नरवार गुरूङ लाई जाने हातपात भएको कुराहरू जानकारीमा आइसकेपछि त्यसलाई कसरी शान्ति सुरक्षा कायम गर्न सकिन्छ अब त्यो भीड जो अराजक चाहिँ गतिविधि गरेर त्यहाँ एउटा व्यावसायिक चाहिँ स्वार्थ त्यहाँ जडीबुटीको अवैध चोरी पछ्यारी गर्ने र त्यस्तो समूहले त्यो भूललाई भड्काएर स्थिति झन् खलबल्याएको त्यहाँ शान्ति सुरक्षा खलल गर्ने अवस्था आइसकेपछि हामीले हुम्लातिरको सुरक्षा निकायलाई बाजुरातिर जिल्ला प्रशासनबाट पनि हामीले निरन्तर समन्वय गर्यौं गृह सचिवकै अगाडि त्यो कुराहरू हामीले राख्यौं त्यसपछि भोलिपल्ट फेरि त्यो स्थिति झन् अझ भड्कियो भन्ने कुराहरू हामीले भोलिपल्ट झन् फेरि खबर पाइसकेपछि फेरि हामी गृह सचिव कहाँ गयौँ गृह सचिव कहाँ गएपछि जब त्यो घाइतेहरूको तत्काल उपचार गर्नु पर्यो हाम्रो पहिलो शर्त त्यो थियो र त्यसका लागि त्यहाँ अरू कुनै उपाय छैन हेलिकप्टर पठाउनु पर्यो भन्ने हाम्रो माग रह्यो र हेलिकप्टर पठाउँदाखेरि त्यसको गृह मन्त्रालयले त्यसको तत्काल स्रोत नभएको र त्यो तत्काल हामी रकम निकासा गर्न नसक्ने कुरा उहाँले आफ्नो एउटा लिमिटेसन थियो होला गृह सचिवले त्यो कुरा हामीले जानकारी गर्नुभयो र हामीले गाउँपालिकाबाट पनि हुन सक्छ कि त त्यहीँनिर सिमकोटमा दुईटा हेलिकप्टर हेलिसेवा जाने ग्राउन्डेड के अरे त्यहाँ छन् भन्ने कुरा जानकारी पाएपछि हामीले त्यो कैलाश
0: तीन दिनसम्म बन्दक बनाएर राखियो भन्ने आइरहेको छ क्या नागरिकहरूलाई होइन कुटपिट गरेर
18: हामीले जानकारी पाएको चार गतेबाट त्यो घटना जाने भयो त्यहाँ ट्याम्बा गुरूङ र उनको श्रीमती लक्ष्मी गुरूङलाई त्यहाँ बन्दक बनाइयो र त्यही घरमा त्यत्रो ठूलो जत्थाले त्यही घरको जाने तपाईँको दाल चामल खाएर त्यही घरका जाने ट्याम्बा गुरूङका लोग्ने साथीलाई कुटपिट गरेको खबरले नै हामीले तत्काल त्यो त्यसलाई चाहिँ नियन्त्रणमा लिनु पर्यो अहिले हाम्रो पनि त्यो भने त्यो जस जो घटनामा संलग्न छन् जो पीड़क छन् तिनीहरूलाई त्यो अराजक गतिविधि गर्ने समूहलाई तत्काल प्रशासनले नियन्त्रणमा लिनु पर्यो कड़ा कार्यवाही गर्नु पर्यो र घाइतेहरूको तत्काल उपचार गर्नु पर्यो हामीले यो कुराको तत्काल हामीले माग गरेका छौँ
0: चोरी पैठारी तस्करी हुने क्षेत्र हो त्यो चाहिँ त्यो त्यस्तो अखडा हो माथि
18: होइन त्यहाँ हेर्नुहोस् यो यसको के भने धेरै पहिलेदेखि मैले तपाईँलाई भने धेरै परम्परादेखि नै के रहेछ भने अब हुम्लातिरको बासिन्दाहरू अलि त्यो सिमानाभन्दा नजिक हुम्लातिरको धेरै गाउँहरू पर्दो रहेछ त्यहाँ म पनि आफू त त्यहाँ गएको छैन है अब यता हाम्रो बाजुराको गुम्बाबाट झन्डै 2-2.5 घण्टा त्यसको त्यो वाकिङ डिस्टेन्स तपाईँको 2-2.5 घण्टा अगाडि पुगेपछि बल्ल त्यो लामपाटा भन्ने ठाउँमा हाम्रो 4-5 वटा जाने घर दूरी भएका हाम्रा जाने बाजुरावासीहरू छन् त्यहाँ वडा सदस्य स्वयं त्यो पालिकाको वडा सदस्य त्यहाँमा गारा गुरूङको घरै त्यही छ र उनकै घरमा उनकै लोग्ने सहिना जाने बन्दक बनाएको कुराले नै अब यो विवादहरू जाने चुलियो र अब यस यसले के भने अब सीमा विवादसम्मका कुराहरू जाने आइसकेपछि अब हाम्रो अहिले माग के हो भने नेपाल सरकारका सम्बन्धित सरकारवाला निकाय संघीय मन्त्रालय नापी विभाग गृह मन्त्रालय र त्यहाँको स्थानीय तह जो हुम्लातिरको सिमानाका पालिकाका अध्यक्षहरू गाउँपालिकाका प्रमुखहरू यता हिमाली गाउँपालिकाका प्रमुख सहितको एउटा स्थानीय तहबाटै यसको समाधान निकाल्नु पर्यो भन्ने हाम्रो माग हो र यसमा चाहिँ
0: यसको मतलब चाहिँ जो नागरिकहरू होइन त्यत्रो जत्थामा आएका छन् भिडियोमा हेर्दाखेरि चाहिँ उनीहरू एकदम तयारीका साथ आएका छन् भाटा लाठीहरू छन् ढुङ्गा प्रहार भएको दृश्यहरू छ यसलाई अब नागरिकहरू चाहिँ सार्के गाड र खारपुनाथबाट आएको भनेर त्यहाँको जयपति रोकायाजीले चाहिँ भर्खरै हामीले जानकारी गराउनु भएको छ भन्दा यसमा नागरिकहरूलाई कसैले उस्काएर कुनै एउटा गिरोहले चाहिँ त्यहाँको तस्करीको अखडा त्यहाँ मलाई सुन्नमा आएअनुसार चाहिँ छिमेकी मुलुकबाट करिब करिब दैनिक लाखौंको रक्सी त्यहाँ ओसार प्रसार हुन्छ अरे अवैध रूपमा भन्ने सुनिएको छ। अब जडीबुटीदेखि लिएर अन्य तस्करीहरू त्यहाँ जंगली जनावरको तस्करीहरू पनि भन्ने सुनिएको छ। प्रहरी चौकी त्यहाँ स्थापना गर्नका निम्ति बाजुराबाट पहल भएको भन्ने पनि सुनियो। तर यो दुई पक्ष बीच छलफल नगरिकन त्यहाँ प्रहरी चौकी स्थापना गर्दाखेरिको यो समस्या हो भन्ने थियो जयपतिजीको।
18: यो पनि अब हाम्रो मेरो जानकारीमा यो पनि एउटा कारण हुन सक्छ, किनभने यो त्यहाँ सुरक्षा चाहियो भन्ने कुरामा कसैको विमति छैन, किनभने त्यो चोरी पैछारी हुने ठाउँ अवैध तपाईँको के अरे जंगली जाने शिकार हुने ठाउँ भएको हुनाले त्यहाँ जाने एउटा सुरक्षा निकाय हामीले अलि त्यहाँ स्थापना गर्यौं भने कम्तीमा त्यहाँको चोरी पैछारी यो जडीबुटी चोरी निकासीका कुरादेखि लिएर अवैध जाने जंगली शिकार जाने गर्ने कुरा पनि रोक्न सकिन्छ भन्ने मान्यता दुवैतिर हो। चाहे त्यो हुम्लातिर भए पनि हुम्लाको भूभागमा भए पनि सुरक्षा निकाय चाहियो र बाजुराको जाने भूभागभित्र पनि सुरक्षा निकाय चाहियो भन्ने कुरामा हामी सहमत छौँ। त्यो कुरा हामीले प्रष्ट रूपमा गृह सचिवलाई पनि हामीले जानकारी गराएका छौँ र अहिले जो चौकी बाजुराको जाने सिमाना भूभागभित्र लामपाटामा जो चौकी स्थापना प्रदेश सरकारबाट 40 लाख रुपियाँ छुट्याएर चौकी स्थापनाका लागि जो संरचना बन्दै थियो र त्यो बन्ने क्रममा सुरुवातमै त्यो एउटा गृहले त्यसलाई डिस्टर्ब गर्नका लागि यो हरकत गरेको पनि हुन सक्छ, किनभने भोलि त्यहाँ चौकी स्थापना भइसकेपछि
0: चौकी स्थापना गर्दाखेरि गृह मन्त्रालयबाट पनि अनुमति लिएको छैन रे प्रदेश सरकारकैले बजेटले त्यहाँको अर्थ मन्त्रालयले चौकी स्थापना गर्न दियो, यो कानून सम्बद्ध हुने भने त गृह मन्त्रालयबाट नै यसको चाहिँ अथोरिटी लिनु पर्ला भन्ने खालको पनि त कुरा आयो होइन।
18: होइन त्यो हामीले त्यो कुरा पनि के भने यो अहिले अब प्रदेश प्रहरी जाने समायोजन नभइसकेका अवस्थामा गृह मन्त्रालय अब या प्रहरी प्रधान कार्यालयबाट त्यो अनुमति लिने कुराहरू जिल्ला सुरक्षा समितिले सिफारिस गर्ने कुराहरू यी चाहिँ प्रक्रियाहरू त आफ्नो ठाउँमा छँदै होला। तर के भने यो प्रहरी प्रधान कार्यालयबाट पनि अब हामीले तत्कालीन हाम्रो अहिलेको त्यहाँ प्रदेशको जाने मान्य हुनुहुन्छ नरेश बारसाई र उहाँको पहलमा त्यो बजेट छुटिएको हो र उहाँले जाने पहिले संरचना बनाइसकेपछि बल्ल हामी जाने हामीले दरबन्दी या प्रहरी जाने त्यहाँ पठाउने कुराहरू प्रहरी प्रधान कार्यालयको जाने उहाँहरूको त्यहाँको जाने त्यो विभाग त्यो विभाग हेर्ने त्यो निकाय जाने जनशक्ति जाने त्यो हेर्ने जाने निकायले त्यो कुराको जानकारी गराएको रहेछ कि पहिला संरचना नभइकन जग्गा नभएर लालपुर्जा जाने नभएर तपाईँको के अरे त्यहाँ संरचना नबनाइकनै हामीले प्रहरी पठाउनु मिल्दैन, पहिला तपाईँहरूले संरचना बनाउनु पर्यो, संरचना बनाउनका लागि तपाईँहरूको पहल भइसकेपछि संरचना बनिसकेपछि अनि हामीले झन् प्रहरी खटाउने कुरा हो नजिकको कुनै अरू चौकीबाट के अरे हामी अब केन्द्रबाटै छुट्टै दरबन्दी सिर्जना नगरेर हामीले नजिकबाट अरू प्रहरी पठाउने कुरा हुन सक्छ भन्ने एउटा त्यो आधारमा प्रदेश सरकारले 40 लाख रुपियाँ हिमाली गाउँपालिकालाई निकासा दियो र हिमाली गाउँपालिकाले त्यो निर्माण कार्य सुरुवात
0: जगसम्म हालेको रहेछ। हामी कहाँ तस्विरहरू आएका छन् त्यहाँका कामदारहरूलाई पनि कुटपिट गरेर दबाइयो भन्ने आइरहेछ।
18: अब त्यो मेरो जानकारीमा पनि के भने त्यो सुरुमा त्यो कामदारहरू काम गर्ने सुरुवात नै त्यो एउटा गिरोहले त्यहाँ अरू जत्था ल्याएर अब यो त यो उनीहरूको स्वार्थमा केही अरू मान्छेलाई भड्काइयो, यी सामान्य मान्छेलाई के भड्काइयो भने त्यो गिरोहले भोलि आफूलाई जाने त्यहाँ चोरी पछाडि गर्दा अप्ठ्यारो हुन्छ, अब प्रहरी चौकी बसेपछि अब शान्ति सुरक्षा गर्ने कुरामा हामीलाई यो जाने
0: होइन त्यहाँ त प्रहरी भन्दा पनि अब त सशस्त्र बिओपी पो खटाउनु पर्ने स्थिति आयो नि त जनकजी।
18: होइन त्यो हेर्नुहोस् अब यो हामीले अहिले हामी
0: तस्करीको अखडा हो होइन तस्करी चाहिँ हुन्छ त्यो ठाउँबाट भने अब समुदायहरूलाई विभाजन गर्ने जिल्ला जिल्लालाई विभाजन गर्ने त्यो गृहलाई पत्ता लगाएर कानूनी दायरामा ल्याउनु पर्ला होइन उनीहरूलाई चाहिँ कारवाहीको डण्डा वर्षाउनु पर्ने होला, त्यसका लागि तपाईँहरू निर्मम बन्नुपर्ने होला, जनताहरू कुटपिट भएका छन् घरमै शान्ति सुरक्षा अमन चयन हुन सकेका छैन होइन यो विषयमा त सिरियस बन्नु पर्ला नि त अब जान जाँदै के भन्नुहुन्छ।
18: होइन अब त्यो त राज्यको तपाईँको सरकारको माथिल्लो निकायसम्म यो कुराहरू आइसकेको हुनाले हाम्रो हामीले सहजीकरण के गर्ने हो भने यो छलफलबाट संवादबाट यो कुरा टुङ्ग्याउँ, अब यो परिस्थितिलाई झन् भड्किन नदिउँ, अब दुवै थरीका त्यो सिमानामा भएका गाउँपालिकाका प्रमुखहरू बसेर सम्बन्धित निकाय सरकार निकायवाला बसेर अब यसलाई यो विवादलाई हामीले सधैँका लागि अब टुङ्ग्याउनुपर्छ, यसलाई अब स्थिति अझ भड्किन दिनुहुन्न र तत्काल अहिलेका लागि हामीले गर्ने भनेको के हो भने तत्काल हामीले ती बिरामीहरूको उपचार गर्ने र त्यो घटनामा संलग्न जो गतिविधि गर्ने त्यो कुटपिट गर्ने जुन चाहिँ व्यक्तिहरू छन् तिनलाई तत्काल चाहिँ कारवाही गर्ने र यो कुराहरू चाहिँ हामीले सम्बन्धित निकायलाई हामीले जानकारी गरेका छौँ. तत्काल यो काम हुम्लातिरका सिमानाका गाउँपालिकाका प्रमुख र हिमाली गाउँपालिका हाम्रो बाजुराको सिमानाको गाउँपालिकाका प्रमुखहरू सहित अरू सम्बन्धित चाहिँ सरकारी निकाय बसेर यो विवादलाई सधैँका लागि टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो मान्यता.
0: हस्, यहाँको वक्तव्य सबैका लागि यहाँलाई धेरै धेरै धन्यवाद. यो विवाद चाँडै समाधान गर्न सफल हुनुहोस्. शुभकामना, नमस्कार.
18: धन्यवाद.
0: नेपाली कंग्रेसका नेता एवं बाजुरा प्रतिनिधि सभाका सदस्य जनकराज गिरी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ. विश्रामपछि पुनः उपस्थित हुनेछौं.
3: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो. भागादौड़ गर्नु पनि समय छैन. सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने.
19: त्यति कुरामा नि यति धेरै तनाव. भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ.
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अरर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्.
19: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार. प्रोप्राइटर प्रकाश अरियाल. मोबाइल 9856308329.
20: आहा, कति राम्रो हो बालीनाली. बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
21: बिउ र मल दुवै राम्रो हो नि नानी. रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ. अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि.
20: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो. कहाँ पाइन्छ दाई?
21: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ. साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि.
20: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आरेमा सम्पर्क नम्बर 0364140696.
22: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो. धानको बिउ पनि राम्रो भएन. लगानी धेरै भयो तर प्रतिफल छैन. अब के गर्ने होला?
23: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो. अब चिन्ता नगर. वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु.
22: वाह, यो त मैले खोजेको ठाउँ रहेछ. कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
23: किन नपाउनु नि बाबु. स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ.
24: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ.
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्.
24: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि. सम्पर्क मोबाइल 9857062866 र 9847069866.
19: पर्वत जाने गेट, सहारा एग्रोभेट.
17: रेडियो आदिखोला 105.4.
0: उहाँहरूको नवीकरण हुने भयो, अब तपाईँहरू विश्राममा बस्नुभयो भनेपछि अब एमालेलाई मिलाउनका निम्ति उहाँहरूलाई ल्याउन खोजिहाल्छ कि विष्णु पौडेलजी र शंकर पोखरेललाई ब्यालेन्समा राख्नका निम्ति?
18: होइन, उहाँलाई वास्तवमा त्यो 11 महिना पहिले चाहिँ जुन ढंगले उहाँलाई इच्छा उहाँले गरिसकेपछि उहाँले फेरि राज्यका सबै उसबाट सुविधाबाट चाहिँ विदा भएर आइसकेपछि उतिखेरै दिनुपर्थ्यो. उतिखेर नदिने काम जुन भयो त्यो राम्रो भएन. अहिले करेक्सन भयो. हिजो गल्ती भयो, आज करेक्सन भयो. त्यसबारेमा लामो छलफल नगरौं.
0: होइन, अब करेक्सन त भयो, तर चाहिँ यस्तो अवस्थामा करेक्सन भयो कि अब चाहिँ उहाँको छारीमा सिङ्गो वामपन्थी एकतालाई चाहिँ एक ढिक्का बनाउने प्रयासका लागि नै उहाँलाई ल्याइयो त्यसो भए?
18: होइन, त्यो मूल कुरो भनेको पार्टीले घोषित गरेको दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण, कार्यशैली, कार्यपद्धतिलाई ग्रहण गरेर र चाहिँ त्यसभित्र अट्नेसम्म, त्यस समेटिनेसम्मका शक्तिलाई समेट्ने कुरो त पार्टी बनिसकेपछि पार्टी अगाडि बढिसकेपछि त्यो कुरो हुन्छ, तर अहिले तपाईँले भने जस्तो चाहिँ त्यो त्यो त्यो लेभलमा पुगेको जस्तो मैले सुनेको छैन।
0: अब सहकारी पीड़ितहरूले रकम फिर्ता पाउन थालेछन्, राज्यले चाहिँ रकम दिन थालेछ, कतिपयले राज्यको ढुकुटीबाट चाहिँ रकम फिर्ता कतिसम्मलाई दिन सकिएला भनेर चाहिँ आलोचना गर्दैछन्। होइन, पीड़ितहरू त खुशी भएका छन्, होइन, तपाईँ पनि लामो समयदेखि सहकारीको अभियन्ता हो, सहकारी स्थापनार्थ चाहिँ यहाँको योगदान छ, होइन, अब

0: पीड़ितका आँखा फिर्ता पाउन थालेछन्। राज्यले चाहिँ रकम दिन थालेछ, कतिपयले राज्यको ढुकुटीबाट चाहिँ रकम फिर्ता कतिसम्मलाई दिन सकिएला भनेर चाहिँ आलोचना गर्दैछन्। होइन, पीड़ितहरू त खुशी भएका छन्। होइन, तपाईँ पनि लामो समयदेखि सहकारीको अभियन्ता हो, सहकारी स्थापनार्थ चाहिँ यहाँको योगदान छ। होइन, अब पीड़ितका आँखा
1: मान्छे स्वाभाविक रूपमा सामान्य खालका हुन्छन्, त्यसलाई दिनुपर्छ भन्ने पुरैदेखि पनि थियो। त्यो चीजलाई चाहिँ घेराबन्दी इत्यादिबाट रोकियो, अहिले शुरू गरेका छ, त्यसको लागि म धन्यवाद दिन्छु। तर त्यो स्रोत कलेक्सन त केही करोड भनौँ 35-36 करोड त पहिलेदेखि चाहिँ विभिन्न रूपबाट चाहिँ त्यहाँ जम्मा भइसकेका छ, त्यो सहकारी क्षेत्रकै अन्तमा राज्य कोषबाट दिने कुरो आउँदैन। त जहाँ जहाँबाट त्रुटि भएको छ, गल्ती भएको छ, अब उहाँहरूबाटै असुल गरेर त्यहाँ पठाउने कुरा हो। त्यो शुरू गरेका छ, शुरू गर्ने अब त्यहाँ प्रमुख आचार्य जो हुनुहुन्छ उहाँहरू सबैलाई म धन्यवाद दिन चाहन्छु।
0: होइन, नबोली नबोली काम चाहिँ फत्ते गर्नेमा प्रधानमन्त्री बालेन्द्र शाहको सक्रियता, होइन, वा देशलाई बनाउने हुटुटी चाहिँ छ। होइन, तपाईँ त पाको नेता हो, तपाईँले देख्नु भएको छ सम्भावना?
1: होइन, मैले चाहिँ अब त्यो अब अहिलेको प्रधानमन्त्री भाइ 9 नम्बर वडाको, म 7 नम्बर वडाको यहीँ काठमाडौँ, होइन, त्यसले गर्दाखेरि चाहिँ उहाँको सबै समस्या र राम्रो नराम्रो धेरै कुरा थाहा छ, त्यसबारेमा अहिले चर्चा नगरौँ। मैले भने पनि
0: होइन, सुझाव दिनुहोस् न, राम्रा पनि भनिदिनुहोस्, नराम्रा पनि भनिदिनुहोस्, उहाँ सुध्रिनु होला, लाखौं जनताले सुन्छन् यो कार्यक्रम। होइन, देश विदेशमा
1: कम्तीमा 100 दिन म चाहिँ विरोध आलोचना नगर्ने भनेर अस्ति पनि मैले तपाईँहरूसँग भनेको छु। अहिले भर्खर 50-55 दिन भएको छ, त्यसमाले अब राम्रा कुराको समर्थन हुन्छ, खराब कुराको बाबामाले गरे पनि आलोचना गर्ने मान्छे परे म फेरि, त्यसले गर्दाखेरि चाहिँ त्यो ऊ भएन। अब यो जहाँसम्म तपाईँले सहकारीको यो विषय छ नि, अहिले जुन विधि अब हिजो अस्ति चाहिँ नीति नियम आएको छ, त्यसबारेमा तपाईँले सोध्नु बाँकी नै छ होला। अब यो बारेमा चाहिँ सहकारीमा म चाहिँ सबैलाई, होइन बालेन्द्रीलाई मात्र होइन, यो देशका सबै राजनीतिक दल सबै चाहिँ सहकारी संघ संस्थामा, त्यसमा चाहिँ सहकारी संघ संस्थामा करिब 30,000, अब त्यो गत वर्षको आर्थिक सर्वेक्षणले 32,900 भने तापनि 30,000 जति चाहिँ चलेका सहकारी छन्, 30,000 सहकारी संस्था, त्यसमा क्रियाशील चाहिँ 2,47,000 चाहिँ सञ्चालक र लेखाचुनित सदस्य छन् र करिब 75,00,000 सेयर सदस्य छन्। उहाँहरू सबैलाई म के भन्छु भने सहकारीको दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण, कार्यशैली, कार्यपद्धति विपरीत कोही पनि जान मिल्दैन, त्यस्तो जाने मान्छेहरू सहकारीमा आउनु हुँदैन, सहकारीको जिम्मा बोक्नु हुँदैन। पहिलो नम्बरमा अहिले आएको कुरा के छ भने जिल्लासँगले केही पनि गर्न पाउने भन्ने जुन कारोबार गर्न पाउने भन्ने कुरो छ, यो बारेमा चाहिँ सहकारीको मैले यो चाहिँ 76 प्रकाशित भएको अलि पहिले लेख्या पनि हो, सहकारी स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु हो भन्ने किताबै छ, 250 पेजको, तपाईँहरूले नि हेर्नुभएको होला। र कुरो के छ भने सहकारीको स्वायत्तामाथि दखल गर्नु पनि राज्यले भएन, राज्य भएको हुनाले सहकारीमा कुनै व्यक्तिले होइन बदमाशी गरिरहेको छ भने त्यसलाई छोड्नु पनि भएन, भन्दाखेरि यो सन्तुलन चाहिँ अलिकति ध्यान गएको जस्तो लागिरहेको छैन। जस्तो जिल्ला संघहरूले कारोबार गर्ने भनेको सदस्यसँग होइन, संस्थासँग हो, त जिल्ला संघहरूले कारोबार गर्न पाइँदैन अथवा बचत ऋण सहकारी केन्द्रीय संघले कारोबार गर्न पाइँदैन भनेर जुन आएको छ, यो चाहिँ विश्व सहकारी दर्शन, सिद्धान्त, मूल्य, मान्यता विपरीतको विषय छ। यो बारेमा चाहिँ सरकारलाई गम्भीरतापूर्वक कम्तीमा पनि यदि अब मैले लेखा किताब त के पढ्नु त्यो जाबले भन्ने तपाईँहरूलाई पर्ला, तर सहकारी स्वायत्तता र स्वतन्त्रता भन्ने पुस्तक चाहिँ 2-3 एडिसन निस्किसकेका छ, सहकारी सिद्धान्त र प्रयोग चाहिँ 11 एडिसन निस्किसकेका छ, र 8 मैले लेखेको सहकारी किताबहरूमालाई
0: बढाजी अब सहकारीको समस्या समाधान गर्नुपर्छ, नागरिकहरूले दुःख पाउनु भएन, अब लुटिनु भएन, बिचौलियाका हातमा सहकारी पर्नु भएन, होइन, यो त सकारात्मक पक्ष हो नि त, होइन पहल?
1: अब बिचौलियाको हातमा लाने काम राज्यले गरे हो, हामी सहकारी मुभमेन्टका मान्छेले गरे होइन, राज्यका मान्छे के छ भने जो चाहिँ आफ्नो परिक्रमा गर्छ, वरिपरि बस्छ, वरिपरि गर्छ, उसले गल्ती गरेका कुरो आँखा चिम्लिने काम राज्यले गरे हुनाले त्यो सहकारीलाई दोष नलगाऊ, किनभने 30,000 सहकारी मध्ये अहिले प्रोब्लममा देखा परेको राज्यले देखाएको करिब 100 जति संस्थाहरूको कुरो छ, ती कुनै पनि जिल्ला संघले कारोबार गरे बापत, प्रदेश संघले कारोबार गरे बापत, अनि त्यसपछि बचत ऋण सहकारी केन्द्र संघले कारोबार गरे बापत उत्पन्न भएका समस्या एउटा पनि होइन। अब एकत्र समस्या जस्तो 2058 सालमा 112 सहकारी भागे, त्यो पनि सहकारी मुभमेन्टको कारणले होइन, राज्यको गलत गर्नेलाई प्रोत्साहन दिने किन दर्ता गर्ने राज्यले दर्ता कतिवटा भाषा के छ भन्ने कुरो चाहिँ सरकारी मुभमेन्टलाई थाहै हुँदैन त्यही भएर म चाहिँ फेरि 48 को ऐन निर्माता पनि परे वर्तमान संविधानको निर्माता पनि परे र 74 को ऐनमा त किटानी के गरेको छ भने समान विषयको समान तहको एउटा भन्दा बढीमा नरहने भन्ने व्यवस्था छ तर भएको के भन्दाखेरि चाहिँ पछिल्लो चरणमा आएर एउटै ग्याङको पोखरामा पनि नेपालगञ्जमा पनि बुटवलमा पनि चितवनमा पनि वीरगञ्जमा पनि काठमाडौँमा पनि गर्ने काम कसले गर्यो भने राज्यले गर्यो अहिलेको प्रब्लम जति देखिएको छ त्यो सबै चाहिँ जिल्ला संघले गल्ती गरेको कारणले प्रदेश संघले गल्ती गरेको कारणले भत्तादिन सहकारी केन्द्र संघले गल्ती गरेको कारणले उत्पन्न भएको एउटा पनि होइन त्यो उत्पन्न भएको के हो भन्दाखेरि राज्यले दर्ता गर्ने गलत गर्नेलाई प्रोत्साहन गर्ने काम भएको हुनाले हो त्यो अब गर्नु भएन त्यसले गर्दा म के भन्छु भने सहकारीमा जो दोषी छ ती दण्डित हुनुपर्छ त्यसमा लिएर कुनै
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
5: आफ्नो गाउँको माया भन्दा प्यारो हुन रुकेही
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको

0: नमस्कार, बिहान 7 बजेको आँधीखोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म तोलाकान्त। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ।
1: यस आँधीखोला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधीखोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 स्याङ्जाका 11 स्थानीय तहमा 13 करोड़ बढ़ी बेरुजु। स्याङ्जाको भिरकोट नौसिरकोट पिपल डाँडामा झण्डै 30 रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानी खेती र म्याग्दीको मंगला 2 कोत्रा बाङका 1 दम्पतिद्वारा बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 स्याङ्जाका स्थानीय तहमा 13,73,19,000 रूपियाँ बेरुजु देखिएको छ। आर्थिक वर्ष 2080-81 जिल्लाका पालिकाहरूको बेरुजु 16,20,07,000 रूपियाँ रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष 2,46,88,000 रूपियाँ बेरुजु घटेको हो। जिल्लाका 11 स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु भिरकोट नगरपालिकामा 8,70,000 रूपियाँ रहेको छ भने सबैभन्दा बढ़ी वालिङ नगरपालिकामा 3,60,81,000 रूपियाँ बेरुजु देखिएको छ। गाउँपालिकातर्फ सबैभन्दा कम बेरुजु बिरूवा गाउँपालिकामा 10,88,000 रूपियाँ रहेको छ भने सबैभन्दा बढ़ी हरिनाश गाउँपालिकामा 3,37,99,000 रूपियाँ बेरुजु देखिएको छ। प्रतिवेदन अनुसार आँधीखोला गाउँपालिकामा 15,86,000, अर्जुन चौपारी गाउँपालिकामा 18,87,000, कालीगण्डकी गाउँपालिकामा 33,96,000 तथा फेदीखोला गाउँपालिकामा 91,11,000 रूपियाँ बेरुजु देखिएको छ। त्यस्तै पुतली बजार नगरपालिकामा 63,32,000, चापाकोट नगरपालिकामा 1,43,16,000 तथा गल्याङ नगरपालिकामा 2,96,53,000 रूपियाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा स्थानीय तहहरूले पूर्व तयारी बिना आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक निर्माण प्रभावकारी बनाउन नसकेको तथा कानूनले तोकेको सीमाभन्दा बढ़ी रकमान्तर गरेको लगायत विषय सुधार गर्नुपर्ने उल्लेख गरिएको छ। यहाँका दुई युवाले बाँझो रहेको जमीनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती शुरू गर्नुभएको छ। स्याङ्जाको भिरकोट नगरपालिका नौ सिरकोट पिपल डाँडामा झण्डै 30 रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानी खेती थालिएको हो। एकपटक लगाएपछि केही वर्षसम्म उत्पादन तथा आमदानी लिन पाइने, बजार मूल्य राम्रो रहेको र बजारीकरणमा समस्या नभएकाले अकबरे खुर्सानी खेतीमा युवाको आकर्षण बढ़ेको हो। 3-4 वर्ष अघिदेखि थोरै मात्रामा खुर्सानी खेती गर्दै आएकामा उत्पादन राम्रो भएपछि व्यावसायिक रूपमा अगाडि बढ़ेको किसान तनबहादुर गुरूङले बताउनु भएको छ। वैदेशिक रोजगारीमा 8 वर्ष बिताउनुभएका गुरूङले आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्किएसँगै खुर्सानी खेती थाल्नु भएको हो। विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउन सकियो भने राम्रो हुने ठानेर स्वदेशमै खुर्सानी खेती गर्ने निधो गरे। उहाँले भन्नुभयो, जंगलै जंगल बाँझो अनि पातीको झाड़ी फाँडेर खुर्सानी लगाएका छौं। अहिलेसम्म झण्डै 10,000 बिरूवा लगाइसक्नुभएका गुरूङले यस वर्ष 20,000 बिरूवा खुर्सानी लगाउनका लागि जमीनको तयारी गर्नुभएको छ। आफ्नै 20 रोपनीका अलावा

0: थप 10 रोपनी जमीन भाड़ामा लिनु भएको छ। गाउँबाट बसाई सरेर बजार जाने प्रवृत्तिकै कारण गाउँका घरहरू रित्तिदै गए, जग्गा जमीन बाँचिन थाले। उहाँले भन्नुभयो, बाँझिएको जमीनको सदुपयोग गर्दै आमदानीसित जोडिँदै गाउँमै बसेर पनि केही गर्न सकिन्छ है भन्ने उदाहरण खुर्सानीले दिनेमा म विश्वस्त छु। गाउँघरमा प्रतिमाना रू 100 र प्रति केजी रू 350 का दरले बिक्री गर्न सकिने व्यवसायी कुमार गुरूङले बताउनु भएको छ। खुर्सानीको माग अत्याधिक रहेकाले खुर्सानी बिक्रीबाट यस वर्ष करिब 10 लाख आमदानी गर्ने लक्ष्य उहाँको छ। खुर्सानी लगाउनका लागि जग्गा जमीन सम्याउने बिरूवा लगाउने कार्यका लागि हाल 8 जनाले रोजगारी पाउनु भएको छ। अन्य बाली लगाउँदा बाँदर लगायत जंगली जनावरले नष्ट गरिदिने भएकाले खुर्सानीलाई विकल्पका रूपमा अगाडि सारिएको हो। पछिल्लो समय भिरकोट नगरपालिकाले व्यावसायिक अकबरी खेती कार्यक्रमलाई कार्यान्वयनमा लगेको छ। भिरकोटको वडा नम्बर 9 मा झण्डै 90 रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानी खेती थालिएको छ। विभिन्न समूह सहकारी तथा व्यक्ति मार्फत वडामा झण्डै 100 जना किसान खुर्सानी खेतीमा सहभागी भएका भिरकोट 9 का वडा अध्यक्ष भीम बहादुर गुरूङले बताउनु भएको छ। पाल्पाका स्थानीय तहहरूले बेरुजु रकम घटाउन सफल भएका छन्। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाका 10 स्थानीय तहमा कुल 13,96,52,000 रूपियाँ बेरुजु देखिएको छ। गत आर्थिक वर्षमा जिल्लाका स्थानीय तहहरूको 15,20,70,96,000 रूपियाँको लेखा परीक्षण गरिएकोमा 0.92% रकम बेरुजु देखिएको हो। अघिल्लो आर्थिक वर्ष 2080-81 1.53% अर्थात 20,38,94,000 रूपियाँ बेरुजु रहेको थियो। यस्तै आर्थिक वर्ष 2079-80 2.18% अर्थात 27,90,92,000 रूपियाँ बेरुजु देखिएको थियो। यसले जिल्लाका स्थानीय तहमा बेरुजु क्रमशः घट्दै गएको देखाएको छ। प्रतिवेदन अनुसार 2 नगरपालिका र 8 गाउँपालिका मध्ये गत आर्थिक वर्षमा प्रतिशतको आधारमा सबैभन्दा बढ़ी निस्ती गाउँपालिका र सबैभन्दा कम रैनादेवी छहरा गाउँपालिका र 3 औं गाउँपालिकामा देखिएको छ। रेडियो आधीखुलाको समाचार मूलक प्रस्तुति आधीखुला खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
1: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
2: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
1: घर मात्रै सफा राखेर रा हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
2: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
1: बाहिर जथाभावी दिशा पिसाब नगरौं, दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
2: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
1: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
0: रेडियो आधीखोलाको समाचार मूलक प्रस्तुति आधीखोला खबरमा यहाँहरूलाई पुनः स्वागत छ। अब बाँकी खबर। म्याग्दीको मंगला गाउँपालिका 2 कोत्रबाङका एक दम्पतिले बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती चढ़ान गर्नुभएको छ। कोत्रबाङका प्रकाश खत्री र राधिका थिताल खत्रीले व्यक्तिगत लगानीमा सड़क बत्ती जड़ान गर्नुभएको हो। सड़क बत्ती जड़ान भएपछि रातको समयमा उज्यालो हुँदा हिँडुल गर्न सहज, सुरक्षित महसुस र चितुवा लगायत वन्यजन्तुको आवत जावत घटेको कोत्रबाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 वाट र 3 50 वाट क्षमताको सड़क बत्ती, तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनु भएको हो। मंगला गाउँपालिकाले बिजुलीको पोल बाहेकका ठाउँमा सड़क बत्ती राख्न 3 पोल उपलब्ध गराएको छ। टोल सुधार समितिका अध्यक्ष विश्वकर्माले 2 दिन लगाएर बत्ती जड़ान गर्नुभएको हो। उत्तरी गोर्खाको धार्चे गाउँपालिका तीन तातोपानी क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढ़ेको छ। प्राकृतिक रूपले भरिपूर्ण तातोपानी कुण्ड, मनमोहक हिमाली दृश्य र शान्त वातावरणका कारण दैनिक रूपमा पर्यटक तातोपानी स्नान गरेर मनास्लो क्षेत्र पुग्ने गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङले जानकारी दिनुभयो। विशेष गरी बाह्रै महिना उत्तरी गोर्खाको मनास्लो क्षेत्र पुग्ने पर्यटकहरूले तातोपानी मुख्य पदमार्ग भएकाले पनि अझ बढ़ी आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको धार्चेका स्थानीय युवा राज गोर्खालीले बताउनु भएको छ। तातोपानीको पानीले शरीरको थकान कम गर्ने तथा विभिन्न छाला हाड़ सम्बन्धी समस्या निको पार्न सहयोग पुग्ने जनविश्वासका कारण यस तातोपानी क्षेत्रमा स्नान गर्न आएको दिनबन्धु पोखरेलको भनाई छ। धार्चे गाउँपालिका तथा स्थानीय पर्यटन व्यवसायहरूले तातोपानी क्षेत्रको प्रचार प्रसार बढ़ाएपछि पर्यटक आगमनमा वृद्धि भएको हो। यहाँ पुग्ने पर्यटकले हिमाली दृश्य अवलोकनसँगै स्थानीय संस्कृति, परम्परा र खानाको समेत आनन्द लिन पाउने गरेका छन्। पर्यटक आगमन बढ़ेसँगै स्थानीय होटल, होमस्टे तथा साना व्यवसाय सञ्चालन गर्नेहरू उत्साहित बनेका छन्। मुस्ताङको घरबजोङ गाउँपालिकाले फोहोर संकलनका लागि राखिने डस्टबिनमा सीसी क्यामेरा मार्फत निगरानी गर्ने भएको छ। सदरमुकाम चोमसोम तथा मार्फा घुम्न आउने पर्यटकले जथाभावी फोहोर फाल्दा वातावरण दुर्गन्धित बन्न थालेपछि गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन शुरू गरेको हो। सड़क, हवाई तथा पदमार्गबाट गाउँपालिकाभित्र प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी सार्वजनिक स्थानमा सीसाका बोतल, प्लास्टिक जन्य तथा अन्य नकुहिने फोहोर छुट्टा छुट्टै राख्न तीन प्रकारका डस्टबिन राखिने भएको छ। ती डस्टबिनमा सीसी क्यामेरा जडान गरेर निगरानी समेत गरिने गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभएको छ। अध्यक्ष लालचन्दले भन्नुभयो, पर्यटकको चापसँगै सार्वजनिक स्थानमा फोहोर थुप्रिन थालेको छ। अब फोहोर वर्गीकरण नगरी फाल्नेको तस्विर र भिडियो सार्वजनिक गरिन्छ। बेनी जमसम सड़क तथा हवाई मार्गबाट आउने स्वदेशी र विदेशी पर्यटकका गतिविधिका कारण फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ। अध्यक्ष लालचन्दका अनुसार तोकिएको डस्टबिनमा फोहोर नफाल्ने व्यक्तिलाई तत्काल भेटिए जरिवाना गरिनेछ। साथै गाउँपालिकाको फोहोर व्यवस्थापन कक्षबाट कर्मचारी मार्फत पनि निगरानी गरिनेछ। पर्यटकको भीड़भाड़ हुने बस पार्क सहित पर्यटकीय तथा धार्मिक स्थल गरी 15 स्थानमा सीसी क्यामेरा जडित डस्टबिन प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएको छ। यसैबीच घर घरबाट फोहोर संकलन गर्न गाउँपालिकाले विद्युतीय सवारी साधन खरिद गर्ने तयारी गरेको छ। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्याएर नदिए स्थानीयले नियम उल्लंघन गरेको मानिने र फोहोर पुनः घरमै फिर्ता गरिने जनाइएको छ। गाउँपालिकाले सीसाका बोतल र प्लास्टिकको प्रयोग न्यूनीकरण गर्न अनुदानमा झोला वितरण गर्दै आएको उपाध्यक्ष जमुना थापा मगरले बताउनु भएको छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरहरू पुनः एकपटक। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 स्याङ्जाका 11 स्थानीय तहमा 13 करोड़ बढ़ी बेरुचु। स्याङ्जाको भिरकोट, नौ सिरकोट, पिपल डाँडामा झण्डै 30 रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानी खेती। र मेग्दीको मंगला दुई कोत्रबाङका एक दम्पतिद्वारा बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान। आधी खुला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोक अनि म थोलाकान्त सँगै विदा हुन्छौ। ज्ञान, सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम गुड मर्निङ आदिखोलामा। गुड मर्निङ आदिखोला तपाईले सामुदायिक रेडियो आदिखोला 105.4 मेगाहर्जमा हरेक दिन बिहान 7:15 देखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। गुड मर्निङ आदिखोलाको आजको श्रृंखलामा पनि उपस्थित भइसकेको छु म तुलाकान्त, र यति बेला मलाई प्रविधि कक्षबाट साथ दिँदै हुनुहुन्छ भाइ अशोकले। गुड मर्निङ आदिखोलामा सदाको जस्तै आज पनि दुईवटा स्तम्भहरू रहनेछन्। पहिलो स्तम्भ रहनेछ तपाईँको आज अर्थात राशिफल स्तम्भ, जहाँ तपाईँको राशिफलमा के के लेखिएको छ अथवा तपाईँको आजको दिन कस्तो रहनेछ त्यो बारेमा हामी तपाईँलाई जानकारी गराउनेछौं। पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भमा रहेर भने दोस्रो स्तम्भ रहनेछ शुभकामना अर्थात बधाई प्रशंसा स्तम्भ, जहाँ तपाईँले आफ्ना आफन्तका लागि आज जन्मदिन परेको हुन सक्छ अथवा अन्य कुनै शुभ कार्यको थालनी हुन सक्छ अथवा बधाई प्रशंसाका कुनै त्यस्ता कार्यहरू छन् भने पनि तपाईले आफ्ना आफन्त समक्ष शुभकामनाका सन्देशहरू बधाई प्रशंसाका सन्देशहरू हाम्रो स्टुडियोको टेलिफोन नम्बर 063-4141-285 मार्फत पुर्याउन सक्नुहुनेछ। हामी झण्डै झण्डै 7:30 बजेसम्म यहाँहरू सँगै रहनेछौ। आशा छ यो समय अवधिमा पक्कै पनि यहाँहरूले सुनेर साथ दिनुहुनेछ। आज मिति 2083 साल जेठ महिनाको 7 गते, तदनुसार सन् 2026 मे 21 तारीक आज बिहिबार, ज्येष्ठ अधिक शुक्ल पक्षको पञ्चमी तिथि रहेको छ। राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढ़ी प्रवृत्त भइनेछ। तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। त्यस्तै गरी वृष राशि रहेको छ। वृष राशि हुनेहरूको लागि हिम्मत गर्दा काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम शुरू गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। राशिफलको क्रममा मिथुन राशि रहेको छ। मिथुन राशि हुनेहरूको लागि मान सम्मान पाइने समय छ। भोलिको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बन्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ। त्यस्तै गरी कर्कट राशि रहेको छ। कर्कट राशि हुनेहरूको लागि प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। त्यस्तै गरी सिंह राशि रहेको छ। सिंह राशि हुनेहरूको लागि समयमा होशियार बन्न नसक्दा खर्च बन्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढ़ाउनु पर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्। त्यस्तै गरी कन्या राशि रहेको छ। कन्या राशि हुनेहरूको लागि काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित तथा व्यवसायमा काम सामान्य फाइदा भइरहनेछ।
सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। पछिका लागि लगानी गर्न सकिनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। त्यस्तै गरी तुला राशि रहेको छ। तुला राशि हुनेहरूको लागि तारीफ योग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बन्न सक्छ। व्यापार बढ्नेछ। कृषि पशुपालन तथा पेसा व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने तीको काममा जग बसाल्ने मौका मिल्नेछ। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। त्यस्तै गरी वृश्चिक राशि रहेको छ। वृश्चिक राशि हुनेहरूको लागि चुनौतीका बीच अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। तर परिस्थितिवश फाइदा नहुने काममा अल्मलिनु पर्ला। शरम परे पनि कामको मूल्य प्राप्त हुनेछ। आफ्ना कमजोरीको फाइदाहरूले उठाउन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय लाग्न सक्छ। त्यस्तै गरी धनुराशि रहेको छ। धनुराशि हुनेहरूको लागि प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। आमदानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ। परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफल समेत हात पार्न नसकिएला। त्यस्तै गरी मकर राशि रहेको छ। मकर राशि हुनेहरूको लागि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आमदानी बढ़ाउने काम शुरू गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। राशिफलको क्रममा कुम्भ राशि रहेको छ। कुम्भ राशि हुनेहरूको लागि स्रोत साधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूले अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफै काममा जुट्नु पर्ला। कमजोर विकल्प अंगाल्नले ताकेको मौका गुम्न सक्छ। व्यापार तथा आर्थिक गतिविधिमा मन दिआउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय लाग्न सक्छ। चिताएका काम विस्तारै भए पनि सम्पादन हुनेछन्। गुरूजनको मार्गदर्शन र मेहनतले मात्र अध्ययन राम्रो हुनेछ। बाह्र राशिफलमा उल्लेख गरिएका तपाईँको आजको दिन अर्थात ग्रहदशा सम्बन्धी जानकारी गरायौं। पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भमा रहेर योसँगै हाम्रो पहिलो स्तम्भ तपाईँको आज अर्थात राशिफल स्तम्भ सकिन्छ र अब भने हामी प्रवेश गर्छौं दोस्रो स्तम्भ शुभकामना अर्थात बधाई प्रशंसा स्तम्भमा, जहाँ तपाईँले आफन्तको जन्मदिन परेको हुनसक्छ अथवा अन्य कुनै शुभ कार्यको थालनी हुनसक्छ अथवा बधाई प्रशंसाका कुनै पनि त्यस्ता कार्यहरू छन् भने तपाईँले डायल गर्नुहोस्। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 063-44-2385 मार्फत आफ्ना आफन्त समक्ष शुभकामनाका सन्देशहरू बधाई प्रशंसाका सन्देशहरू पठाउन सक्नुहुनेछ।

हामी गुड मर्निङ आधी खोलामा रहेका छौं र योसँगै हाम्रो गुड मर्निङ आधी खोलाका लागि छुट्याएको निर्धारित समय सकिएको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो त्यसका लागि तपाईँ सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आजको यो श्रृङ्खलाबाट म तोलाकान्त र प्रविधि कक्षबाट अशोक सँगै बिदा हुन्छौं। यहाँहरूको दिन शुभ रहोस्। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849618921 र 9842939399
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403031 मोबाइल 9856555331
2: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
5: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
6: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
8: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
9: नेपाल सरकार विज्ञापन हो
10: त्यो रलीमा बतास चलु
11: होइन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुरसँगै जान्छु है
11: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
11: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
11: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि हुलाकमा जाऊ न,
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: होइन के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइसक।
5: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 0364-41-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
9: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाकको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओई आन्टी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
10: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
10: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले
11: हेरिए त ग्लास हेयर जस्तै चम्किन्छ।
12: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
11: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
12: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
11: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
12: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
11: सम्पर्क मोबाइल 9842698145।
13: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
14: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
13: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
14: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
13: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501 र 9856333246।

0: सानै उमेरमा बेची बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यी आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: छ्या, कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
10: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
12: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
13: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
16: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: बिरकोट नगरपालिकाको अनुरोध, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्षसम्मका आफ्ना नानी बाबुहरूलाई विद्यालयमा पठाई कक्षा 8 सम्मको शिक्षा पूरा गराउनु हुन सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। अनुरोध, बिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
18: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
18: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
18: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
19: काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
20: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
21: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
21: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
22: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
26: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
25: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
26: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
25: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
26: हाम्रा सेवाहरू:
25: दाँत तथा मुखको परीक्षण,
26: दाँतको एक्सरे,
25: दाँत सफा गर्ने,
26: दाँत टल्काउने,
25: मुख गनाउने समस्याको उपचार,
26: दाँत रङको सिमेन्ट भर्ने,
25: दाँतको जरेदेखिको उपचार,
26: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
25: साधारण दाँत निकाल्ने,
26: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
25: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
26: गिजाको शल्यक्रिया,
25: कृत्रिम दाँत राख्ने,
26: दाँत रङको वा मेटलको खुल लगाउने,
25: बच्चाहरूको दाँतको विशेष उपचार
26: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
25: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
26: प्रोप्राइटर डाक्टर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 9860 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
1: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका

0: स्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
0: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
0: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
0: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468832809 र 9856501।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439399।
5: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौँ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856705556 र 9846605556।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड, रेडियो आदिखोला 105.4।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चुरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सङ्ख्या।
6: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
7: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 063-441-1163, मोबाइल 98-61-98-870।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 063-441-6624।
6: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
7: साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा
7: साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि
6: गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0334-41-051, मोबाइल 98-55-52-49।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।

0: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
0: नेपाल आदर्श नै किन रोज्ने त?
1: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
1: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
1: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
0: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
1: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
1: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
0: 9556501042
1: र 9556501033।
0: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा।
2: मरेको के हो?
3: हेर त, रगतै रगत भयो। म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल, उठाउ त उठाउ, लगिहालो लगिहालो।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो, केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: खुल्यो खुल्यो खुल्यो, पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 का लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
0: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
0: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क नम्बर 063-441-2020, मोबाइल नम्बर 9556031730, 9556555536 र 9743-41010।
0: पायोनियर्स हायर एजुकेशन एकाडेमी, वालिङ 10 भकुण्डे स्याङ्जा। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जानु होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड। फोन नम्बर 98464-85411।
7: प्रसन्न मेडिकल फार्मा भिरकोट बयरगारीमा डाक्टर आउने सूचना।
0: यही जेठ 9 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्ममा भिरकोट बयरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले। मोबाइल 98567-279-71 र 98461-00866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।
8: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
9: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
10: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
9: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
10: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
9: सुखको गहना दुखको खजना।
10: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
9: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98560-55-250।
11: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
12: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
11: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
12: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
9: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
9: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: नमस्ते डाक्टर सर।
13: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड, रेडियो आदिखोला 105.4।

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9846211629 र 9861868251।
7: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
8: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: पुनामृत नै किन?
8: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
7: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
8: गुणस्तरीय सिकाइ वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
7: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
8: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन
7: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
8: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
7: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहित शिक्षा लिन।
8: विद्यार्थी मैत्री वातावरणमा जंकफुड रहितको खाजा ६ बार ६ खाजाको आनन्द लिन।
7: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन।
8: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन।
7: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन।
8: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पोसाकको आनन्द लिन।
7: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
8: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङ १० फुलबारी स्याङ्जा।
7: सम्पर्क नम्बर 0638412021, मोबाइल नम्बर 9856288432।
8: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ।
7: भर्ना फारम वितरण 2083 वैशाख 30 गते देखि।
8: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
12: मुटुको जाँच ईसीजी सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
12: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने
12: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
8: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9846686647।
12: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
13: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
12: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
13: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
12: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
13: पाण्डे सु सेन्टर, वालिङ बजार।
12: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
13: मोबाइल नम्बर 9846086005।
10: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
10: मद्यपान र धूम्रपान सेवन नगरौ।
9: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ए दिदी, पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
16: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
15: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
16: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
17: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856 र 9856555988।
10: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
18: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
18: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
18: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
18: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
19: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
20: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
19: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
20: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
19: मोबाइल 9135564496।
21: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
22: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
21: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
22: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
21: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
22: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
21: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
23: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
22: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0363-440-594।
24: ए दाई, ए दाई, पक्नुस् न पक्नुस्, के गर्नु भएको?
25: देख्नु भएन, औषधि हालेको
24: लौ न। शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
25: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
24: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
25: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
24: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
25: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
24: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
25: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृह्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 0635-90-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
9: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
10: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
9: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
10: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
9: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
10: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
9: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
10: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
9: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
10: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
9: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
10: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा खेती पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
11: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
10: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
11: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
10: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
11: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
12: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
10: यस समयको साथमा जितु सुनचादी पसल
13: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
10: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
12: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
14: रेडियो आदि खोला,
15: रेडियो आदि खोला 105.4।
16: भोलि स्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बालबालिकाहरूमा कुपोषणको अवस्था विगत भन्दा बढ़ेको देखाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार यसपटक 4% बालबालिकामा कड़ा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघि यो दर 1% मात्रै थियो। थापाका अनुसार यसपटक देशभर अभियान सञ्चालन गरिएकाले पहिलेभन्दा बढ़ी संख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन्। यसैगरी कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा कड़ा शीघ्र कुपोषण बढ़ गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बालबालिकाहरूमा कुपोषणको अवस्था विगत भन्दा बढ़ेको देखाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग

0: अवस्थाका हुने गर्छन्। कड़ा शीघ्र कुपोषण भएका बाल बालिकालाई तयारी उपचारात्मक खाना उपलब्ध गराउने र त्यसबाट सुधार नभएमा देशभर रहेका 25 वटा पुनस्थापना केन्द्रमा आमा र बच्चालाई राखेर नियमित उपचार तथा पोषणयुक्त खाना खुवाउने व्यवस्था गरिएको शाखा प्रमुख थापाले जानकारी दिनुभयो। यसैगरी 12% बाल बालिकामा मध्यम शीघ्र कुपोषण देखिएको छ। मध्यम कुपोषण भएका बाल बालिका उमेर अनुसार तौल नहुने, दुब्लाउने तथा लुरे हुने गर्छन्। साधन स्रोतको अभावका कारण राष्ट्रिय पोषण लेखाजोखा अभियान जेठ महिनासम्म सञ्चालन गरिने भएको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिवशिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 जना र शिवशिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताले फिर्ता पाएका छन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिवशिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले जनाएको छ। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती, पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़दो छ। धनगढ़ी, दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तापक्रम बढ़ने महाशाखाले जनाएको छ। विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना तयारी गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। सेनाले मनसूनजन्य विपद व्यवस्थापनका लागि संघीय, प्रदेश र पालिका तथा अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लामा रहेका गण तथा गुल्महरूमा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। साथै प्रदेशका सबै पृतनामा आवश्यक उद्धार उपकरण सहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनात गरिएको छ। यसबाट बाढ़ी, पहिरो तथा अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको सेनाले जनाएको छ। दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ। बाढ़ी तथा पहिरोका कारण राजमार्ग अवरूद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न ठाउँमा बेली ब्रिज समेत तयारी अवस्थामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुँदे निर्देशिका जारी गर्नु भएको छ। निर्देशिकामा विगत 5 वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। संस्थानले असुलोपर गर्नुपर्ने बक्रता रकम प्रचलित कानून बमोजिम असुलोपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन पनि निर्देशन दिँदै दूध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्यसूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिइएको छ। प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन खुलेको छ। सूचना तथा संचार मन्त्रालयले यस जेठ 18 गतेसम्म दरखास्त आह्वान गरेको हो। सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाउन विज्ञापन खुलाइएको हो। यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। नियुक्तिका लागि नाम सिफारिश गर्न गठित सिफारिश समितिका अनुसार इच्छुक उम्मेद्वारले 10 दिनभित्र आफ्नो दरखास्त पेश गरिसक्नुपर्नेछ। विभिन्न 8 वटा विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 वटा आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 वटा आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38-38 वटा आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 वटा आवेदन परेका मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रिमिनियाले इजरायली जालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाबाट दिने चेतावनी दिनुभयो। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो। ट्रम्पको यो अभिव्यक्ति पछि तनाव कम हुने अपेक्षा गरिएको थियो, तर इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई फेरि गम्भीर बनाएको छ। इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कार्यवाहीको जवाफ पहिलेभन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट संकेत दिएको छ। यद्यपि इरानले ती नयाँ मोर्चा वा नयाँ सैन्य रणनीति कस्तो स्वरूपका हुनेछन् भन्ने विषयमा भने सार्वजनिक गरेको छैन। यो वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य संघर्षलाई लिएर चिन्ता बढ़ेको समाचारमा उल्लेख छ। अब केही खेल खबर। रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीका स्टार ब्याटर विराट कोहली इण्डियन प्रिमियर लीग आईपीएल इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाड़ी बनेका छन्। फैनाटिक स्पोर्ट्स र हरुन इण्डियाको हालैको प्रतिवेदनले कोहली सबैभन्दा धनी आईपीएल खेलाड़ीहरूको सूचीमा पहिलो नम्बरमा छन्। उनले 230 करोड़ भारू कमाएका छन्। आईपीएल 2008 शुरू भएको प्रतियोगिता हो। अहिले यसको 19 सिजन चलिरहेको छ। फैनाटिक स्पोर्ट्स हरुन इण्डियाले 53 देशका 504 शहरहरूमा 1323 एलिट खेलाड़ी र 6 लीगहरूको सर्वेक्षण गरेको थियो। फैनाटिक स्पोर्ट्स एक टिकटिङ र आतिथ्य कम्पनी हो। यसले खेलकुदसँग सम्बन्धित यात्रा र कार्यक्रमहरू व्यवस्थापन गर्ने गर्दछ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। इस्टर्न भिल्लाले युरोपा लीग फुटबलको उपाधि जितेको छ। गैराती सम्पन्न फाइनल खेलमा जर्मनी क्लब फ्राइबर्गलाई 3-0 गोलले हराउँदै इस्टर्न भिल्लाले 30 वर्षपछि ठूलो सफलता हात पारेको हो। खेलमा युरी टिलेमान्सले 41 मिनटमा पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको 58 मिनटमा अर्को गोल थपेका थिए। यससँगै इस्टर्न भिल्लाले सन् 1996 पहिलो पटक उपाधि जितेको हो। चार भन्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाल बालिकामा कुपोषणको अवस्था पहिले भन्दा बढ़्यो, 4% कड़ा शीघ्र कुपोषण। आज पनि केही ठाउँमा वर्षा र हिमपात, मनसूनजन्य विपद प्रति कार्यमा जुट्यो नेपाली सेना। थप 304 सहकारी पीड़ितले फिर्ता पाए बचत, डीडीसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन। आफूमाथि आक्रमण भए त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी। क्षेत्रीय सुरक्षा तथा सैन्य संघर्षलाई लिएर चिन्ता बढ़्यो। र आईपीएल इतिहासमै सबैभन्दा बढ़ी कमाउने खेलाड़ी बने विराट कोहली, स्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जित्यो।
1: नेपाल

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टीभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39390.

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
6: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
5: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
7: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
6: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
7: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
8: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805130050 सहयोगका लागि मोबाइल 9805130051
9: छिटो भनेको वर्ल्ड लिङ्क
10: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो
8: एसईई परीक्षा 2082 यसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
10: पुनामृत नै किन
8: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
10: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
8: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
10: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
8: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोकसेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
10: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
8: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
10: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम को शिक्षा लिन
8: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
10: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
8: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
10: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
8: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन
11: जीवन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
12: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
11: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा।
12: सम्पर्क नम्बर 063412021, मोबाइल नम्बर 9856288432।
11: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ।
12: भर्ना फारम वितरण 2083 वैशाख 30 गते देखि।
11: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
13: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
14: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
13: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
14: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
13: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
14: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
13: मोबाइल नम्बर 9856054313 र 9841348432।
14: मूल्य होइन स्वास्थ्य रोजौ।
15: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063404331, मोबाइल 9856055331।
14: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
11: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
12: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
11: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
12: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
11: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
12: सम्पर्क नम्बर 063414220, मोबाइल नम्बर 9856031730, 9856555536 र 9473141010।
11: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
14: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
16: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
14: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
16: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
14: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
12: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
14: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
12: मोबाइल नम्बर 9865019076, 9861976 र 9917682023।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड, रेडियो आदिखोला 105.4।

0: होइन के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145502, मोबाइल 98560405002 र 98460151। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 98462-98145।
4: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 98560501 र 98560332646।
0: कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
9: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
1: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
10: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
10: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
1: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
10: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
1: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
10: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
1: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
10: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
10: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
10: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
10: फोन 0363 4406।
11: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
12: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
11: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
12: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029866।
9: पर्वत जाने गेट, सहारा एग्रोभेट।
13: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
14: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
13: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है,
14: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
13: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
14: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
15: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
14: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
13: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
18: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
17: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
18: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
17: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
18: फोन 063-441-258।
19: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
20: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
19: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
20: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
19: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
20: हाम्रा सेवाहरू:
19: दाँत तथा मुखको परीक्षण,
20: दाँतको एक्सरे,
19: दाँत सफा गर्ने,
20: दाँत टल्काउने,
19: मुख गनाउने समस्याको उपचार,
20: दाँत रङको सिमेन्ट भर्ने,
19: दाँतको जरेदेखिको उपचार,
20: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
19: साधारण दाँत निकाल्ने,
20: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
19: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
20: गिजाको शल्यक्रिया,
19: कृत्रिम दाँत राख्ने,
20: दाँत रङको वा मेटलको खुल लगाउने,
19: बच्चाहरूको दाँतको विशेष उपचार
20: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
18: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
19: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
20: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

हेर्दा पनि राम्रा देखिन्छन् के काँडा पनि यति नराम्रो यो मेरो भागमा।

0: कृष्णा,
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
4: रेडियो आदि खोला
5: रेडियो आदि खोला 105.4
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
8: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: 70 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै

0: दोकान तथा मरमत विभिन्न ब्रान्ड का प्रिन्टर को टोनर रिफिल तथा मरमत फायर एक्सटेंगुइशर बिक्री तथा रिफिल
1: टेलीफोन इंटरकम इंटरनेट नेटवर्किंग साथ ही इन्वर्टर जदान तथा मरमत ब्रोसर कैलेंडर सर्टिफिकेट डिजाइन कर टाइम एटेन्डेन्स डिवाइस जदान तथा मरमत करेमा हामीलाई सम्झन होस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्विस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551 9468323809 र 9855502171।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 0364-41-044, मोबाइल 9860-81-173। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।
7: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
8: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
7: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
8: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि, त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
10: सम्पर्क मोबाइल 97484-34484।
11: चिउरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163। मोबाइल 9841698070।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 9 गते शनिवार।
2: प्रसन्न मेडिकल फार्मा भिरकोट बाँडगारीमा डाक्टर आउने सूचना।
0: यही जेठ 9 गते शनिवारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पुतो आउने, साया, अनावश्यक गुठी, दाँत दुबी, सेतो दुबी, डन्डीफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फार्मा भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279071 र 9841600866।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 9 गते शनिवार। मृदु स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही जेठ 8 गते शुक्रबारका दिन गंगालाल हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खडा वालिङ 6 मिर्दीमा रहेको मिर्दी क्लिनिकमा आउँदै हुनुहुन्छ। यदि तपाईलाई मुटु दुख्ने, उच्च रक्तचाप, सास फेर्न गाह्रो हुने, मुटुको धड्कन अस्वाभाविक हुने, विगतमा मुटुको शल्यक्रिया गरेको भएमा लगायत मुटु सम्बन्धी समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। सम्पर्क स्थान मृदु स्वास्थ्य क्लिनिक वालिङ 6 मिर्दु तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 0364140087। मोबाइल 9846970147। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 8 गते शुक्रबार।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
4: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 0364140624। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9463686647।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
8: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुरसँगै जान्छु है।
7: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
8: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
7: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
8: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 98560 51068 र 98637 70771।
7: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
6: रेडियो आदिखोला 105.4।
9: 12 वर्षमा खोला पनि फर्कन्छ भन्छन्, तर उमेर चाहिँ नफर्किने रहेछ। गयो र गयो।

इट्स न्यू ग्यालेक्सी टाइम नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्र तर्फ सर्वोत्कृष्ट अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू ईशान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता स्पेल बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ पढाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210 585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994।

0: यति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
2: के रे नानी, त भर्खर 17 कि लाग्यो होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हेट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए आशरा, किन बोलाएको मलाई?
6: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन, अलि विश्वासिलो ज्योतिष।
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-61-52।
8: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 का लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
8: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
8: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
8: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। होइन, के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइस।
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
3: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारीमुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856075656 र 9846065756।
4: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: एसईई परीक्षा 2082 एसरी पुरामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान बाली विज्ञान व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: पुरामृत नै किन
3: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
4: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
3: गुणस्तरीय सिकाइ वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन
4: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
3: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
4: मनकारी अक्षय कोष दाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
3: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
4: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
3: विद्यार्थी मैत्री वातावरणमा जंक फुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
4: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
3: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
4: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
3: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
4: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
3: अन्य थप जानकारीका लागि श्री पुरामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
4: सम्पर्क नम्बर 0638412021 मोबाइल नम्बर 9856028432
3: समयमै पुरामृत जाऊ आफ्नो भविष्य बनाऊ
4: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि
3: उपलब्धि मापन परीक्षा जेठ 16 गते
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
6: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
5: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
6: मुटुको जाँच ईसीजी सेवा
5: भाँचिएको हड्डी प्लास्टर सेवा
6: डिजिटल एक्सरे सेवा
5: चिरफार गर्ने
6: थाइरा जाँच
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
6: सर्वसुलभ फार्मेसी सेवा
5: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
6: फोन नम्बर 0364140087 मोबाइल 9849706741
3: नेपाल आदर्श माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
4: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 4 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुच्चल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
3: नेपाल आदर्श नै किन रोज्ने त?
4: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
3: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
4: व्यवहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
3: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
4: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
3: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
4: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
3: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
4: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
3: 9556501042
4: र 9556501033।
3: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 9856052049। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार। ए दिदी, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
13: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
14: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ 1 रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
13: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856030988 र 9856055988।
15: रेडियो आदिखोला 105.4

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
4: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यसो लोभ देखाए घर परिवार, आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
11: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
10: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
11: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
4: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
12: छिटो भनेको वर्ल्ड लिङ्क।

0: पूर्णिमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस त गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364433, मोबाइल 98565533। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
3: रेडियो आदिखोला 105.4।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: रेडियो आदिखोला 105.4

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861868251।
3: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुन कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन भिक्टरको आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9462698145।
7: सुन्नु न,
1: भन त,
7: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
1: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9855631966।
8: रेडियो आदिखोला 105.4।

0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनीर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501019 र 9856333246 लौरी र आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
2: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
2: मोबाइल नम्बर 9847621380
3: रेडियो आदिखोला 105.4

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
3: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9846086005
5: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
5: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
5: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
5: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
5: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
0: फोन 0364 40 600

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको पाइन लगाएर हिँडेका छौ त। यति राम्रोको पाइन कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9135564696।
5: रेडियो आदिखोला 105.4

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

तीन दिन तापक्रम बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले भावना छ मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा पनि केही ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। महाशाखाले वर्षा चट्याङ तथा अत्यधिक गर्मीबाट हुन सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव 1800 रूपियाँले बढ़ेर तोलाको 2,93,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,92,000 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 90 रूपियाँले बढ़ेर तोलाको 5,050 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,960 रूपियाँ थियो। तनहुको आबु खैरेनी गाउँपालिका दुई मार्की चोकमा रहेको 220/132/33 केबी सब स्टेशनमा रहेको 132/33 केबी क्षमताको 12 MVA पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ति अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहु वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो बेलुकी 5:30 बजेदेखि लाइन अवरूद्ध भएको हो। सब स्टेशनबाट तनहुको आबु खैरेनी गोर्खा जिल्ला र मुगलिन हुँदै चितनका केही क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको छ। समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो। टोलीले पौने 1 बजे लाइन फेरि सन्तरी सब स्टेशनमा रहेको 132/33 केबी क्षमताको 12 MVA पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ति अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण

0: बिहान 7 बजेको आसपासमा ट्रान्सफर्मर पुनः बन्द भएको तनाव वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति सञ्चालन गर्ने तयारी भइरहेको छ। चितवन जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ। गएको वर्षको तुलनामा यस वर्ष 16.66% मह उत्पादनमा कमी आएको छ। मौरी पालन विकास केन्द्र भण्डारका प्रमुख सुजन आङ्गाईका अनुसार यस वर्ष 450 मेट्रिक टन मह उत्पादन भएको छ। गएको वर्ष 540 मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा 17,500 घर मेली फेरा मौरी पालिँदै आएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको छ। तोरीमा एकपटकमा 3 चोटिसम्म मह काट्ने किसानले यसपटक बढ़ीमा 2 पटक मह काटेको बताएका छन्। यस्तै चिउरीमा 5 पटकसम्म मह काटिन्थ्यो भने यसपटक 3 पटक मात्र काटेका छन्। अहिले घरको संख्या बढ़े पनि उत्पादनमा कमी आएको छ। गएको वर्ष मौली पालक किसान मध्ये 70% 6 पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले 30% किसानले मात्र 6 पटक मह निकालेका छन्। जिल्लामा 450 जना व्यावसायिक मौरी पालक किसान रहेका छन्। विशेष गरी चिउरी र तोरीको मह 80% उत्पादन हुँदै आएको छ। 20% मह रुदिलो फाफर फड्के लिची लगायतबाट उत्पादन हुने गरेको किसानले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सर्वोच्च अदालतमा आज शोक विदा, जोमसम कागबेनी सड़क स्तर उन्नतिको काम शुरू लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 1314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीमा अझै 3 दिन तापक्रम बढ़ने, आज सुनसादीको भाव बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले आज शोक विदा दिएको छ। पूर्व न्यायाधीश हर गोविन्द सिंह प्रधानको निधनमा आज शोक विदा दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। शोक विदासँगै आज अदालतको इजलास बन्द भइरहेको छ। प्रधानको हिजो 97 वर्षको उमेरमा निधन भएको हो। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसम कोरोला सड़क आयोजनाले उत्तर दक्षिण जोड्ने कोरोलाको जोमसम कागबेनी खण्डको स्तर उन्नति शुरू गरेको छ। आयोजनाले साल बसाली ठेक्का सम्झौता अनुसार झण्डै 7 करोड़ लागतमा जोमसम कागबेनी 9 किलोमिटर सड़क स्तर उन्नतिको काम शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरला सड़क आयोजना अन्तर्गत 2076 साल अघि निर्माण सम्पन्न भइसकेको जोमसम कोरला खण्ड अन्तर्गत पहिलो खण्डको जोमसम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तर उन्नति थालिएको हो। अब विदेशको खबर। पछिल्लो समय अमेरिका र क्यूबा बीच तनाव बढ़दै गएको छ। यही बीचमा अमेरिकी विमान वाहक युद्धपोत क्यारेबियन सागरमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबा विरूद्ध सैन्य कार्यवाहीको चेतावनी समेत दिनुभएको छ। अमेरिकी दक्षिणी

0: ले यसको पुष्टि गर्दै यूएचएस निपितिजले ताइवान जलमार्गदेखि अरबको खाड़ीसम्म विभिन्न क्षेत्रमा स्थिरता सुनिश्चित गर्दै तथा लोकतन्त्रको रक्षा गर्दै आफ्नो युद्ध क्षमता प्रमाणित गरिसकेको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्गो रुबियोले क्युबाका नागरिकका नाममा स्पेनिस भाषामा सन्देश जारी गर्दै क्युबालाई त्यहाँको समस्याका लागि जिम्मेवार ठहराउनु भएको छ। दुई देश बीच कूटनीतिक क्षेत्रमा तनाव अझ बढ़दै गएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल अहमदाबादमा बेलुकी 7:45 शुरू हुनेछ। 13 खेल खेलेको गुजरात 8 खेलमा जित र 5 खेलमा पराजित हुँदै 16 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। 13 खेल खेलेको चेन्नई 6 खेलमा जित र 7 खेलमा हारसहित 12 अंक सहित तालिकाको 7 औं स्थानमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 9 पटक भेट भएकामा गुजरात 5 खेलमा र चेन्नई 4 खेलमा विजय भएका छन्। आईपीएलमा हिजो कोलकाताले मुम्बईलाई हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीमा अझै 3 दिन तापक्रम बढ़ने। पर्सि शनिबार दिउँसो गण्डकी र राति कोशीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज सुन चाँदीको भाव बढ़्यो। सुन तोलाको 2,93,800 रूपियाँमा कारोबार। प्राविधिक समस्याका कारण तनहको मार्कीचोक सब स्टेशनमा विद्युत अवरोध। चितवनमा यस वर्ष मह उत्पादनमा कमी। युवासँग बढ़दो तनावका बीच अमेरिकी युद्धपोत क्यारेबियन सागर पुग्यो। सैन्य कार्यवाही गर्ने ट्रम्पको चेतावनी। र आईपीएल क्रिकेटमा आज गुजरात र चेन्नई खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: रेडियो आदिखोला 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008747723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847211380।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443482।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक कारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9855553031।
1: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राखौँ भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-4141-6024।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
2: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
2: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच, ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
2: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 0364-41087, मोबाइल 98469-7174।
3: चा कस्तो सास गनाएको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
3: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
3: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।

0: पक्लिस्टा भनेको हैन, हतार हतार गर्दैको त हो र।
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र, ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 98560 3988 र 98560 55988।

0: समयको साथमा जितु सुनचादी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगा।

0: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
1: हो हजुर, के सेवा गरौँ होला?
0: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
1: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
0: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
2: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
0: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिपी चोक जाने बाटो तर्फ।
2: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।
3: यो गलीमा बता चलो।
4: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
4: ल, त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
5: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एक रुममा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
4: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
1: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अरियाल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। ओएमजी श्रेया, असम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
2: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
0: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
0: सम्पर्क मोबाइल 9462698145।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0365900018, मोबाइल 9840516635 र 9137969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को
2: एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली
3: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
4: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ
3: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म
4: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ
3: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
4: सम्पर्क नम्बर 063-441-2 मोबाइल नम्बर 98-560-31-730 98-560-55-536 र 98-473-41-010
3: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा
5: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-441-2446 मोबाइल 98-560-50-119 र 98-560-33-246
7: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
3: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
7: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडिमेड बेहुलाका दौरा सुरुवाल रेडिमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
3: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 98-560-30-829
8: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
9: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
8: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
9: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
10: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
9: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063-412-133
11: रेडियो आदि खोला 105.4

0: वालिङसाना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
4: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
5: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
4: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
5: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।
0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
7: इट्स न्यू ग्यालेक्सी टाइम। नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू इसान कास्की स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307। बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकाडेमिक एक्सिलेन्स सिन्स 1994।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
0: फोन 063-4141-258।

0: पुनामृत भवानी माविमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा वृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा एघारमा विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
0: पुनामृत नै किन
1: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन
0: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन
1: गुणस्तरीय सिकाई वातावरण पुस्तकालय विज्ञान प्रयोगशाला आईसीटी ल्याब म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन
0: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन
1: आफ्नै समीपमा रहेर समय पैसा यात्रा तनाव लगायतबाट मुक्त भई लोक सेवा शिक्षक सेवा बैंकिङ मेडिकल इन्जिनियरिङ अध्ययनका लागि समय दिन
0: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन
1: खेल गायन वाद्य वादन नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन
0: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन
1: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन
0: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन
1: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन
0: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन
1: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय बसाई व्यवस्थापन सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन
0: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस
1: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा
0: सम्पर्क नम्बर 063412021 मोबाइल नम्बर 9856028432
1: समयमै पूर्णामित जाऊ आफ्नो भविष्य बनाऊ
0: भर्ना फारम वितरण 2083 वैशाख 30 गते देखि
1: उपलब्धि मापन परीक्षा जे चस्तो र गते
2: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
3: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
3: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली योग पीठको आडैमा सम्पर्क नम्बर 063441466
4: के भयो दाई हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
5: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
4: हो र दाई मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
6: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
5: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
6: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050 सहयोगका लागि मोबाइल 9801523051
7: छिटो भनेको वर्ल्ड लिङ्क
6: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
6: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
8: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
9: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
10: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
9: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
10: मोबाइल नम्बर 98467213780।
11: रेडियो आदिखोला 105.4

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
5: हे मलाई केटी मान्छे पाठ्यपुस्तकको मन पर्दैन, विशेष यु। नमस्कार, म कलाकार दिलीप रायमाझी, तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो आधी खुला।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98469939।
0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
6: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560054963, 98560551104 र 98028447723।
7: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
8: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
7: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
9: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
10: प्रसन्न मेडिको फर्मा भिरकोट बयर गाडीमा डाक्टर आउने सूचना।
9: यही जेठ 9 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
10: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको गतिको फर्ममा भिरकोट बयरगारी मेन बजार प्रोपराइटर प्रदीप आले मोबाइल 98 5 60 27 900
9: जेठ 9 गति शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 37-44-331, मोबाइल 98-55-55-331। कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
8: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
7: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
8: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
9: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
10: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
9: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
11: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
12: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
11: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
12: ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
11: हाम्रा सेवा तथा सुविधाहरू,
12: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
11: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
12: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
11: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
12: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
11: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 03-60-41-6024।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856055250।
7: सरा, किन बोलाएको मलाई?
8: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षा जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मृति बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
11: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
12: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
11: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
13: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
11: दाँत सफा गर्ने टल्काउने,
13: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
11: दाँतको जरासम्म सफा गरी भर्ने,
13: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
11: दाँतमा खोल राख्ने,
13: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
11: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
13: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
11: मोबाइल 9864221629 र 9841668251।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुची, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 9847081173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार। अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुची, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर, एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006, मोबाइल 9850655266। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो बात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051, मोबाइल 9850655249।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।
2: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
0: हैन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560 85 6067।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364140087, मोबाइल 9849701746। च्या कस्तो सास गनाएको तिम्रो त?
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
5: मोबाइल नम्बर 9846086005।
0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने,
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 40 600।
6: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
7: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
6: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
7: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
1: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
6: मोबाइल 98560 3988 र 98560 55988

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइरोइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनत नाम तीन बजे
1: ए समय को साथ में जितु सुनचांदी पसल
2: भूसाल पेट्रोल पंप संगे जोड़ डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को साइड में
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला एक सौ पांच थोप्लो चार आपने ख्याल
3: रेडियो आदि खोला
4: रेडियो आदि खोला एक सौ पांच थोप्लो चार
5: पूरा गर्न नसक्ने भए राजीनामा दिन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईको सुझाव पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे वसन्तकालीन आरोहण चल्दै भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको ककरोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध नेपाल खबरमा अब पूरा खबर विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन् यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाब दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूको त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन् आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उहाँको जिकिर छ अध्यक्ष राईले प्रधानमन्त्री शाहद्वारा संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक पटक प्रश्न समेत गर्नुभयो यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रूलिङ गर्न सभामुखसँग माग गरेको छ प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राईले यस्तो माग गर्नुभएको हो प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढ़ाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उहाँको भनाई छ परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका कार्यपालिका न्यायपालिका सबैतिर हस्तक्षेप गरेको कांग्रेसको आरोप छ यसैबीच सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि उठेर विरोध गरेका छन् आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी बागमती मधेश र कोशी प्रदेशमा पानी परेको हो पछिल्लो 24 घण्टामा यी चार प्रदेशका सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ यसै गरी 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा भएको छ भने हिजो झापाको केचनामा झण्डै दुई घण्टामै 152 मिलिमिटर वर्षा भएको थियो एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द्व रहेको त्रिविका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो पूर्वबाट मनसुनी हावाले पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै तीन दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसून भने आइसकेको छैन नेपालमा मनसून आइपुग्ने औसत मिति जुन 13 हो यसपालि औसत मिति भन्दा केही दिन अघि नै आइपुग्ने मौसमविदहरूको अनुमान छ हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च

0: भन्दा पनि एउटा सिजनमा लिएको अहिलेसम्मको धेरै हो। हरेक अनुमति लिने आरोहीका साथमा उनीहरूका सहयोगी समेत रहने भएकाले यसपटक 1,000 भन्दा धेरै मानिस सगरमाथाको शिखर चुम्ने प्रयासमा हुनेछन्। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यसैता मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ। बाजुराको बुढी नन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्किगार्ड गाउँपालिका 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधार अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार अवस्था थप जटिल भएको पत्र आएपछि महिला बाल बालिका मन्त्रालयको समन्वयमा सुर्खेत पठाइएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्स्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा चालू आर्थिक वर्षको पहिलो 10 महिनामा झण्डै 6,00,000 भित्रिएका छन्। गएको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी 5,73,977 पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मोस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो। म्याग्दी र मोस्ताङको सिमाना थासाङ गाउँपालिका 4 घासामा रहेको प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,771 र सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। गएको आर्थिक वर्षमा 7,05,779 पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। अब विदेशको खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको 5 दिनमै सीजेपीले सत्तारूढ़ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोवर्समा उछिनिएको छ। भाजपाको 87,00,000 फलोवर्स

0: आउँदा सीजेपीले 1,36,00,000 भन्दा बढ़ी फलोअर्स बनाइसकेको छ। यो पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयका जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपक के हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईका क्रममा बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई ककरोच अर्थात साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो। यो अभिव्यक्ति विरूद्ध सामाजिक सञ्जालमा आक्रोश फैलिएपछि अभिजितले यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला भनेर गरेको ठट्टाले मे 16 ककरोच जनता पार्टीको रूप लिएको हो। पार्टीले बेरोजगार र व्यवस्थाबाट निराश युवालाई लक्षित गर्दै महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायतका माग राखेको 5 बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो भन्ने ह्याशट्यागले ट्रेन्ड गरिरहेको छ। केहीले यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना गर्न थालेकोमा संस्थापक अभिजितले भने यस्तो तुलना नगर्न आग्रह गर्नुभएको छ। आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट असन्तुष्टि व्यक्त गर्ने उहाँको भनाइ छ। अब खेल खबर। आफ्ना खेलाड़ीहरूको गोप्य रूपमा भिडियो खिच्ने चेक रिपब्लिकको महिला फुटबल टोलीका प्रशिक्षक पेट्र भ्याचोस्लिस्की आजीवन प्रतिबन्धमा परेका छन्। महिला खेलाड़ीहरूले कपड़ा फेर्ने कोठामा गोप्य भिडियो खिचेको पाइएपछि युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ब्लाचोस भोस्कीमाथि आजीवन प्रतिबन्ध लगाइएको हो। दुर्व्यवहारको आरोपबारे अनुसन्धानपछि यूईएफएले उनलाई जीवनभर कुनै पनि फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको हो। प्रशिक्षकलाई सन् 2025 मे महिनामै दोषी ठहर गरिएको थियो। शुरूमा उनलाई 1 वर्षको जेल सजाय र 5 वर्षसम्म घरेलु प्रशिक्षणमा प्रतिबन्ध तोकिएको थियो। पेट्रो भ्यालोस्कोपकी 19 वर्ष मुनिको चेक महिला फुटबल टोलीको प्रशिक्षकका रूपमा पनि काम गरेका थिए। 4 भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र, कांग्रेसले सभामुखको रूलिङ माग्यो, कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराईको सुझाव। पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको 2 फरक रूप, मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी। सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे, वसन्तकालीन आरोहण चल्दै। भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको ककरोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह। र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध।
1: रेडियो आदिखोला 105.4।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बयरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि,
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
5: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
6: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468832809 र 9856052171।
7: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
8: हजुर, के सेवा गरौँ होला?
7: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
8: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
7: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
3: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
7: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
3: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।

भने म तिम्रा बन्ने छु जरुर तिमी मेरो बन भने म तिम्रा बन्ने छु जरुर तिमी मेरो बन भने म तिम्रा

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुरसँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856051068 र 9836707071।
0: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: नेपाल आदर्श माविमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
1: शैक्षिक वर्ष 2082 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नेपाल आदर्श माध्यमिक विद्यालय वालिङ स्याङ्जाबाट सम्मिलित विद्यार्थीहरू मध्ये 3 जना 4 GPA सहित 100% विद्यार्थी उत्तीर्ण भएकोमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै यस नेपाल आदर्श मावि वालिङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र शिक्षा संकायमा नयाँ भर्ना खुल्यो।
0: नेपाल आदर्श नै किन रोज्ने त?
1: अनुभवी दक्ष र समर्पित शिक्षक वृन्द,
0: आधुनिक प्रविधि युक्त कक्षा कोठा,
1: व्यावहारिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब,
0: नियमित अतिरिक्त कक्षा र शैक्षिक परामर्श,
1: अनुशासन, नैतिक शिक्षा र चरित्र निर्माणमा जोड,
0: खेलकुद, सांस्कृतिक तथा सह पाठ्यक्रम गतिविधिमा सक्रिय सहभागिता,
1: सुरक्षित, स्वच्छ र शैक्षिक वातावरण,
0: सिट सीमित रहेकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। प्रवेश परीक्षा 2083 जेठ 15 गते, फारम वितरण धमाधम भइरहेको छ।
1: अन्य थप जानकारीका लागि मोबाइल नम्बर 9556501043,
0: 9556501042
1: र 9556501033।
0: नेपाल आदर्श क्याम्पस, नेपाल आदर्श मावि, वालिङ 8 भीमटारी स्याङ्जा। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
2: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
2: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9844-85411।
3: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
3: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
4: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
3: सम्पर्क मोबाइल नम्बर 9462-25767 र 9806-17137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: मृदी स्वास्थ्य क्लिनिक में डाक्टर आउने सूचना। यही जेठ 8 गते शुक्रवार का दिन गंगालाल हृदय रोग केन्द्र काठमाडौं का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खड़ा वालिङ 6 मृदी में रहकर मृदी क्लिनिक में आउँदै हुनुहुन्छ। यदि तपाईलाई मुटु दुख्ने, उच्च रक्तचाप, सास फेर्न गाह्रो हुने, मुटु को धड़कन अस्वाभाविक हुने, विगत में मुटु को शल्यक्रिया गरेको भएमा लगायत मुटु संबंधी समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। सम्पर्क स्थान मृदी स्वास्थ्य क्लिनिक वालिङ 6 मृदी तल्लो चोक पुलको नजिकै। सम्पर्क फोन नम्बर 063441087, मोबाइल 9849701747। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 8 गते शुक्रबार।
1: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन, अलि विश्वासिलो ज्योतिष।
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
3: हाम्रा विशेषताहरू:
4: ग्रह दशा को ग्यारेन्टी का साथ आधुनिक प्रविधि बाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घर मा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवार मा मेलमिलाप नहुने, विभिन्न दुख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू के बाट हो पत्ता लगाई ज्योतिष प्रविधि बाट समस्या समाधान गरिन्छ।
4: मोच र धातु को कारणले पुरुष वा महिला मा सन्तान नहुने, गर्भ खेर जाने समस्या को कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्या को समाधान गरिन्छ।
3: जमीन को माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्था को प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्या को समाधान गरिन्छ।
3: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ 6 मृदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
0: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको सलन पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोशाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
7: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।
9: पुरामृत भवानी माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
0: एसईई परीक्षा 2082 एसरी पूर्णामित भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 विज्ञान, बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: पुनामृत नै किन,
0: अनुभवी, दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन।
9: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन।
0: गुणस्तरीय सिकाइ वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाइको मजा लिन।
9: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श, जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन।
0: आफ्नै समीपमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोक सेवा, शिक्षक सेवा, ब्याङ्किङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन।
9: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन।
0: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन।
9: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन।
0: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा, 6 बार 6 खाजाको आनन्द लिन।
9: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाइ सहित यातायातको सुविधा लिन।
0: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन।
9: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन।
0: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाइ वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन।
9: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
0: अन्य थप जानकारीका लागि श्री पूर्णामित भवानी माध्यमिक विद्यालय, वालिङ 10 फुलबारी, स्याङ्जा।
9: सम्पर्क नम्बर 0638412021, मोबाइल नम्बर 9856028432।
0: समयमै पूर्णामित जाऊ, आफ्नो भविष्य बनाऊ।
9: भर्ना फारम वितरण 2083 वैशाख 30 गतेदेखि।
0: उपलब्धि मापन परीक्षा जेठ 16 गते।

0: सुमित अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो
4: रेडियो आदि खोला 105.4
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
6: होइन के भयो र किन हल्लाखोर गरेको हो
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
6: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
6: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98565954963 98565154 र 98028447723
7: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
8: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
7: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
8: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
7: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
9: प्रोप्राइटर रत्नबहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
10: सम्पर्क मोबाइल 97484-34484
11: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
12: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363-44-331 मोबाइल 98565-55331
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
14: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
15: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
14: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी पनि जहाँको त्यही
15: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
14: हाम्रा सेवा तथा सुविधाहरू
15: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
14: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
15: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
14: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
15: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
14: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्दे
13: सम्पर्क फोन नम्बर 03674146024

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ।

0: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ 8 केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
1: मोबाइल नम्बर 9856019076 9161793976 र 9817162223।

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9841668251।
3: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
4: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
3: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
4: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।
5: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9560585667।
7: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ईसीजी सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
8: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
8: फोन नम्बर 0364-41-087, मोबाइल 9849701-7147।
9: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
8: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
9: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
8: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
9: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
8: फोन 0364-41-258।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: चिया कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
7: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
7: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
7: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर, वालिङ बजार।
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
8: मोबाइल नम्बर 9846086005।
9: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
10: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
9: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
10: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
9: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
9: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
10: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
9: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
10: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
9: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
10: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
9: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
10: फोन 0364 40 600।

0: दिदी पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबास सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815564696
5: रेडियो आदिखोला 105.4
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
6: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्नमा कहीँ पनि
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
6: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
6: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 0363-440-594
7: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
7: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364-12-133
7: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
9: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
10: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू
10: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
10: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
10: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
10: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
10: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
10: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटलको खुल लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार
9: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ।
12: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
13: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
12: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
14: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
13: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
14: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
9: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0364-41-044, मोबाइल 98460-81-173। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।
1: के तपाईलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
0: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98560-075-56 र 98460-075-56। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635-90-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
5: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार।

0: उज्जवल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
1: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुमरी पंगेनी
0: मोबाइल नम्बर 9847621380
2: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
1: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
2: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
1: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9855551 9468323809 र 9855521
3: हेलो अर्ग्यानिक फुड ल्यान्ड
4: हो हजुर के सेवा गरौँ होला
3: खाजा चाहिएको थियो के छ होला विशेष परिकार अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो
4: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन् त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर
3: ओहो कोदोको मोमो हस् त हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त
0: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो ढिँडो आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो कोदोको पिठो मकै हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस् अनि सुन्नुहोस् त होम डेलिभरीको पनि व्यवस्था छ है
3: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ
0: प्रोप्राइटर कमल सुवेदी मोबाइल नम्बर 9855661208

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: बता चलो
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने।

0: कि अब बजारतिर पनि लाग्ने हो, धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637 70771।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा। डाक्टर आउने सूचना, प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 98464-85411।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुःखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व, हिमाल सुन चाँदी पसल,
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
8: सरा, किन बोलाएको मलाई?
9: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू,
8: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9556501119 र 9556033246।
5: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलभेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
5: वा, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470029686।
8: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो सरी पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल, वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051, मोबाइल 98560052049। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार। निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163 मोबाइल 9841698870। स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
2: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुनोस ना, अली हमलोग आनी मा चार बजे छा।
1: इस समय को साथ मा जितू सुनचादी पसल,
2: भुसाल पेट्रोल पंप संगई चुड़िये को डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तरफ जाने बाटो मा कुना को साइड मा
1: विश्वासिलो पर पर्दो र आकर्षक डिजाइन का घर गहना खरीद बिक्री करने ठाउ।
0: रेडियो आदि खोला 105.4
3: रेडियो आदि खोला।
4: रेडियो आदि खोला 105.4
5: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित कार्यवाही अघि बढ़्यो। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग।
5: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू, अब अनलाइनबाटै निवेदन ट्र्याक गर्न सकिने। डिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी।
6: आफूहरूलाई विकल्प बिना बेघर बनाएको भन्दै सुकुम्बासीको आक्रोश। जग्गा जमीन र उचित बाससहित रोजगारीको ग्यारेन्टी गर्न माग।
5: भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै डिजिटल विद्रोह मार्फत पोखिएको युवा आक्रोशका रूपमा व्याख्या।
6: र साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा आज राति गुजरात र चेन्नई खेल्दै।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
8: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
7: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको नियमित कार्यवाही अगाडि बढ़ाउनु भएको छ। आजको पहिलो बैठकमा विपक्षी दलले अवरोध गरेपछि 15 मिनट स्थगित गर्नुभएका सभामुख अरियालले प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकै बीच सदन अघि बढ़ाउनुभयो। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको उपस्थिति माग गरेर बेल घेराउ गरेका हुन्। अवरोधकै बीच प्रधानमन्त्री शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। यो प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यस्तै बैठकले मतदाता नामावली, पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको घोषणा गरेको छ। प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न विपक्षीको आग्रह छ। सरकारले विधि र नीति विपरीत काम गरेकाले आफूहरूले विरोध मा बैठक अवरूद्ध गर्न बाध्य भएको एमालेका प्रमुख सचेतक एन बहादुर महरले बताउनु भएको छ। उहाँले प्रतिनिधि सभा नियमावली 2079 को नियम 56 उद्धृत गर्दै हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरका लागि समय निर्धारण गर्नुपर्ने व्यवस्था अनिवार्य रहेको उल्लेख गर्नुभयो। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै यदि जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। अवरोधकै बीच आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन लगायतका विधेयकहरू पारित भएका छन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ बाह्र गते बिहान 11 बजे बस्नेछ।
6: यसैबीच स्वतन्त्र सांसद महावीर पुनले संसद बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उहाँले आफूले 7 वर्ष अघिदेखि नै यसमा काम गर्न खोजिरहेको भए पनि सफल नभएको बताउनुभयो। बरू रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकेको पुनको भनाई छ। उहाँले यसको अनुसन्धान अघि बढ़ाएरै काम गर्नुपर्ने र यसका लागि खर्च छुट्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। त्यसअघि बैठकमा बोल्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको थियो।
5: नेकपा एमाले व्यवसायी बीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ। आज बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरूङले दिनुभएको 10 रोपनी 14 आना जग्गा र शिलान्यास समेत गरिएको घर निर्माण प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेश गर्नुभएको हो। 2081 सालको असोजमा गुरूङले एमालेलाई जग्गा दान दिँदै घर बनाइदिने बताउनु भएको थियो, जसले पार्टीमा ठूलो विवाद सृजना भएको थियो। अब एमाले बल्खुमै रहेको आफ्नो जग्गामा भवन बनाउने तयारी थालेको छ र नयाँ भवन नबनुन्जेल भाडामा घर खोज्ने प्रस्ताव पनि बैठकमा राखिएको छ। 2072 सालको भूकम्पले एमाले मुख्यालय भत्काएपछि पार्टी भाडाकै घरमा बस्दै आएको छ। यसैबीच एमाले केन्द्रीय सदस्यहरूलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ। भोलिको सचिवालय बैठकबाट पारित हुने प्रस्ताव अनुसार प्रदीप गेवालीलाई विदेश मामिला विभाग प्रमुख, भानुभक्त ढकाललाई संगठन विभाग, विशाल भट्टराईलाई जनसंगठन समन्वय संयन्त्र प्रमुख र शेरबहादुर तामाङलाई

0: निरज आचार्यलाई निर्वाचन विभाग प्रमुख र सूर्य पाठकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव रहेको छ।
1: अध्यागमन विभागले डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल ट्र्याकिङ योग्य तथा पारदर्शी बनाउने उद्देश्यले यो सेवा शुरू गरिएको विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार सरकारले गएको चैत 13 गते सार्वजनिक गरेको 100 बुधे शासकीय सुधार अन्तर्गत यो कार्यक्रम सञ्चालनमा आएको हो। शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले आवेदनको रियल टाइम स्थिति र अनुमानित समय सम्बन्धी जानकारी पाउन यो सेवा लागू गरिएको बताउनुभयो। विभागका हरेक शाखाको प्रतीक्षालयमा राखिएको क्यूआर कोड स्क्यान गरेर आवेदन ट्र्याक गर्न सकिने उहाँले जानकारी दिनुभयो। यससँगै कर्मचारीको जिम्मेवारी र जवाबदेहिता थप सुदृढ हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। यसैबीच अध्यागमन विभागले भिजिट भिसा सम्बन्धी विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको समेत दावी गरेको छ। महानिर्देशक तिवारीले भिजिट भिसाका नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोड़िएका गतिविधि र अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो। नेपाल आउने विदेशी नागरिकको गतिविधिमाथि पनि प्रभावकारी निगरानी थालिएको उहाँले बताउनु भएको छ। आवश्यक कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गर्दै महानिर्देशक तिवारीले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कार्यवाही गरी पीड़ककै पैसाबाट गन्तव्य देशमा पठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
0: यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति र विसंगति अन्त्यका लागि नेपाल प्रहरीको सहयोगमा देशभर शुद्धिकरण अभियान सञ्चालन गरेको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीले झुठो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थालाई अभियानकै रूपमा कार्यवाही शुरू गरेको मन्त्रालयले जनाएको छ। शिक्षा र गृह मन्त्रालयको निर्देशन र समन्वयमा एजेट 1 गते नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित 95 शैक्षिक परामर्श संस्थामा एकैसाथ छापा मारेर कार्यवाही शुरू गरेकामा अब देशभर अभियान सञ्चालन गर्न लागेको जनाइएको छ। प्रहरीले छापा मार्ने क्रममा विभिन्न कन्सल्टेन्सीका संचालक र कर्मचारी गरी 69 जनालाई पक्राउ गरेको थियो।
1: आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा मध्य र पूर्वमा रहेका चारवटा प्रदेशको सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस नागेको छ वा 40 डिग्री सेल्सियस आसपास पुगेको छ। त्यस्तै पछिल्लो 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा मापन भएको छ भने हिजो झापाको केचनामा 2 घण्टामा 152 मिलिमिटरसम्म वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायुबीचको द्वन्द्व रहेको त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले र पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसून भने आइसकेको छैन। नेपालमा मनसून आइपुग्ने औसत मिति जून 13 तारीख हो। यसपालि औसत मिति भन्दा केही दिन अघि नै मनसून आइपुग्ने संबितको अनुमान छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सरकारले बस्ती हटाउँदा विस्थापित भएका काठमाडौँ उपत्यकाका सुकुम्बासीका समस्या बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरू।

0: लाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित कार्यवाही अघि बढ़्यो, प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग, नेकपा एमाले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने, अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू, अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने, भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी, आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा लगायतको खबर प्रस्तुत गर्यो।
4: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँ बस्दै आएका नागरिक चिन्तामा छन्। सरकारले तत्काललाई अस्थायी रूपमा बस्ने र खाने व्यवस्था गरेको छ, तर सरकारको मात्रै भर परेर लामो समय बस्न नसकिने विस्थापितहरू बताउँछन्। स्थायी समाधान खोज्न विस्थापित नागरिकले माग गरिरहेका छन्। थप जानकारी सहित साथी सम्झना महर्जन।
5: थापाथलीमा बस्दै आएको घर डोजरले भत्काएपछि माइली तामाङले दिदीको साथ छोड्नु पर्यो। सरकारले उहाँलाई नागार्जुनको रानी वनमा लगेर राख्यो, अनि दिदीलाई चाहिँ किर्तिपुरमा। दिदी बहिनी छुट्टिएर बस्दाको पीड़ासँगै स्थायी बसोबासको उहाँलाई चिन्ता छ। सरकारले घर जग्गा नहुनेलाई छानबिन गरेर व्यवस्था गर्छ भन्नेमा भने उहाँ आशावादी हुनुहुन्छ।
6: अब कता कता उहाँ बर्गासी भइहाल्यो, कोही सामान कता कोही सामान कता मान्छे कता, एउटै परिवार पनि छरबुट भयो है। अब छानबिन अब कहिले हुन्छ, छानबिन गरेपछि अब सरकारले के गर्नुहुन्छ त्यही, अब सरकारले अब व्यवस्था गर्छु भन्छ, नहुनेलाई त दिन्छु भने छ त हाम्रो केही पनि छैन है, नहुनेलाई त दिनु पर्यो नि है।
5: 26 वर्षको उमेरमा 4 सन्तानकी आमा भएकी एकल महिला हरिमाया जिम्बाले ज्यामी र सरसफाईको काम गरेर गुजारा चलाउँदै आउनु भएको थियो। गएको वैशाख 12 गते डोजरले घर भत्काएपछि उहाँले काम गर्न पाउनु भएको छैन। उहाँलाई अझै लखेट्ने हो कि भन्ने चिन्ता छ।
7: छुटो छुटो यहाँबाट व्यवस्था गरिदिनु, कहाँ लानु पर्ने, जानु पनि तयार छु। थापातले छोडेर यही अब माथि खोलाको किनारबाट खोला तल खोलाको किनारमा आएर राखेको छ, बसेको छ। सरकारले जहाँ हिँड्नु भने त्यहीँ राखेछ। छानबिन गर्न हामीले सरकारले ना हामीलाई कता कता के गरिदिने हो कि, त्यसमा डर छ हामीलाई चुडो।
5: काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई सरकारले किर्तिपुर, इचंगो नारायण, भक्तपुर र बनेपामा समेत लगेर राखेको छ। सरकारले अपायक ठाउँमा राखेपछि धेरैले काम गर्न पाएका छैनन्। यसै मध्येका हुनुहुन्छ सुरेश राई। घरमा रहेको काम गर्ने मेसिन समेत झिक्न नपाउँदै डोजरले भत्काएपछि उहाँ नियमित काममा फर्कन पाउनु भएको छैन।
8: यत्रो दिन बसिसके, अब काममा जानु कसरी जानु, काममा यहाँ होल्डिङ सेन्टरमा 8 बजे आउनुपर्छ, 8 बजे आउनुपर्छ भन्छ, काममा पनि जानु पाएको छैन, जाने पनि कसरी, सामान छैन, मेरो नलहरू च्याबलहरू सबै फुट्यो क्या, रोजगार पनि चाहिन्छ, ठाउँ मात्र भएर भयो त, खानु परेन, लाउनु परेन, हामीलाई लालपुरै चाहिन्छ भने छैन क्या, एउटा ठाउँमा निश्चित ठाउँमा दियोस् जग्गा लटीमा यहाँ बस ढुक्कसँग भन्यो पनि भइहाल्यो, हामी आफै बनाएर बस्छौँ।
5: काभ्रे रोशी गाउँपालिकामा जन्म भएका कृष्ण बहादुर तामाङ अहिले इचंगोको अस्थायी आवासमा हुनुहुन्छ। श्रीमतीको साथमा उहाँले 2 दशकदेखि थापाथलीमा सानो पसल राखेर गुजारा चलाउँदै आउनु भएको थियो। घर भत्काउनु अघि सरकारले पर्याप्त समय नदिएकोमा उहाँको दुखेसो छ। अब फेरि जग्गा मात्र दिएर झन अर्को विचल्ली पार्ने हो कि भन्ने उहाँको चिन्ता छ।
9: सरकारले घर बनाइदिएर अब ल तिमीहरूले भनेर राशन पानी भरेर एक दुई महिनालाई राशन पानी भरिदियो भने त कमाउने अब अप्सन पायो, अब जग्गा चाहिँ दियो ल तिमीहरू व्यवस्था गर्ने गरेर खा जे गर्यो भने अब त्यति बेला अब अप्ठ्यारो हुनुभयो त निकालेर खाऊ, पैसा छैन अब त्यहाँनिर बसेको ठाउँमा अब चिन्न नजान्ने त एकैचोट उधार कसैले दिँदैन भने त्यति बेला अब अप्ठ्यारो पनि सरकारले यथाउँदै कुरै गरेको छैन हामीलाई अनि आन्दोलनमा परेन भने।
5: लमजुङबाट विस्थापित भएका बल बहादुर खाती 2063 सालदेखि थापाथलीमा बस्दै आउनु भएको थियो। अरूको जस्तै उहाँको घर पनि डोजरले भत्कायो। गरीबलाई उठीवास लगाएर देशको विकास कहिले हुन्छ भन्ने उहाँको प्रश्न छ।
10: ऋण धन गरेर दुःख गरेर खाइ नखाइ जोडेर बनाएको हो, हाम्रो नि त परिश्रम गरेर बनाएको हो, अब त्यसलाई क्षति भयो त्यसको हर्जन बिह चाहियो, त्यसपछि चाहिँ छानबिन होस् कुन ठाउँमा जग्गा दिने हो, प्रत्येक घरलाई हर्जन बिह 15 लाखको दर चाहियो, के कमाएको नि त्यही खर्च भएको त दिन्छु मात्रै भनेर हुँदैन, यो अन्याय भयो हामीलाई न्याय कसले दिने।
4: यसैबीच सरकारले उपत्यकाको नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र 3 महिनासम्म प्रति परिवार 15,000 दरले खर्च दिने घोषणा गरेकोमा पनि विस्थापितहरूले गुनासो गरेका छन्। प्रति परिवार एक रोजगारी तथा काठमाडौँमा बासको व्यवस्था सरकारले सुनिश्चित गरेपछि मात्रै आफूहरू होल्डिङ सेन्टरबाट बाहिर निस्किने कतिपय सुकुम्बासीले बताएका छन्। सरकारले होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा स्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्य रहेको बताए पनि सुकुम्बासीहरू स्थायी व्यवस्थापनपछि मात्रै होल्डिङ सेन्टरबाट निस्कने बताउँछन्। उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुरमा रहेका 2 सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर सुकुम्बासीलाई खाने बस्ने व्यवस्था गरेको छ।
3: विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउनका लागि ब्याज दर घटाउन, व्यक्तिगत आयकर छूटको सीमा बढ़ाउन र कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बजेटमाथिको छलफलको क्रममा करविद रूप खड्काले 13% ब्याज दरलाई घटाएर 12, 11 वा 10% ल्याउनु उपयुक्त हुने बताउनुभयो। उहाँले बजारमा माग बढ़ाउन र सकारात्मक व्यावसायिक वातावरण सृजना गर्न कर संरचनामा समग्र विश्लेषण आवश्यक रहेको बताउनुभयो। अर्थविद चन्द्रमणि अधिकारीले मध्यम वर्ग र निम्न मध्यम वर्गको बढ़दो जीवनयापन खर्चलाई ध्यानमा राख्दै व्यक्तिगत आयकर छूटको सीमा कम्तीमा 10-12 लाख रूपियाँसम्म पुर्याउनु पर्ने बताउनुभयो। अहिले दम्पतिको लागि 6 लाख र एकल व्यक्तिका लागि 5 लाख रूपियाँ मात्र कर छूटको सीमा रहेकोमा यो अत्यन्त न्यून भएको उहाँको भनाई छ। पूर्व सचिव दीर्घराज मैनालले आन्तरिक ऋण उठाएर तलब भत्ता तथा चालू खर्चमा प्रयोग हुने अहिलेको प्रवृत्तिलाई सुधार गर्दै ऋणलाई निश्चित आयोजना वा कार्यक्रमसँग जोडेर उठाउने प्रणाली विकास गर्नुपर्ने बताउनुभयो। विज्ञहरूले बजारमा माग घट्दै गएको, मध्यम वर्गको जीवनयापन महँगिएको र उद्योग मैत्री वातावरण कमजोर रहेको भन्दै आउँदो बजेट मार्फत कर संरचना र वित्तीय संघीयतामा सुधार आवश्यक रहेको बताउनु भएको छ।
4: हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 12.36 अंकले घटेर 2742.11 बिन्दुमा झरेको हो। आज म्यूचुअल फण्ड र व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन्। आज 188 कम्पनीको शेयर घट्दा 72 बढ़ेको छ। त्यस्तै 9 कम्पनीको शेयर घटबड़ भएन। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.82 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीको 89,55,000 किट्टा शेयर 3.89 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
14: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू:
14: ओपिडी सेवा,
13: विशेषज्ञ ओपिडी सेवा,
14: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
14: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
14: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
14: पूर्वकर्म पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
14: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
14: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केगाड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइ को जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र निरौलाले जानकारी दिनुभयो।
3: सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व न्यायाधीश हर गोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले पूर्व न्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गरेको हो। बैठकले हिजो 95 वर्षको उमेरमा निधन हुनुभएका पूर्व न्यायाधीश प्रधान न्यायालयमा हुँदा न्याय तथा कानून क्षेत्रमा राष्ट्रलाई पुर्याउनु भएको योगदानको स्मरण गर्दै उच्च सम्मानका साथ स्मरण गरेको हो। स्वर्गीय प्रधान 2048 साल भदौ 14 गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भई 2051 साल पुष 5 गतेसम्म कार्यरत हुनुहुन्थ्यो।
4: हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाए टेकेका हुन्। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 जना भन्दा बढ़ी आरोहीले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सिजनमा लिएको सबै अहिलेसम्मकै धेरै हो। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यस यताको मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ।
3: कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसन कोरोला सड़क आयोजनाले उत्तर दक्षिण जोड़ने कोरोलाको जोमसोम कागबेनी खण्डको स्तरोन्नति शुरू गरेको छ। आयोजनाले साल बसाली ठेक्का सम्झौता अनुसार झण्डै 7 करोड़ लागतमा जोमसोम कागबेनी 9 किलोमिटर सड़क खण्डको स्तरोन्नति शुरू गरेको हो। राष्ट्रिय गौरवको कोरोला सड़क आयोजना अन्तर्गत 2076 साल अघि निर्माण सम्पन्न भइसकेको जोमसोम कोरोला सड़क अन्तर्गत पहिलो खण्डको जोमसोम कागबेनी कालोपत्र सड़क वर्षा पहिरो लगायतका कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति थालिएको हो।
4: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यंग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। स्थापना भएको 5 दिनमै सीजेपीले सत्तारूढ़ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोअर्समा उछिनेको छ। भाजपाको 88 लाख फलोअर्स रहँदा सीजेपीले 1.50 करोड़ भन्दा धेरै फलोअर्स बनाइसकेको छ। इन्स्टाग्राममा भाजपालाई उछिनेको केही घण्टामै भारतमा यो पार्टीको एक्स खाता बन्द भएको छ। यो अभियान अहिले लाखौं भारतीय युवाको बेरोजगारी, राजनैतिक निराशा र सामाजिक आक्रोशको प्रतीक बनेको छ। पछिल्ला महिनाहरूमा विभिन्न सरकारी तथा प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिएका घटनाले युवामाझ ठूलो निराशा सिर्जना गरेको छ र विश्लेषकहरूका अनुसार यही असन्तुष्टिले पार्टीलाई व्यापक समर्थन दिलाएको हो। भारतमा हरेक वर्ष 80 लाख भन्दा बढ़ी स्नातक उत्पादन हुने भए पनि शिक्षित युवामाझ बेरोजगारी दर अत्यन्त उच्च छ। पार्टीका संस्थापक बोस्टन विश्वविद्यालय विषयमा जनसम्पर्क बढ़िरहेका 30 वर्षीय अभिजित दीपके हुन्। गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईमा बेरोजगार युवा र सामाजिक सञ्जाल प्रयोगकर्तालाई ककरोचसँग तुलना गरेपछि सामाजिक सञ्जालमा आक्रोश फैलियो। यसैको प्रतिक्रियामा अभिजितले मे 16 ककरोच जनता पार्टी स्थापना गरे। पार्टीले महिला आरक्षण, प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायत माग समेटिएको 5 बुधे घोषणा पत्र सार्वजनिक गरेको छ। सामाजिक सञ्जालमा म पनि साङ्लो ह्याडट्यागले ट्रेण्ड गरिरहेको छ। संस्थापक अभिजितले भने आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाटै असन्तुष्टि व्यक्त गर्ने बताउँदै यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह गर्नुभएको छ।
3: सन् 2025 विश्वभरका द्वन्द क्षेत्रमा हरेक 14 मिनटमा एकजना सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। बाल बालिका तथा आम नागरिकहरू घर, विद्यालय, सड़क लगायतका क्षेत्रमा सुरक्षा खोजीमा भाग्ने क्रममा ज्यान गुमाउन बाध्य भएका छन्। विस्फोटक हतियारहरूले मानवीय जीवनसँगै पावर ग्रिड, पानी सञ्जाल, विद्यालय र अस्पताल जस्ता अत्यावश्यक संरचना नष्ट गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले गएको वर्ष विश्वका 18 द्वन्दग्रस्त क्षेत्रमा चिकित्सा सेवामाथि 1350 भन्दा बढ़ी आक्रमण रेकर्ड गरेको छ। साथै द्वन्दले निम्ताएको बढ़दो भोकमरी संकटतर्फ औल्याउँदै झण्डै 14.70 करोड़ मानिसहरू तीव्र खाद्य असुरक्षामा रहेको बताएको छ। खानाको अभावसँगै द्वन्दरत पक्षहरूको शत्रुताका कारण मानवीय सहायता वितरणमा अवरोध सृजना हुनु यस संकटको मुख्य कारण रहेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ।
4: नेपाल दर्पणमा अब केही खेल खबर। साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई भएको छ। सिंहदरबारमा एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी लगायतले आज टोलीलाई विदाई गरेका हुन्। आउँदो सोमबारदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा जेठ 11 गते भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। प्रतियोगिताका लागि गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ।
3: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादको नरेन्द्र मोदी रंगशालामा शुरू हुनेछ। प्ले अफमा पुगिसकेको गुजरात 13 खेलमा 16 अंकसहित तालिकाको दोस्रो स्थानमा छ। चेन्नई 13 खेलमा 12 अंकसहित 7 स्थानमा छ। प्ले अफमा पुग्ने भावना कायमै राख्न चेन्नईले यो खेल जित्नुपर्नेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 9 पटक भेट भएकामा गुजरात 5 र चेन्नई 4 खेलमा विजयी भएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: विपक्षी दलको अवरोधका बीच प्रतिनिधि सभाको नियमित काम कारवाही अघि बढ़्यो। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयन गर्न विपक्षीको माग।
3: अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू। अब अनलाइनबाटै आवेदन ट्र्याक गर्न सकिने। भिजिट भिसाको नाममा भइरहेको विकृति अन्त्य गर्न सफल भएको दावी।
4: आफूहरूलाई विकल्प बिना बेघर बनाएको भन्दै सुकुम्बासीको आक्रोश। जग्गा जमीन र उचित बाससहित रोजगारीको ग्यारेन्टी गर्न माग।
3: भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको ककरोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै डिजिटल विद्रोह मार्फत पोखिएको युवा आक्रोशका रूपमा व्याख्या।
4: र साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली टोलीको विदाई। आईपीएल क्रिकेटमा आज राति गुजरात र चेन्नई खेल्दै
3: आजको नेपाल दर्पण सकिएको छ।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जामा एक वर्षको अवधिमा 36 घरेलु हिंसाका घटना उजेर दर्ता। सेवाग्राही मैत्री प्रहरी सेवाको लागि प्रहरी कार्यालय स्याङ्जामा नागरिक सहजकर्ताको सुविधा र स्याङ्जा पाल्पामा माहेगीबाट संकलित 23,84,000 बचत। आँधी खोला खबर अब विस्तारमा। स्याङ्जामा एक वर्षको अवधिमा 36 घरेलु हिंसाका घटनाको उजुरी प्रहरीमा परेको छ। प्रहरीले गत जेठदेखि यही वैशाखसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त विवरणमा यो एक वर्षको अवधिमा स्याङ्जामा 36 घरेलु हिंसाका उजुरी मध्ये 21 उजुरी मानसिक तथा आर्थिक हिंसाका उजुरी रहेका छन्, जसमा 15 उजुरी भने शारीरिक रूपमा हिंसा गरेको पाइएको छ। प्रहरीले 36 उजुरी मध्ये 34 उजुरी मिलापत्र गरेको छ भने 2 उजुरी अदालतमा पठाएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घरेलु हिंसाको घटनामा महिलाहरू नै पीड़ित रहेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पुरूषमा घरेलु हिंसा भएको उजुरी भने अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अमृत त्रिपाठीले बताउनुभयो। विशेष गरी महिलाहरूलाई परिवार सदस्यबाट पीड़ा दिने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, बारम्बार होच्याउने, अरूसँग बोल्न वा भेट्न रोक लगाउने, शंका गर्ने कार्य घरेलु हिंसा अन्तर्गत मानसिक हिंसा हुन् भने महिलाले कमाएको पैसा खोज्नु, काम गर्न नदिनु, खर्चको लागि पैसा नदिनु, सम्पत्तिबाट वञ्चित गर्नु, बैंक खाता वा आर्थिक निर्णयमा महिलालाई रोक लगाउने जस्ता कार्य आर्थिक घरेलु हिंसा हुन्। 11 पालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै घरेलु हिंसा वालिङ र पुतेल बजारमा घटेका छन् भने हरिनाशमा कम देखिएको छ। वालिङ नगरपालिकाका अधिवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार यहाँको न्यायिक समितिमा भने घरेलु हिंसाका घटना दर्ता भएका छैनन्। यहाँ साँझ सिमाना ज्येष्ठ नागरिक सम्बन्धी उजुरी परे पनि घरेलु हिंसा सम्बन्धी उजुरी भने यो अवधिमा न्यायिक समितिमा परेको छैन। यस्तै यो अवधिमा जिल्लाभरिमा 144 जना हराएकोमा 106 जना भेटिएका छन्। हराउनेमा महिला र बाल बालिकाको संख्या धेरै छ। एक वर्षको अवधिमा 65 जना पुरूष र 35 जना पुरूष, 6 ज्येष्ठ नागरिक, 38 जना बाल बालिका रहेका छन्। त्यस्तै विगतमा हराएका 16 मध्ये 16 नै फेला परेका छन्। प्रहरीले यो अवधिमा 209 जना फरार कसुरदारलाई पक्राउ गरी 3,96,46,483 रूपियाँ अम्बिगु असुल गरेको छ। यो समयमा प्रहरी कार्यालयमा 248 मुद्दा दर्ता भएका थिए। मुद्दा मध्ये 60 जघन्य तथा गम्भीर अपराध सम्बन्धी, 19 महिला तथा बालबालिका सम्बन्धी, 19 आर्थिक सम्बन्धी र अन्य 186 अन्य मुद्दाहरू दर्ता भएका छन्। उक्त मुद्दाका 216 प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। प्रहरीमा परेका 360 ठाडो उजुरी मध्ये सबै उजुरीलाई फर्छोट गरिएको प्रहरीले जनाएको छ। 53,72,200 रूपियाँको भन्सार छली गरी ल्याइएका सामानहरू समेत प्रहरीले बरामद गरेको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा अवसार पसार गर्ने जेसीबी, ट्र्याक्टर र टिप्परलाई 167 कार्यवाहीमा परेका छन्। उक्त सवारीलाई कार्यवाही गर्दा प्रहरीले 19,19,732 रूपियाँ दण्ड जरिवाना गराएको छ। भिरकोट नगरपालिका उडान नम्बर 9 को आयोजनामा 3 दिने उद्घोषण तालिम शुरू भएको छ। ठूले भन्ज्याङमा सञ्चालित तालिमको उद्घाटन गर्दै भिरकोट नगरपालिका वर्तमान नगर प्रमुख छायाराम खनालले बोल्ने कलाले मानिसलाई बलियो बनाउने भन्दै यस्ता खालका तालिमहरूको सञ्चालन आवश्यक रहेको बताउनुभयो। ओडाले आफ्ना नागरिकलाई सक्षम बनाउन बोल्ने कलाको तालिमको आयोजना गरेको भन्दै तालिममा लिएका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्साल, ओडा सदस्य सुशीला गुरूङ लगायतले बोल्नु भएको थियो। ओडा अध्यक्ष भीमबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन अहेब कुमारी गुरूङले गर्नुभएको थियो। 40 जनाको सहभागिता रहेको तालिममा रेडियो आँधी खोलाका स्टेशन म्यानेजर तुलाकान्त बगाले र समाचार वाचक आरती कुमारले सहजीकरण गर्नुभएको छ। प्रहरीले सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्य सहित नागरिक सहजकर्ता सेवा सञ्चालनमा ल्याएको छ। कार्यालयले मूल गेटमै स्थापना गरिएको नागरिक सहायता कक्षमा विशेष पोशाक सहित प्रहरी कर्मचारी खटाइएका छन्। नागरिक सहजकर्ता लेखिएको पोशाकमा रहेका उनीहरूले कार्यालयमा आउने नागरिकलाई आवश्यक जानकारी दिने, सम्बन्धित शाखासम्म पुर्याउने र सेवा लिन सहजीकरण गर्ने काम गरिरहेका छन्। प्रहरी कार्यालयमा आउने सेवाग्राहीले अनावश्यक शास्ति नपाउन् र कार्यालयभित्र भौतारिन नपरोस् भन्ने उद्देश्यले सेवा शुरू गरिएको जिल्ला प्रहरी कार्यालय संघका प्रहरी परीक्षक दधिराम नेउपानेले बताउनुभयो। प्रहरी निरीक्षकको कमाण्डमा सञ्चालन गरिएको सहायता कक्षले निवेदन लेखिदिने, उजुरी दर्ता प्रक्रियाबारे जानकारी गराउने, आवश्यक कागजातबारे बुझाउने र लाइन व्यवस्थापनमा समेत सहयोग गरिरहेको प्रहरी निरीक्षक अमृत त्रिपाठीले बताउनुभयो। यो व्यवस्थाबाट विशेष गरी वृद्धहरू, अशिक्षित र पहिलोपटक प्रहरी कार्यालयमा पुग्ने सेवाग्राही लाभान्वित भएका छन्। प्रहरी कार्यालयमा पुगेर अन्यलमा पर्ने अवस्था घटेको भन्दै सेवाग्राहीले समेत सकारात्मक प्रतिक्रिया दिन थालेका छन्। स्थानीय व्यवसाय एवं सेवाग्राही शम्भु गुरूङले प्रहरी अहिले प्रहरी कार्यालयमा पुग्दा कुन शाखामा जाने भन्ने समस्या हुने काम नभएको बताउनुभयो। पाल्पा जिल्लाको निस्ती गाउँपालिका एक स्थित राधाकृष्ण माध्यमिक विद्यालयले माहेकीबाट 23,84,558 रूपियाँ बचत गर्न सफल भएको छ। विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार र प्रविधि मैत्री वातावरण निर्माण सहयोगार्थ गरिएको श्रीमद भागवत पितृ उद्धार धन धान्याञ्चल विराट महायज्ञमा संकलन भएको दान रकमबाट बचत गर्न सफल भएको हो। गत वैशाख 1-7 गतेसम्म सञ्चालन गरिएको यज्ञमा दान रकमसँगै धान बिक्री र कलश बिक्रीबाट 41,14,892 रूपियाँ संकलन भएकोमा खर्च कटाएर 23,84,158 रूपियाँ बचत भएको आर्थिक संकलन समितिका संयोजक हुमबहादुर राणाले बताउनुभयो। माहेगी व्यवस्थापन दान तथा सम्मान र प्रचार प्रसारमा 17,30,734 रूपियाँ खर्च भएको छ। माहेगी मूल आयोजक समितिले रामपुरमा पत्रकार सम्मेलन गरी खर्चको विवरण सार्वजनिक गरेको हो। विद्यालयका प्रधान अध्यापक विश्वबहादुर अधिकारीले संकलन गरिएको रकम विद्यार्थीलाई प्रविधि मैत्री बनाउन र शैक्षिक गुणस्तर सुधारका निमित्त सरकारवालाको सुझाव अनुसार योजना निर्माण गरिने बताउनुभयो। निस्ती गाउँपालिका शिक्षा समिति सदस्य शालिग्राम पाण्डेले विद्यालयको वृद्धि विकासको लागि एकताबद्ध बनाउन, शिक्षकहरूमा ऊर्जा थप्न र धर्म संस्कृतिप्रति आस्था जगाउनमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्नुभयो। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि निशुल्क छात्रवृत्ति तथा पूर्ण शुल्कीय कोटामा भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म।
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ।
2: साथै यस संस्थामा 3 महिने केयर गिभर तालिम पनि सञ्चालन भइरहेकोले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: सम्पर्क नम्बर 063-4141-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। चालू आर्थिक वर्ष 2082-83 को 10 महीनामा 573,977 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालू आर्थिक वर्षको शानदेखि वैशाखसम्म आन्तरिक एवं बाह्य पर्यटक गरी उक्त संख्यामा मुस्ताङ भित्रिएको जिल्ला प्रभारी कार्यालय मुस्ताङले जनाएको छ। 10 महीनामा 420,086 आन्तरिक र 153,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रभारी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक सन्तोष बस्यालले बताउनुभयो। आन्तरिकतर्फ 219,817 जना पुरूष र 2,269 जना महिला पर्यटक मुस्ताङ भित्रिएका हुन्। त्यस्तै गरी बारी पर्यटकतर्फ 90,957 पुरूष र बाँकी महिला पर्यटकहरू मुस्ताङ भित्रिएका हुन्। म्यागदी र मुस्ताङको सिमाना थासङ्गा उपत्यका चार घाँसा स्थित प्रहरी चेकपोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,791 र सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 आन्तरिक एवं बाह्य पर्यटक मुस्ताङ भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक बस्यालका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म कोरोलान्ड सड़कको म्यागदी हुँदै 1,31,672 विभिन्न प्रकारका सवारी साधन मुस्ताङ भित्रिएका छन्। वसन्त ऋतुको आगमनसँगै अनुकूल पर्यटकीय याम चैत्र र वैशाख महिनामा सबैभन्दा बढ़ी पर्यटकहरू भित्रिएको उहाँको भनाइ छ। त्यस्तै गरी हिउँद याम अघिको असोजमा 75,579 र कार्तिकमा 83,766 जना आन्तरिक एवं बाह्य पर्यटक मुस्ताङ गएका थिए। बर्खायामको शुरूआती समयको अनुकूल याममा मुस्ताङ भ्रमण गर्नेको गुइँचो बढ़ने गरेको हो। कारागार कार्यालय गुल्मीमा हाल 102 जना कैदी बन्दी छन्। 2024 सालमा स्थापना भएको तमघास स्थित यस कारागारको क्षमता 20 जना पुरूष र 5 जना महिला गरी 25 जना कैदी बन्दी राख्न मिल्ने रहे तापनि हाल उक्त संख्यामा कैदी बन्दी रहेको गुल्मी कारागारका प्रमुख जेलर रेशमिराज पन्थीले बताउनुभयो। जीर्ण भवन रहेको यो कारागारमा 95 जना पुरूष र 6 जना महिला र 1-1 जना आश्रित छन्। जेलर पन्थीका अनुसार यो कारागारमा 70 जना कैदी र 25 जना थुनुवा पुरूष छन् भने 5 जना कैदी र 1 जना महिला छन्। त्यस्तै गरी गौवध र एक वैदेशिक रोजगार कसुरमा 1 जना कैदी रहेका छन्। अभद्र व्यवहार ज्यान मार्ने उद्योग कुटपिट आपराधिक उपद्रव आगलागी मुद्दामा पनि हाल कुनै पनि कैदीबन्दी नरहेको उहाँले बताउनुभयो। यो कैदीबन्दी बढ़ी भएको हुँदा कैदीबन्दीको आवासमा समस्या देखिएको छ। भौतिक पूर्वाधार र क्षमताको तुलनामा कैदीबन्दीको संख्या बढ़दै जाँदा कारागार व्यवस्थापनमा चुनौती देखिएको छ। सुरक्षाकर्मीका आवास गृह जीर्ण हुनुका साथै कर्मचारीलाई आवास गृहको अभाव रहेको उहाँले बताउनुभयो। विभिन्न अपराधमा कैदी भुक्तान गरिरहेका व्यक्तिलाई पनि सिप सिकाएर आय आर्जनमा जोड़िने गरिएको छ। सबै कैदीबन्दी आफ्नो काममा व्यस्त देखिन्छन्। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। सैन्यमा शारीरिक भन्दा मानसिक तथा आर्थिक घरेलु हिंसाको घटना बढ़्यो। 1 वर्षमा 36 वटा घरेलु हिंसाको उजुरी। सेवाग्राही मन्त्री प्रहरीको सेवाको प्रहरी सेवाको लागि प्रहरी कार्यालय स्याङ्जामा नागरिक सहजकर्ताको सुविधा र बाल्पामा महायज्ञबाट संकलित 23,84,000 बचत। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुका रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आदिखोला 105.4
1: पुरामृत भवानी माविमा कक्षा 11 मा नया भर्ना खुल्यो।
2: एसईई परीक्षा 2082 मा एसरी पुरामृत भवानी माध्यमिक विद्यालयबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई सहित समुज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै जिल्लाकै अग्रणी र शिक्षामा बृहत्तर आधार क्षेत्र रहेको यस विद्यालयमा हाल कक्षा 11 मा विज्ञान, बाल विज्ञान, व्यवस्थापन र शिक्षा संकायका कक्षाहरूमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: पुरामृत नै किन,
2: अनुभवी दक्ष र तालिम प्राप्त विज्ञ गुरुहरूसँग शिक्षा लिन,
1: जेहेन्दार तथा अन्य विद्यालयमा प्रथम भई आएका विद्यार्थीले विविध विधामा 100% सम्म छात्रवृत्ति लिन,
2: गुणस्तरीय सिकाई वातावरण, पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसीटी ल्याब, म्यानेजमेन्ट ल्याब र एजुकेशन ल्याब सहितको व्यावहारिक जीवन उपयोगी शिक्षण सिकाईको मजा लिन,
1: नेपाल सरकारबाट उपलब्ध गराइएको विद्यालय नर्सबाट स्वास्थ्य परामर्श जाँच लगायत सरकारबाट उपलब्ध सबै प्रकारका स्वास्थ्य सुविधा लिन,
2: आफ्नै समितमा रहेर समय, पैसा, यात्रा, तनाव लगायतबाट मुक्त भई लोकसेवा, शिक्षक सेवा, बैंकिङ, मेडिकल, इन्जिनियरिङ अध्ययनका लागि समय दिन,
1: मनकारी अक्षय कोषदाताबाट स्थापना गरिएको छात्रवृत्तिको सुविधा लिन,
2: खेल, गायन, वाद्य वादन, नृत्य जस्ता जीवनोपयोगी विकास गरी आनन्द लिन,
1: समय समयमा विविध विषय विज्ञहरूबाट परामर्श प्राप्त गरी नयाँ आयाम सहितको शिक्षा लिन,
2: विद्यार्थी मैत्री वातावरणमा जङ्कफुड रहितको खाजा 6 बार 6 खाजाको आनन्द लिन,
1: टाढा टाढाबाट आउने विद्यार्थीलाई सिकाई सहित यातायातको सुविधा लिन,
2: कृषि आधुनिकीकरणका लागि कृषि प्रयोगशाला र विश्व कृषि क्षेत्रका बारेमा विशेष ज्ञान लिन,
1: अभिभावकलाई अनावश्यक आर्थिक भारको तनाव कम गरी बदलिदो समयका लागि पेसागत दक्षताका लागि शिक्षा लिन,
2: भिन्न क्षमता भएका नानी बाबुलाई भिन्न क्षमता मैत्री शौचालय, बसाई व्यवस्थापन, सिकाई वातावरण र मनपर्ने पुस्तकको आनन्द लिन,
1: एजुकेशन फर पोजिटिभ चेन्ज एन्ड सक्सेस।
2: अन्य थप जानकारीका लागि श्री पुरामृत भवानी माध्यमिक विद्यालय वालिङदस फुलबारी स्याङ्जा,
1: सम्पर्क नम्बर 063-412-021, मोबाइल नम्बर 98568-28432।
2: समयमै पुरामृत जाऊ, आफ्नो भविष्य बनाऊ।
1: भर्ना फारम वितरण 2083 वैशाख 30 गते देखि,
2: उपलब्धि मापन परीक्षा जेठ 16 गते।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि तिमी वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
5: मोबाइल नम्बर 98560-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
6: होइन, के भयो, किन बन्द भएको गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
6: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
6: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
8: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
9: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
8: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
2: फोन नम्बर 063441502 मोबाइल 9850404502 र 9840501
10: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
2: हैन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको त
10: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
2: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न दुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्
10: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुच्छ रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
10: सम्पर्क लोनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9560585667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
10: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
11: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
11: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
10: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
11: मुटुको जाँच ईसीजी सेवा
10: भाँचिएको हड्डी प्लास्टर सेवा
11: डिजिटल एक्सरे सेवा
10: चिरफार गर्ने
11: थाइराइड जाँच
10: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
11: सर्वसुलभ फार्मेसी सेवा
10: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
2: फोन नम्बर 063441487 मोबाइल 9849601740
12: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
13: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
12: ए हो र अंकल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
13: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
12: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
2: प्रोप्राइटर रत्नबहादुर गुरुङ सम्पर्क नम्बर 063-691-0004
8: सम्पर्क मोबाइल 97484-34484
14: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 सङ्ख्या
10: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
11: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
10: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
11: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
10: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
11: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डे एन्ड वाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
10: मोबाइल नम्बर 9855054313 र 9141443 32
11: मूल्य होइन स्वास्थ्य रोजौ
15: ए दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
16: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
15: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
16: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
17: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 9856039988 र 9856055988।
18: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
19: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
18: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
19: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
18: मोबाइल 9815564496।
15: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
20: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
15: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
20: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
15: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
20: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
15: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
21: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
20: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
22: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
15: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
22: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
21: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
23: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
21: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
24: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
20: यस समयको साथमा जितु सुनचादी पसल
25: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
20: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
24: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
26: सुख दुःखका तरेलीहरूसँग रम्दै
0: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने।
1: तपाईको मनको त्यो टुकी आधी खोलाको स्पन्दन।
0: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
1: 105.4 मेगाहर्ज।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 9806641870 र 9865494497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
6: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856054 र 9008747723।

0: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 9856054313 र 9141443 32।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: होइन, यही चौतारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460 86005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमएफ, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्चा।
1: फोन 0363 44 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
3: फोन 0364-41-258।
4: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364-41-696।

0: रेडियो आदि खुला 105.4
1: बाँदर नियन्त्रणका लागि अनुसन्धान र बजेटको माग आगामी आर्थिक वर्षको बजेट 20.5 खर्ब आसपासमा हुनुपर्ने सुझाव
2: अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
1: कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक पर्यटन कृषि र सुशासनमा जोड़ लुम्बिनीको बजेटमा उत्पादन र रोजगारमुखी अभियान डिजिटल शासनमा जोड़ दिइने भिजिट भिसा विकृति नियन्त्रण भएको सरकारको दावी
3: भनेका छौं र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौं
1: र हर्मुजबाट फेरि तेल ढुवानी शुरू भएको छ।
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: वर्तमान समयमा भू राजनैतिक अवस्था अत्यन्त जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरूबीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसँगको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ।
5: विपक्षी दलहरू रुस्तम घेराउका बीच प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि 3 विधेयक अगाडि बढ़ाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित विपक्षी दलले संसदमा अवरोध गरेका थिए। अवरोधका बीच सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बहुमतले स्वीकृत भएको छ।
6: अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: प्रधानमन्त्री तथा गृहमन्त्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएपछि विपक्षी दलका नेताले त्यसको विरोध गरेका छन्। बैठकको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सदनमा उठेका प्रश्नको जवाब नदिनु भन्नु प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको बताउनुभयो। उहाँले संसद नियमावलीमा भएको व्यवस्था नै मान्दिन भन्न नमिल्ने भन्दै सदनको ध्यानाकर्षण गराएको छ।
7: जनताप्रति सरकार जवाफदेही हुनै पर्छ, भन्नै पर्छ, किनभने जनताकै तपाईँको छ नि के अरे भोट लिएर हामी यहाँ आएका छौं। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कड़ा तरिकाले रूलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर मन्त्रीजीहरूलाई पनि लिएर छ नि यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
5: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संसारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुशबु ओलीले नियमापत्ति जनाउनुभयो। उहाँले बाँदर आतंकका कारण किसान घरबार छोड्न बाध्य भएको अवस्था रहेको बताउँदै संसद गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो। अर्को बैठक मंगलबार अर्थात जेठ 12 गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 25.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोरिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले खुद्रे आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्न सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमानपुन युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिजाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
2: साना भिना मसिना आयोजनालाई कार्यक्रममा समावेश गर्नेतिर नजानुस्, त्यसले उपलब्धि दिँदैन आदि कुराहरू चाहिँ हामीले सल्लाह दियौं। मैले पनि अरू केही साथीहरूले पनि त्यस खालको सल्लाह दियौं। तपाईँहरूले एउटा चान्सेस छ कि तपाईँको सरकार सांसदहरूको त्यति ठुलो दबाव त हुँदैन। अहिले तपाईँहरूले अब यो हुन्छ नि कतिपय बेलामा तोड्न नसकेका पर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायहरू आतंकित हुनेर क्यान्टल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। यसतर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
5: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता सुदृढीकरणका लागि अन्तर्प्रदेश समन्वय र सहकार्य बढ़ाइने बताउनु भएको छ। सरकारले बढ़दो बसाइसराईलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पहल समेटिएको छ। कृषि क्षेत्रमा चिया, अलैची, कफी, दूधजन्य पदार्थ र जड़ीबुटी उत्पादन तथा निर्यात प्रवर्धन गरिने उहाँले बताउनुभयो।
8: स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसंख्याको वितरण, लैंगिक समानता, गरीबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाइसराईलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
5: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोतबीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, वित्तीय अनुशासन कायम गरिने र आयोजना छनौटलाई रणनीतिक महत्वको आधारमा अघि बढ़ाइने उल्लेख गर्नुभयो।
9: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक सन्तुलन र कार्यान्वयनयोग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
5: अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति, अनियमितता तथा मानव तस्करीसँग जोड़िएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनसंरचना मिशनका रूपमा अघि बढ़ाएको बताउनुभयो। वहाँले भिजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो।
3: हाम्रा सेवाग्राहीहरूले चाहिँ आफूले एप्लाई गरेको जुनसुकै सेवा विभागमा एप्लाई गरेको, आफूले एप्लाई गरेको आफ्नो काम कहाँ पुगेको छ, त्यो कामको स्टाटस के छ भन्ने कुरा जहाँसुकै बसेर कसैले यहाँ आएर एप्लिकेसन गर्यो, अब चिया खाना सिंहदरबारमा गयो भने मेरो एप्लिकेसन चाहिँ त्यतातिर घुम्दैछ भने पनि आफ्नो मोबाइलबाट मेरो काम सकियो कि, एप्लिकेसन कति बेर लाग्दैछ, कहाँ पुग्यो भनेर हेरेर सकियो भनेपछि आउन पनि सक्ने भयो। त्यसले मानिसहरूको अरू अतिरिक्त समयको पनि बचाउ हुने भयो भने हामीले पनि म्यानेजरियल पर्सपेक्टिभबाट कुन कर्मचारीले कति सेवा दियो, कसरी रोक्यो भन्ने कुरा सबै अडिट गर्न पनि सकिने भयो। तोकिएको टाइममा हुने एस्युरेन्स टाइप भनेका छौँ र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौँ।
5: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियाको संवेदनशील समुद्री मार्ग स्टेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिनाभन्दा बढ़ी समय खाडी क्षेत्रमा रोकिएका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा प्रेम लिम्बू र आयेसा साकेले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको छ। तेक्वान्डो खेलाड़ी दय प्रेम र आयसाले 9 एसियाली पुम्से तेक्वान्डो च्याम्पियनशीपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको हो।
1: लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केबर पतलैया सड़क विस्तार शुरू।
10: यतापट्टि महोत्तरी र ढुङ्गोस्ता लाइनमा 6 वटा पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ।
1: सड़क विस्तारसँगै आशा र चुनौती सँगसँगै रिपोर्टसँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: रामे, यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
13: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
14: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
16: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
14: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन्। पर्वतारोहण संचालक संघका अनुसार यो सिजनमा एकै दिन 270 भन्दा बढ़ीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। पर्वतीय पर्यटनको इतिहासमा एकै दिन ठूलो र ऐतिहासिक आरोहण भएको संघले जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केभर पथलैया सड़क पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ। सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ, तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्।
18: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलया सड़क पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सड़क विस्तार भइरहेको छ। हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
10: यतापट्टि महोत्तरी र ढुङ्गुस्ता लाइनमा 6 पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नैपर्ने अवस्था छ, किनभने डाइभर्सन बिना त्यो ठाउँहरूमा गाह्रो छ। पुल कलभर्ट दुईटै कलभर्ट त सम्पन्न हुन्छ हाम्रो। यसपालि जम्मा जम्मी असारसम्म 29 पुलको जगको काम सम्पन्न हुन्छ।
18: अहिलेको दुई लेन सड़कलाई एसएलएली मापदण्ड अनुसार 4 लेन अर्थात 18 मिटर चौडाईमा विस्तार गर्ने सरकारको योजना छ। सड़कको बीचमा 4 मिटरको मेडियन राखेर व्यवस्थित बनाइनेछ। यो आयोजना विश्व ब्याङ्कको करिब 18.60 करोड़ रूपियाँ सहयोगमा निर्माण भइरहेको हो। कमला बडरी खण्ड भारतीय कम्पनी, बडरी फुलजोर र फुलजोर बागमती खण्ड चिनिया र नेपाली कम्पनीको संयुक्त टोलीले निर्माण गरिरहेका छन्। निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजालका अनुसार मूल्यवृद्धिले केही चुनौती भए पनि वर्षायाम अघि काम तीव्र गतिमा अघि बढ़ाइएको छ।
10: अहिले यो इन्धनको यति महँगाई, यति आकाशमा महँगाई भए पनि हामीले कलवर्टद्वारा कलवर्टहरूमा चाहिँ जुन डाइभर्सन सञ्चालन भएका कलवर्टहरू पुलहरूमा चाहिँ अहिले पनि हामी काम लिइरहेका छौँ। र यो जेठ मसान्तसम्म डाइभर्सन चाहिँ हामी रहेकै बनाउँछौँ।
18: विभिन्न स्थानहरूमा कलवर्ट निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ, तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ। ठाउँ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ। स्थानीय माधव प्रसाद खरेल:
19: यो पश्चिम राजमार्ग बन्दाखेरि धुवा धुलो त भइराखेकै छ, अब यो निकट भविष्यमै वर्षायाम सुरु भइराखेको छ। यो टाइममा चाहिँ बनिराखेका कामहरू, कन्स्ट्रक्सनका कामहरू, डाइभर्सनका कामहरूमा छिटो छिटो काम नभएमा चाहिँ लामो जाम लागेर अब जनताले दुःख पाउने भएको हुनाले यो काम छिटो सम्पन्न गर्नको लागि अब सम्बन्धित निकायमा ध्यान जाओस्।
18: कमला र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै शुरू भएको छैन। पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम शुरू गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
10: बागमतीको पुल बाहेक जुन 75 किलोमिटरको सड़क र सो अन्तर्गत पर्ने पुल र कलभर्टहरू जुन छन् त्यो निर्माण काम भइरहेका छन्। यसमा मूलत यो 4 लेनको डेडिकेटेड 4 लेन सड़क भन्छ बनाउनु पर्यो। डेडिकेटेड भन्ने बित्तिकै के हुन्छ, निर्वाध रूपमा गाड़ी सञ्चालन हुने, यसमा चाहिँ बाधा अवरोध कम हुने हो। त्यस कारणले बाधा अवरोध कम गर्न नै शहरी क्षेत्रमा तपाईँको 6 लेन पनि छ, त्यहाँ 6 लेनको निर्माण हुन्छ।
18: आयोजनाको अनुसार बजार क्षेत्रमा सड़क अझ फराकिलो बनाइनेछ। वीरेन्द्र बजार, लालबन्दी, हरिओन लगायत का स्थानमा 6 लेन सड़क, फ्लाइओभर र अण्डरग्राउण्ड निर्माण गरिनेछ। यो सड़क स्तरोन्नति परियोजना पूरा भएपछि यातायात सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा प्रमुख सचेतकको भूमिका:
20: अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो।
1: औपचारिक भन्दा बढी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घामन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। व्यस्तता अलि बढ़ी जस्तो देखिन्छ किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौं। अहिले अलि कम भयो कि कस्तो छ? त्यहीँबाट
20: हजुर कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
0: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति?
20: अहिले त म
0: के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढी व्यस्त भइरहेको?
20: अब यो विकासी अधिवेशन शुरू भइरहेछ। हामीले अब यो भनेको एक वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौँ।
0: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन व्यस्तता त्यसले पनि बढाएको होला।
20: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
0: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
20: जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो, त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जे मनलाई त्यही बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेछ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत नियमावलीमा टेकेर संविधानमा टेकेर अगाडि बढ्ने रुल एन्ड रेगुलेसनमा चाहिँ राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
0: तपाईँले अघि कुरा उठाउनु भयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो? यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ?
20: अब यस्तो छ, नियमसम्म चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
0: तर सभामूलले त समय त दिइराख्नु
20: भएको छैन, तर भन्छन् हजुरको कि त्यही दिन राख्नु नभएको दिन पर्ने चाहिँ हो, कुरा राख्न पाउने ठाउँ हो नि त त्यो, राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
0: हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन चिन्केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
20: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन, आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्न पर्छ होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन। अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकिएर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
0: विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त? संसदमा तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै राम्रै भइरहेको छ कि अथवा
20: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेका छौँ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला, कोही पार्टीको कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै हामीले
0: सरकारसँग चाहिँ के मिलेछ?
20: अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ, किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै कितिगुरको डाँडामा बसेर
0: आइटी
20: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि, उहाँहरूले नि राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि, अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
0: नेपाली कांग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ। अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिले?
20: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु, हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नुपर्ने सुधार र सरकारले हेर्नुपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु। अब उहाँले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
0: सरकारले गरेको काम
20: हजुर सरकारले गरेको किनभने मेरो हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ। सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ होइन, त्यो एउटा फाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना दिन चाहन्छु। र केही चिजहरूमा प्रष्ट नभएको जस्तो चिजहरू जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन, सहकारीको कुराहरू छ त्यहाँ त्यो पनि प्रष्ट रूपमा छैन, महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन। त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु, यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
0: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो?
20: हाम्रो हुन्छ।
0: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विशेष छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
20: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ। प्र्याक्टिकल रूपमा पनि जाउँ सबै नियम कानूनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेका छ होइन भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ। जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ होइन। हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा होइन हामीले त नियमावलीभन्दा माथि संविधानलाई राखेर हेरेछौ नि त, तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो, अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चिजलाई चाहिँ पालना गर्न परेन होइन। फेरि त्यो 38 के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा, यदि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा, या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई अर्को मन्त्रीलाई पठाउन सकिनेछ भनेर लेखिएको पनि छ। फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री, यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन, न बोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त।
1: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। विपक्षी दलहरू रोस्तम घेराउकामा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएको भन्दै विरोध भएको छ। पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढ़ाउन सुझाव दिएका छन्। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ। अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ द हर्मुजको हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 8 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: इट्स न्यू ग्यालेक्सी टाइम नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला गरिएको छ। संस्थाका विशेषताहरू गण्डकी प्रदेशमै 2079 कक्षा 12 बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू इसान कास्के स्पोर्ट्स मिटमा 2074 लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता स्पेन बी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210 585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स
1: 1994।
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98469939।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
9: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
8: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
9: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
8: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
10: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
10: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
10: सुखको गहना दुःखको खजना।
8: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
10: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रेमी योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
2: सम्पर्क मोबाइल नम्बर 9842625767।

0: बत्तीस र 98066 17137।
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 98460 21629 र 98461

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: ओइ आमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
5: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
4: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
5: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
5: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
4: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
5: सम्पर्क मोबाइल 9842698145

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो। कहाँ पाइन्छ दाई?
2: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 03641416696।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
2: हेर हेर, भाँडा सबै फ्याकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालू,
1: संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्?
2: हाम्रो विरोध गर्ने कुनै पनि संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहनु।
0: अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिजे आएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कंगोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्, नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढ़ाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानव अधिकार उल्लंघन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्ति वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी संचार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढ़ाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम शुरू भएता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा रहेका बेरोजगार युवाहरूलाई सांगला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रष्टीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरूद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
4: मान्य मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
1: सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
5: धन्यवाद।
0: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अरियालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कार्यवाही अगाडि बढ़ाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै दोहोरियो। शुरूमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
5: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु, उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन? यो देशमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
0: नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
6: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो? त्यतातिर म ध्यान आकर्षण गर्न चाहन्छु।
0: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
7: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ, अनिवार्य विषय हो। त्यसैले आज चेत महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तोपत्तो भएन।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्ता पक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरूरी रहेको बताइन्।
8: सदनमा प्रश्नोत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एकपटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्ता पक्षको प्रश्नहरू पनि हुन सक्छ। सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्ता पक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
0: तर सत्ता पक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाब दिन अरू मन्त्री खटाइएको औल्याए।
9: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को 4 पनि उल्लेख गरेको छ।
0: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाब दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौ।
2: उहाँको खास सभामुखजीको खोज जवाब थिएन त्यसमा। मैले त प्रधानमन्त्री मेरो भेटघाट भयो, मैले उहाँको सबै गतिविधि र यहाँका विषयमा आएका बारेमा उहाँलाई जानकारी गराएँ र प्रधानमन्त्री जुन आउँछु अन्त भन्नुभयो, तर कहिले आउने विषयमा केही पनि कस्तो भन्नुभयो, छिटै आउनुपर्छ मात्र भन्नुभयो। अनि हामीले भन्यौँ कि 5 वर्षमा छिटो आउने भन्ने त्यसो होइन होला, तर त्यो सभा नियम सदन चल्दैको होला, महिनाको पहिलो हप्ता आउनुपर्छ भन्ने छ होइन, यो नियमावली अनुसार जानुपर्ने होला। त्यसरी एक दिन आउँछु यस्तो दिन आउँछु भन्ने कुराले कहाँ हुन्छ, कहिले आउने, के गर्ने? आज बरु चाहिँ त्यो उहाँको प्रश्नोत्तरको समय राखेर जाउँ, उहाँको प्रश्नोत्तरको लागि प्रश्नहरू पनि लिने कुरा हुन्छ, त्यो पनि गरौँ भनेको सभामुखी यसमा मनमा लिनु पऱ्यो। उहाँ कन्फ्युजन हुनुहुन्थ्यो, मलाई लाग्छ प्रधानमन्त्री उहाँलाई त्यति चाहिँ सकारात्मक जवाब दिएन जस्तो लाग्छ मलाई।
10: अब जुन डाक्नु भएको छ मंगलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ आज?
2: हाम्रो विरोध गर्ने कुनै पनि रहर हुन्छ होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहने, हामी संसद सुधार होस्, जनताको आवाजहरू, जनताको समस्याहरू त्यहाँ बुलन्द हुन्, सरकारलाई जवाबदेही गरौँ, संविधान र लोकतन्त्रलाई चाहिँ कार्यान्वयन गरौँ, जनताका चाहिँ समस्याहरूलाई चाहिँ समाधान गर्ने जाउँ, त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसप्रति हामी उहाँ जिम्मेवार पनि छौँ।
10: अब सत्ता पक्षहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाब दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ। लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त। फेरि
2: कार्यक्रम सम्बन्धमा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुहाई दिनुभयो, प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको चाहिँ वारिस त अर्थमन्त्री पनि हुन्छ, यो नियमावलीको तयार छ, यो नियमावली अनुसार यसो गरेको हुने, यद्यपि संसारमा कोही पनि मिथमा कार्यक्रमको जवाब दिन प्रधानमन्त्री बहादुर मन्त्री आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन। मनमोहनले भन्नु छ, सुकेन्द्र भन्नु छ, जिल्ला प्रसाद कोइरालाले हस्पिटलको बेलाबाट भए पनि उहाँले चाहिँ जवाब दिनुभएको छ। अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा त्यो मन्त्री चाहिँ जवाब दिन पठाएको छैन, तर उहाँले त्यो नियमावलीको दुवाइदिनु भयो, मन्त्रीले दिन पाँच सौ भन्नुभयो। अनि आज त्यही नियमावलीको 56 चाहिँ यो थियो, प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ। अनि त्यो चाहिँ कारण गर्नु पर्दैन. आज आउनु पर्ने आज जे सात गते पहिलो हप्ताको अन्तिम दिन आजसम्म पनि आज पनि थिएन. हामीले शून्य समय विशेष समय राखेको समय चाहिँ हुँदैन. अझै पनि प्रधानमन्त्रीको प्रश्न तोरा छ, प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो.
0: उनी थिए एमालेका प्रमुख सचेतक ऐन बहादुर महर. अब एउटा अन्तर्राष्ट्रिय प्रसंग. प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ. इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभीरले हात पछाडि ब्लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
3: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्. इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्. इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्. इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्. अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्याण्ड्स, बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभीरका कार्यको निन्दा गरेका छन्।
0: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग. पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ. यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो. पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ.
11: पोखरा पालिकी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्. अटिजम भएका छोरालाई स्कूलहरूले निगाली दिएपछि स्कूल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा शुरू भएपछि सहज भएको राधा बताउँछिन्।
12: नबोल्ने बच्चालाई डेकरहरू जति नै छ होइन, अब बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कूलले चाहिँ नसक्ने भयो. सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ. अब प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि. मेरो त चारवटा पाँचवटा स्कुल फेरिसक्यो. अहिले चाहिँ अब यहाँ थाहा पाएर ल्याउँदैछु. यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ.
11: विद्यालयमा कसरी पढाइ शुरू भएको छ त? जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य.
13: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ. सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ. तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स र अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ.
11: अटिजम कस्तो समस्या हो? अटिजम भएको कसरी थाहा पाउने त? पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला.
14: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो. यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शंका लाइसकेको हुन्छ. अब कसरी पत्ता लगाउँदै यो भन्दा यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबुमाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तिनवटा चाहिँ मुख्य हुन्. तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात माया गर्ने, मायाले जित्ने हो.
11: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त? पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य.
15: सुरुमा हामीले एउटा क्लास 40 जनाको लागि यो सुरुवात गरेका हौ. त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ. यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ.
11: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ.
16: अहिले हाम्रो गर्नेमा 9 बजे छ. यस समयको साथमा जितु सुनचाँदी पसल
17: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
16: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
18: पहाडको छुक छुके दिल
19: आमा मामा कति राम्रा गीत बजेका कता राम्रा राम्रा सन्देशका होइन यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोलेर चाहिँ क्या हो
20: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगा

0: नहीं, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: tragedy attracts them.
1: सुत्किएर सुरक्षित युवा यो खुल्लुली.com मा तपाईँलाई हार्दिक स्वागत छ. हामी रेडियो अडिक स्टुडियो कमेडी हाइट नारायणसर मार्ग बानेश्वरबाट बोलिरहेका छौं. खुल्लुली.com को आजको श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्. मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्. देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.areadio.com अनि केही दिनदेखि हामीले खुल्लुली.com लाई पहिला हाम्रो साउन्ड क्लाउडमा थियो खुल्लुली.com, अहिले चाहिँ युट्युबमा पनि यसलाई पोस्ट गर्न थालेका छौं. हाम्रो पात्रो मोबाइल एपमा पोडकास्टको रूपमा तपाईँले सुन्न सक्नुहुन्छ भने युट्युबमा चाहिँ चन्दन यो के खुल्लुली दुईटा युट्युब च्यानल छ क्या? यसको दुईटा खोल्ले, एउटा रेडियो अडियोमा एउटा खुल्लुलीमा. अरे बार क्या बात है. तपाईँ जतापट्टि भए पनि तपाईँले युट्युब च्यानलमा खुल्लुली.com सुन्दै गर्दा आजभोलि रेडियोको अडियोलाई सुन्ने विभिन्न माध्यमहरू छन्. सुन्दै गर्दा तपाईँको मनमा जिज्ञासा खुल्लुली प्रश्नहरू आयो भने हामीलाई तपाईँले प्रतिक्रिया पठाउन सक्नुहुन्छ. एकजना साथीले फेसबुकमा पठाउनु भएको छ. फेसबुकमा उहाँको नाम सकेसम्म गोप्य नै राख्नु पर्ला कि उहाँको जिज्ञासा चाहिँ हेरिहाल्छु. उहाँले बुटौलबाट लेखी पठाउनु भएको फेसबुकमा. हामी facebook.com/खुल्लुली हाम्रो पेज हो. लाइक गर्नु अनि त्यसपछि गएर जिज्ञासाहरू पठाउनु. म बुटौल रूपन्देहीबाट आफ्नो समस्या लेख्दैछु. म अहिले 19-20 वर्षको भए, म अविवाहित केटा हो. लास्ट टाइम फागुनको 25 गते आफ्नो पार्टनरसँग सम्भोग गरेको थिएँ, त्यो पनि विदाउट कन्डम. त्यसपछि म लगातार जस्तै हस्तमैथुन गर्दै सन्तुष्टि लिइरहेको थिएँ. विगत एक हप्तादेखि पिसाब गर्दा मेरो मूत्र नलीमा एकदमै दुखाइ भइरहेको छ र पछि हेर्दा मेरो लिङ्गको टुप्पोमा पहेँलो कलरको बाक्लो बाक्लो तरल पदार्थ निस्केर बसिरहेको देखे. यो प्रक्रिया लगातार दोहोरिरहेको छ. लिङ्गलाई मैले हल्का निचोरे जस्तै गर्दा धेरै पहेँलो तरल पदार्थ निस्कन्छ. अरू बेला मूत्र नली हल्का असहज मात्र भएको छ भने पिसाब गर्दा एकदमै पीड़ा हुन्छ. यो कुरा रेडियोमा पनि प्रसारण हुन्छ भने सुनेको थिएँ, त्यसैले नाम गुप्य राखिदिनु होला. मलाई सक्दो छिटो अनि यो च्याट मार्फत नै आवश्यक सल्लाह र सुझाव दिनुहोला भनेर भन्नुभएको छ. नाम तपाईँको हामीले भनेनौ, तपाईँले बुटौलबाट हामीलाई मेसेज पठाउनु भएको हो. D1 नै हामीले भन्ने गरेको किशोरावस्थाको प्रवेश सँगसँगै किशोरावस्था युवावस्थाको प्रवेश सँगसँगै हरेक युवा किशोर किशोरी अथवा युवा र युवतीलाई यौन व्यवहारमा संलग्न हुनु मन लाग्छ. यो स्वाभाविक प्रक्रिया हो. यौन सम्पर्क गर्न मन लाग्छ, विपरीत लिङ्गीप्रति आकर्षण हुन्छ होइन. तर हामीले यही बेला हो संयमता अप्नाउनु पर्ने. 19-20 वर्षको उमेरमा तपाईँलाई असाध्यै यौन सम्पर्क गर्न मन लाग्यो, तपाईँले आफ्नो पार्टनरसित कोही पार्टनरसँग यौन व्यवहार गर्नुभयो, गलत गर्नुभयो भन्ने कुरामा हामी भन्दैनौ. यो तपाईँको नितान्त निजी कुरा भयो, तर यसबाट आउने परिणाम पनि तपाईँले भन्दा अरूले भोग्नु, तपाईँले नै भोग्नुपर्ने छ. त्यसकारणले यो यौन व्यवहार चाहिँ सुरक्षित हुनुपर्छ, मर्यादित हुनुपर्छ, आनन्दित हुनुपर्छ भनेको चाहिँ तपाईँले त्यति नै बेला कन्डमको सही प्रयोग गरेर सबभन्दा पहिला चाहिँ 19-20 वर्षको उमेर चाहिँ यौन सम्पर्कको लागि इन्भल्भ हुने सम्बन्ध उमेर हो कि होइन. यौन चाहना हुने उमेर हो, तर यौन व्यवहारमै संलग्न हुने उमेर हो कि होइन. है तपाईँले यो बेलामा पढ्नु पर्ने थियो कि स्कूल कलेजको होमवर्क सक्नु पर्ने थियो कि सिपहरू सिक्नु पर्ने थियो कि कुनै तालिमहरू लिनु पर्ने थियो कि कुनै यो फेरि नरचनात्मक काम पनि भन्न खोजे होइन. तपाईँले जानी ओह्रालोमा ओभर स्पिडमा गाडी चलाउनु भएको हो कि तपाईँ अहिले उमेरमा हुर्किँदै गर्नुभएको साथीहरूलाई यौन चाहनालाई स्वीकार गरिदिनुहोस्. प्रचण्ड चैत वैशाखको प्रचण्ड गर्मीमा छाता उडिन्छ नि शीतलताको लागि, पानी खाइन्छ नि उसको लागि, के अरे पानी खाइन्छ हो. अलिकति अलिक गर्मी पनि एक बोतल कोक दिन्छ साउजी भन्छ. कोकले तिर्खै मेटी त होइन, शीतलतै दिन त होइन, तर फिलिङ्स हुन्छ, बरफ खाइन्छ. भने यसो तपाईँलाई यौन चाहना भएको बेला विकल्पहरू थियो कि हस्तमैथुन गर्न सक्नुहुन्थ्यो कि अथवा यौन चाहनामा आउनु बित्तिकै तपाईँले अरू कुराहरू आफूलाई सृजनात्मक काममा लगाउन सक्नुहुन्थ्यो कि जब तपाईँलाई एकदम तनाव हुन्छ तनाव भएको बेलामा तपाईँ तनाव सोचेर बस्ने कि त्यो दिमागलाई तनाव सोचिरहेको दिमागलाई नराम्रो कुरा सोचिरहेको दिमागलाई सकारात्मक काममा लगाउने सिम्पल छ एकदम के गर्ने यो गरे नि हुन्न त्यो गरे नि हुन्न त्यो गरे नि त्यो हुन्न त्यो गरे नि हुन्न भने कोठा सफा गरिदिनु न भाँडा मारिदिनु न गाउँघरतिर हुन्छ नि ए कुटेर कोदा ल्याएर खेत जोतिदिनु न केही चाहिँ गर्नुहोस् केही चाहिँ गर्नुहोस् भने जस्तै तपाईँलाई एकदम 19-20 वर्षको उमेरमा एकदमै धेरै यौन चाहना भयो यौन सम्पर्क गर्नु मन लाग्यो यो अहिले मैले विवाह अगाडिको यौन सम्पर्क लुकी छिपी गर्नुपर्छ तनाव सोचिरहेको दिमागलाई नराम्रो कुरा सोचिरहेको दिमागलाई सकारात्मक काममा लगाउने सिम्पल छ एकदम के गर्ने यो गरे नि हुन्न त्यो गरे नि हुन्न त्यो गरे नि त्यो हुन्न त्यो गरे नि हुन्न भने कोठा सफा गरिदिनु न भाँडा मारिदिनु न

उनको सही प्रयोग नगरिकन यौन सम्पर्क गर्नुभयो। तपाईँले यौन पार्टनर त भन्नुभएको छ, उहाँ यौन पार्टनर तपाईँ जस्तै अरू पनि मल्टिपल सेक्स पार्टनर उहाँहरूको छन् भने त्यसले पनि तपाईँलाई यौन रोगको सिम्टम्स देखाएको हुनसक्छ। तर झट्ट हेर्दाखेरि चाहिँ यति भनिसकेपछि झट्ट हेर्दाखेरि चाहिँ तपाईँ आत्तिनु भयो, डरमा हुनुहुन्छ, त्रासमा हुनुहुन्छ। आजभन्दा झन्नै झन्नै 16-17 वर्ष अगाडि एकजना साथीले यस्तै प्रकारको मेसेज पठाउनु भएको थियो हामीलाई। पाल्पाको साथी काठमाडौँ आउनुभयो, बाटो जाम भयो अनि बस पार्क आइपुग्दाखेरि ढिलो भयो, गेस्ट हाउसमा बस्नुभयो। गेस्ट हाउसको साहुले भन्नुहोस् साहु यसो केटी पाइँदैन कोही भनेर भन्नुहोस् कोही दिनुभयो, अनि कसैसँग उहाँको यौन सम्पर्क भयो। अनि उहाँ अनि एक बारको जिन्दगीमा महिलालाई केसर भन्दै यौन सम्पर्क गर्दै हुनुहुन्थ्यो अरे। अनि पछि उहाँले चाहिँ के सोच्नु भने मलाई कन्डम के अरे मलाई एचआईभी भयो भनेर डरमा त्रासमा आउनुभयो, एचआईभी भएको थिएन। यद्यपि तपाईँलाई एकदमै शङ्का लाग्छ, डर लाग्छ, डर लागिरहेको छ, होइन यो समस्या नै हो भन्ने कुरा फिल गरिरहनु भएको छ भने एकपटक बुडौलमा हुनुहुन्छ, तपाईँको घर नजिकै स्वास्थ्य संस्थाहरू छन्। आजभोलि धेरै स्वास्थ्य संस्थाहरू चाहिँ युथ फ्रेन्डली छन्, युवा मैत्रीपूर्ण व्यवहारमा तपाईँले उपचारहरू पाउनुहुन्छ। चिकित्सकसँग नडराइकन, नलजाइकन, नआत्तिकन आफूलाई भएका कुराहरू भन्नुभयो भने, डराउनु भएन भने त्यो 5-15 मिनटको काउन्सिलिङमा तपाईँलाई ढुक्क हुन्छ कि यो भएको रहेछ अथवा केही भएको रहेछ अथवा केही भएको रहेनछ भन्ने कुरा चाहिँ ढुक्क हुन्छ। र आइन्दा दिनमा आउँदा दिनमा बुटौलको साथी जस्तै अरू साथीहरू पनि पियर प्रेसरमा, साथीभाइको सङ्गतमा, साथीभाइको प्रेसरमा, कहीँ कतै जोखिमपूर्ण यौन व्यवहारमा, लागू पदार्थको प्रयोगकर्तामा, होइन अनि यो झै झगडामा कहीँ कतै इन्भल्भ हुँदै हुन्छ भने यो चाहिँ मेरो फ्युचरका लागि यसले कति राम्रो काम गर्छ। साथीभाइसँग एक क्वार्टर रक्सी खाएर, दुई किलो गाँजा खाएर झगडा गर्दाखेरि तपाईँको भविष्य के हुन्छ? साथीभाइले भने 19-20 वर्षको उमेरसम्म तैँले अझ यौन सम्पर्क गरेका छैन फलानुसँग जाम न भने यौन सम्पर्क गर्दैमा के हुन्छ, त्यसबाट आउने जोखिमहरू के हुन्, त्यसबाट आउने परिणामहरू के हुन् भन्ने कुरा सोचेर विचार गरेर निर्णय गर्नुहोस्। अप्ठ्यारो पर्दा त्यसको अप्ठ्यारो, त्यसको अप्ठ्यारो तपाईँले नै सहनी हो, अरूले सहँदैन, भोग्ने तपाईँले नै हो, गाह्रो हुने तपाईँलाई नै हो, भविष्य नबिगार्नुहोस्। र साथीभाइले दिएका सबै सल्लाहहरू सही हुन्छन्, मर्यादित हुन्छन् भन्ने पनि छैन। असल साथी तपाईँ भनौँ न गाँजा खानु, चुरोट खानु, रक्सी खानु, नपढ्नु, सिप नसिक्नु, लफाङ्गो भएर हिँड्नु, उद्देश्यहीन भएर हिँड्नु भनेको चाहिँ फ्युचरलाई बिगार्नु हो। रेडियो हटेको स्टुडियो कमेडी हाई नारेश्वर मार्ग मानेश्वरबाट बोल्दैछौ, चन्दन रविन्द्र म दिपेन्द्र स्टुडियोमा। हाम्रो व्हाट्सएप नम्बर 98010 81 610, अनि रातको बेलामा खुल्लु लड्कम आउँछ, अनि व्हाट्सएप नम्बर भन्ने बित्तिकै बुटुङटुङ फोन आउँछ, अनि स्टुडियोमा बोलिरहेको बेलामा डिस्टर्ब हुन्छ, अनि जिस्किनका लागि, मजाक कुरा गर्नका लागि, दिपेन्द्र भनेर कुराकानी गर्नको लागि चाहिँ यो व्हाट्सएप नम्बर दिएको होइन। तपाईँलाई अडियो पठाउनुहोस्, कुराकानी गरौँला, 98010 81 610। आफ्ना खुल्लुलीहरू लेखी पठाइदिनुहोस्, तपाईँको इमर्जेन्सी खुल्लुलीहरू छन् हामी रेस्क्यु गर्न सक्छौँ कि भन्ने हिसाबले हो, छलफल गर्न सकिन्छ। इन्ट्राक्सनको लागि तपाईँ र हामीलाई जोड्न खोजेको हो। अनि केही साथीहरूको फोन यति आउँछ कि अनि त्यो चाहिँ जिस्किनका लागि, रमाइलो गर्नका लागि चाहिँ फोन चाहिँ होइन। अनि फेसबुक पेज त हामीले भनि नै हालौँ, facebook.com/खुल्लुली, यो हाम्रो खुल्लु.com को आधिकारिक फेसबुक पेज हो। झ्यालुकाको चुको लगाउनुहोस्, छेउमा पानी ल्याउनुहोस्, सकारात्मक सोच राख्नुहोस्। अनि मनलाई, मनमा नराम्रो कुराहरू चाहिँ आउन नदिनुहोस्, मनमा निराशाका कुराहरू आउन नदिनुहोस्। हतोत्साही हुने कुरा, आफू तपाईँलाई कमजोर बनाउने कुनै तत्त्वहरूले तपाईँलाई, तपाईँको मनको छेउमा आइरहेको छ, नाइज नाइज आउनै नदिनुहोस्, भित्र पस्नै नदिनुहोस्, छिर्नै नदिनुहोस्। अनि आफूलाई नियन्त्रणमुखी

भन्दाखेरि पनि एकदम सक्रिय जीवन चाहिँ जिउनुहोस्। र अहिले तपाईँले आज दिनभरिमा के गर्नुभएको छ सोच्नुहोस् त, आज दिनभरिमा तपाईँको कामले कसैको जीवनमा अलिकति प्रभाव पार्यो, कसैको जीवनमा खुसियाली छायो, तपाईँको आफ्नै जीवनमा खुसियाली छायो, कि कसैले तपाईँले नराम्रो वचन गर्नुभयो, कसैको बारेमा नराम्रो भाव सोच्नुभयो कि, पखलासन भन्नुभयो कि, रिसाउनु भयो कि, होइन त्यो रिसाउँदाखेरि तपाईँलाई चाहिँ अहिले कस्तो फिल भयो? त्यो रिसाउनु राम्रो कुरा थियो या नराम्रो कुरा थियो? राम्रो कुरा थियो या नराम्रो कुरा थियो? कतै ढाँट्नु भयो कि छल्नु भयो कि? त्यो ढाँट्नु र छल्नु मलाई चाहिँ कस्तो लाग्छ नि, बुढीमरी भन्दाखेरि कालपल्कियो, जब तपाईँले एउटा कुरा ढाँट्न थाल्नुभयो, एउटा कुरा लुकाउन थाल्नुभयो, एउटा कुरा बेइमानी गर्न थाल्नुभयो भने, अनि त्यो त बेइमानीको पत्र चाहिँ बढ्दै जान्छ। एउटा ढाँट्नुभयो, अर्को ढाँट्नुहुन्छ, अर्को ढाँट्नुभयो, अर्को ढाँट्नुहुन्छ, ढाँट्दा ढाँट्दा ढाँट्दा ढाँट्दा तपाईँको हेबिचुअल हुनसक्छ, त्यो एउटा तपाईँको बानी हुनसक्छ। ढाँट्ने बानी अनि ले तपाईँलाई कालान्तरमा लगेर कमजोर बनाउँछ बनाउँछ। त्यसैले इमान्दारिता भन्ने कुरालाई चाहिँ सधैँ पछ्याइराख्नुहोस्। दुःख पर्ला, अप्ठ्यारो पर्ला, इमान्दार भन्दाखेरि तपाईँलाई कहिले काहीँ कोही मान्छेले डोमिनेट गर्ला, कमजोर बनाउला, छैन भन्ने कुरा, तर इमान्दारिताको त्यो रेलको लिक चाहिँ छोड्नु भएन क्या। लिक छोडियो भने तपाईँ पढ्ने विद्यार्थी हो भने पढाइमा निरन्तरता दिनुहोस्। तपाईँ काठमिस्त्री युवा साथी हो भने काठमिस्त्रीमा एकदम इमान्दार बन्नुहोस्। तपाईँ कलाकार हो भने कलाकारमा एकदम इमान्दार बन्नुहोस्। आफ्नो पेसा आफ्नो कर्म चाहिँ इमान्दार बन्नुहोस्। सबका दिन आएगा। एक किसिम पछि आउनेछौ खुल्लु डट कमको साथमा।

0: गरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट कम
1: वेलकम टु द मुभी वर्ल्ड टु लर्न फिल्म मेकिङ Everest Film Academy is the best academy in Nepal. We provide classes for directors,
2: action,
1: acting,
2: Four.
1: Cinematography, sound and editing.
3: Samparka number 01-4498-188.
1: To join the Nepal film industry, your first step, Everest Film Academy. वेलकम
3: एभरेस्ट फिल्म एकेडेमी नयाँ बानेश्वर मिन भवन
4: विश्वभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.edrio.com काठमाडौँ आसपासमा एफएम 106.3 रेडियो अडियो अनि हाम्रो पात्र मोबाइल एपमा सँगसँगै युट्युबमा खुल्लुली डट कम भनेर छ कि एफएम रेडियो अडियो एफएम 106.3 हो चन्दन खुल्लुली डट कम भनेर छ कि एफएम रेडियो अडियो एफएम 106.3 भन्ने छ कि दुइटै हो दुइटै छ युट्युब च्यानलमा पनि अडियो सुन्न सकिन्छ आज अलिकति फरक प्रसंग म तपाईँलाई सोच्दैछु लाखौंको संख्यामा विद्यार्थी साथीहरू एसएलसीको तयारी गर्दै हुनुहुन्छ होला हाम्रो बालक एसएलसी अहिले भन्न आउँदैन कि एसईई होइन अहिलेको चाहिँ अहिलेको एसईई तयारी गर्दै हुनुहुन्छ होला अनि के पढ्दै हुनुहुन्छ किन पढ्दै हुनुहुन्छ कसरी पढ्दै हुनुहुन्छ अनि पढ्ने तरिका बारेमा थोरै भन्छ है त म सबभन्दा पहिला चाहिँ तपाईँले किन पढ्दै हुनुहुन्छ भन्ने कुराको क्लियर गर्नु बुवा आमाका लागि पढिदिनु हुनुहुन्छ आफ्नो लागि पढिदिनु हुनुहुन्छ साथीभाइका लागि पढिदिनु हुनुहुन्छ केही गर्न पढिदिनु हुन्छ केही बन्न पढ्दै हुन्छ किन चाहिँ पढेको पढ्न लागेको भन्ने कुरा चाहिँ क्लियर भन्दैन नभएदेखि यो दिपेन्द्रको सिद्धान्त हो है मैले भनेको कुरा नै हुनुपर्छ भने मलाई फेरि त्यसमा त्यो भ्रम नै नपर्नु मलाई आफ्नै हातमा डाडु पनि हो भन्दाखेरि होइन आफैले आफ्नै रेडियोमा आफ्नै प्रोग्राममा पनि भन्न बोल्न पाइयो भने त के होइन बोल्न त पाइयो नि दिदी त के कसो चन्दन मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हामीकोमा एकजना भिजुअल एडिटर साथी हुनुहुन्थ्यो कि अमन मानन्दर अहिले सायद उहाँले टेक पार्नामा काम गर्नुहुन्छ उहाँ रेडियो अडियोमा लगभग कति 70 सालतिर जोइन गरे हुनुपर्छ 70 सालभन्दा पछि हो 70, 72, 73, 74 होला अहिले जोइन गरे अनि जोइन गर्नुभएको थियो उहाँ चाहिँ एउटा कुनै टेलिभिजनमा काम गर्नुहुन्थ्यो त्यो बेलामा रेडियोहरूमा बेसिक स्यालेरी नै हाम्रो 19,500 थियो उहाँ चाहिँ टेलिभिजनमा काम गर्नु रहेछ उहाँ 9,500 रुपियाँ रहेछ अब कति चाहिन्छ भनेको 10,000 रुपियाँ भइपुग्छ भन्नुभयो त्यसो गर्नुहुन्न भन्दै एउटा एक्स एमाउन्ट उहाँले काम गर्नुभयो अनि काम गर्दै जानुभयो लगभग खासको बेलामा हाम्रो अडियो भिजुअलको काम त्यति धेरै थिएन तर उहाँको क्षमता देखेर उहाँको प्रतिभा देखेर हामी कन्टिन्यू गर्दै गयौँ गर्दै गयौँ जति बेला चाहिन पनि त्यति बेला उहाँ चाहिँ फेरि अर्को अफिस जोइन गर्नुभयो अनि उहाँले दुईटा जति अफिस जोइन गरिसकेपछि मलाई एउटा कुनै नेपालको अहिले कमर्सियल ब्याङ्कमा एउटा ब्याङ्कबाट फोन आयो यदि त्यहाँ मेरो दाइ हुनुहुन्थ्यो तिमीलाई तिमीसँग कोही एउटा भिजुअल अडियो भिजुअलमा राम्रो नलेज भएको कोही स्किल भएको मान्छे छ भनेर भन्नुभयो छ दाइ भने अनि मैले त्यही अमनजीलाई सम्झेँ अनि कति छ दाइ तल भने त 2.5 लाख रुपियाँ छ भनेर भन्नुभयो है म क्या दङ्ग परेला मसँग छोडेर गएको एउटा भाइलाई म भनिदिन्छु भनेर मैले यो किन पढ्नेसँग कुराकानी जोड्न खोज्या हो अनि त्यसपछि मैले अमन तपाईँको सिभी पठाइदिनु तपाईँको यस्तो यस्तो छ एउटा ब्याङ्कमा एकदम सिओ भनौँमा टप लेभलमा काम गर्नुपर्ने भनेर भने मैले उहाँको ब्याचलर क्लियर रहन्छ ब्याङ्क पब्लिक लिमिटेड भएको हुनाले चाहिँ त्यो ब्याचलर कम्ती पनि ब्याचलर पढेको चाहिँदैछ त्यति बेला अब उहाँलाई पढाइको महत्व भयो जुन विषयमा भयो नि ब्याचलर भएको भए हुने त्यति बेला उहाँलाई पढाइको महत्व भयो तर रामकृष्ण ढकाललाई स्टेजमा जाँदाखेरि होइन तर रामकृष्ण ढकाललाई स्टेजमा जाँदाखेरि तपाईँ कति कक्षा पढ्नुभएको छ भने कसैले सोध्दैन. सुगम पोखरेलले कति कति कोर्सको कति कुन कुन विषय पढ्नुभयो भने कसैले सोध्दैन. धीरज राई भलै काठमाडौँ महानगरपालिकामा काम गर्नुहुन्छ, कलेजहरू ट्युसन सेन्टर कलेजहरू पढाउनुहुन्छ, उहाँ आफै गाएक हो. त्यो गायकीमा उहाँलाई कसैले पनि प्रश्न सोधे हुँदैन. मैले अलि साथीहरूलाई भन्न खोजेको चाहिँ तपाईँसँग कुनै भिन्न किसिमको स्किल छ भने त्यो स्किललाई राम्रो बनाउने कुरा गर्नु है. तपाईँलाई स्कुलको कलेजको सर्टिफिकेटले मात्रै धेरै कुरा दिँदैन, त्यो दुःख मात्र हुन्छ, टाइम किल मात्रै हुन्छ. यो एउटा प्रसङ्ग भयो. अर्को प्रसङ्ग चाहिँ अब कसरी पढ्ने भन्ने कुरामा चाहिँ, अनि के पढ्ने भन्ने कुरामा, कसरी पढ्ने र के पढ्ने भन्ने कुरामा सामान्यतया धेरै अधिकांश विद्यार्थीहरूलाई पढ्ने कुरा चाहिँ अरूका लागि पढिदिएको जस्तो. मेरो छोरी 10 वर्षको छ अनि उसले अस्ति भन्दै थियो म कहिले चाहिँ 35 इयर्स क्रस गर्छु होला भने, किन किन साना भने, त्यति बेलासम्म मैले धेरै पढ्नु पर्दैन अहिलेको जस्तो भने क्या उसले. अनि पढ्ने कुरामा चाहिँ इन्टरटेन भन्दाखेरि पनि पढ्ने कुरा चाहिँ कहीँ वर्णनको फिल गरिराख्नु भएको छ कि यो के पढ्ने भन्ने कुरा पढ्ने कुरामा त्यस्तो होइन होला. यसलाई एउटा स्किल सिकेको कुरामा लिनु पर्ला. अनि जस्तो तपाईँले यस एक्जामहरू आइरहेछ आउँदैछ तयारी गर्नु छ क्लास तयारी गर्दैछ अनि गाह्रो विषय भनेर नहातिनु, सजिलो विषयबाट पढ्न थाल्नुहोस्. सजिलो विषय र तपाईँलाई रमाइलो लाग्ने विषयबाट तपाईँले पढ्न थाल्नु भने बिस्तारै तपाईँलाई पढ्नुमा पढौँ लाग्छ, तपाईँ पढ्ने तपाईँको प्र्याक्टिस बन्छ. तर तपाईँले त्यो मलाई साइन्स यति गाह्रो लाग्छ भनेर त्यो पढ्न जाने बेलामा नै पढ्ने बेलामा नै मुडमा नै पहिल्यै साइन्सलाई आफ्नो दिमागमा ल्याइदिनु भयो नि तपाईँलाई साइन्स निकाल्नुहुन्छ यो आइहाल्छ, एकछिनमा आइहाल्छ तपाईँलाई, एकछिनमा आइ नै हाल्छ, तपाईँ पढ्नै सक्नुहुन्न अथवा पढ्नको कुरामा चाहिँ मन जाँदैन. अनि त्यसले गर्दाखेरि चाहिँ यो के पढ्ने कसरी पढ्ने भन्ने कुरा चाहिँ सजिलो टपिकबाट सजिलो च्याप्टरबाट पढ्दै जाने अनि के पढ्ने भन्ने कुरामा पनि आफूलाई कम्फर्टेबल भएको अझ आजभोलिको समयमा चाहिँ आजभोलि जे कुरा चलिरहेको छ जस्तो प्लस टू पनि अब इक्जाम यही बेलामा चल्छ, एसएको पनि यही बेलामा इक्जाम चल्छ, तपाईँले अहिले जे चलन चल्तीमा पढाइ भइरहेको छ त्योभन्दा अपकमिङ अब आउने विषय चाहिँ के हो त, अबको 5 वर्षपछिको स्कोप चाहिँ के हुनसक्छ होला भन्ने हिसाबले विषय छनौट गरेर पढ्न सकियो भने चाहिँ यो पढ्ने कुरालाई असाध्यै धेरै महत्व सजिलो बनाउँछ. र अहिले एसईकै तयारीमा रहनुभएको साथीहरूलाई चाहिँ जस्तो ग्रुपमा पढ्दा रमाइलो हुन्छ कि लेखेर पढ्ने बानी हुन्छ कि अनि पढ्ने भनेर एकरो पढिराख्ने टिभीहरू छ कति चकचक गरेको फेरि फोटो लेखेर गयो कति क्रिकेट खेलेको भनेर बुवा आमाले पनि बुवा आमाको भनेको कुरा बुवा आमाले त्यस्तो भन्दै हुन्छ भने पनि ब्रेक गर्दै थोरै पढ्दै थोरै बुझ्दै फेरि पढ्दै फेरि बुझ्दै फेरि पढ्दै फेरि बुझ्दै गरेर त्यो त्यसरी पनि तपाईँले हामीले पढाइलाई कन्टिन्युटी गर्न सक्छौँ, पढाइलाई निरन्तरता दिन सकिन्छ. एकरो पढ्दाखेरि पढेका सबै कुरा दिमागमा मस्तिष्कमा नखुस्न सक्छन्. त्यही भएर पढ्ने कुरालाई पनि तपाईँले व्यवस्थित बनाउनु, थोरै पढ्नु तर बुझेर पढ्नु. रेडियो अडियोको स्टुडियो कमेडी हाइट नारायणचर मार्ग बारेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र, चन्दन पनि सँगै हुनुहुन्छ. आजको खुल्लु लटकमको श्रृङ्खला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्. यसरी तयार गर्दै गरेका विद्यार्थीहरूका लागि पढ्ने वातावरण घरभित्र दिउँ र काहीँ न काहीँ व्यक्ति परिवार र समाजमा खुसी कमजोर हुँदै गएको छ, उत्साह कमजोर हुँदै गएको छ, उमङ्गले ठाउँ छोड्दै गएको छ. तर हामी रङ्गीन पर्व फागुको नजिक आइपुगेका छौँ, हामी रङ्गीन पर्व फागुको नजिक आइपुगेका छौँ. जीवनका रङ्गहरूलाई, जीवनका दुःखहरूलाई दुःखहरू त सबैको जीवनमा छ, दुःख त सबैको जीवनमा हुन्छ, यसको मतलब सुख पनि सबैको जीवनमा हुन्छ। तपाईँलाई थाहा छ हिजो तपाईँको घरतिरको मौसम कस्तो थियो मलाई थाहा छैन, तर काठमाडौँको मौसम चाहिँ धुम्म थियो, दिमसिम सिम सिम सिम सिम सिम पानी पर्यो। व्यक्तिगत रूपमा त्यो मौसम मलाई असाध्यै अनइजी अनकम्फर्टेबल फिल हुन्छ। र 2064 साल फागुन 20 गते त्यस्तै मौसममा मेरो दाईको हेलिक्रासमा डेथ भएको थियो, र मलाई हरेक धुम्म दिनहरूमा सिम सिम पानी परेको दिनमा अँधेरो दिनमा चाहिँ त्यो नमाज लागेको छिडहरू सम्झिन्छु। तर हिजो धुम्म आज उग्रिएको छ काठमाडौँ, अब मौसम चाहिँ परिवर्तन भयो है, हामी एउटा बिन्दुबाट अर्को बिन्दुमा गयौँ है भन्ने सायद सिम्बोल पनि थियो होला। त्यसैले हरेक अप्ठ्यारा र असजिलाहरूपछि अवसर आउँछ, त्यसलाई धैर्य गर्नुहोस्, संयमता अप्नाउनुहोस्, एकदमै संयमता अप्नाउनुहोस्, नआत्तिनुहोस्। अहिले मैले झट्टै सम्झेँ कोविडको बेलामा धेरैले आफ्नो आफन्तहरू गुमाउनु भयो, त्यो गुमाएका आफन्तहरूमध्ये केही चाहिँ आत्तिएर निसासी आफू आफैमै निसासिएर आफू आफूले नै मनोबल कमजोर बनाएर धेरैको ज्यान गएको हो जस्तो अनुमान लाग्छ। अब हेल्थको कुरामा धेरै कुरा बोल्न मिलेन, यद्यपि अप्ठ्यारा र चुनौतीहरूसँग व्यवस्थापन गर्दै अगाडि बढेको जिन्दगी नै रमाइलो हुन्छ, रोमाञ्चक हुन्छ। बीचमा एकदमै म हात्तिएको थिएँ 6-7 महिना 8 महिना अगाडिपट्टि, अनि मलाई एकदमै एकदमै गाह्रो भएको थियो, अनि मैले एकजनासँग काउन्सिलिङ लिएँ, अनि मैले भन्दै हुनुहुन्थ्यो क्या तपाईँले आफ्नो सन्ततिका लागि कस्तो कथा के सुन्नुहुन्छ त, जिन्दगी उतार चढाव सुनाउनु भए पो मजा आउँछ जिन्दगीमा, आफूले आफूलाई कमजोर बनाउनु है भनेर भन्नुहुन्थ्यो। त्यही भएर खास गरी किशोर अवस्थामा अनि अहिलेको यो पियो एकदम प्रेसर छ, अहिले फलानको जति स्कुल ल्याउनु पर्यो, फलानको जति नम्बर ल्याउनु पर्यो, यति नम्बर ल्याइदिने फलानुमा यति स्कलरसिप पाउँछ, डाक्टर बनिदिनु पर्यो, इन्जिनियर बनिदिनु पर्यो भनेर जुन घरभित्रको प्रेसर छ र एकाले किशोर किशोर तनाव छ, त्यो तनावबाट चाहिँ तपाईँ तनावलाई तनाव नलिनु है, यो स्वाभाविक हो, यो चाहिँ भन्न मात्रै खोजेको हो। हामी एकैछिन पछि आउनेछौँ।
5: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी, सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम।

0: सधैँ हल्ली चल्ली हुन्छ आने खुल्दुली फ्रेन्डसिप र रिलेसनसिप खुल्दुली जेनरेसन ग्याप थाहै नपाइ हुन्छ ब्रेकअप आउ न टेन्सन करियरको कन्फ्युजन एजुकेसन छ ट्रेजेडी अट्र्याक्सन
1: हाम्रो पात्रको प्रस्तुति खुल्लु लडकमको यो श्रृङ्खला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तलाई पनि सुन्न भनिदिनुहोस् र चर्चा छलफल कुराकानी गरिदिनुहोस् विषयमा। आज बिहान चिसो चिसो थियो, अलिक चाँडो नै बिउजे थिए, यसो बेडमै पल्टेर मोबाइल चलाइरहेको थिएँ एकैछिन, अनि एकैछिन मोबाइल चलाइरहेको थिएँ, गजबको प्रसङ्ग त्यहाँ मैले हेर्न र सुन्न पाएँ। अनि जुन कुरो चाहिँ म यो मेरो होइन, मैले आज सामाजिक सञ्जालमा भेटेको कहीँ कतै भेटेको यस्तो इन्सपायर स्टोरी तपाईँलाई किन नभन्ने, यस्तो कथालाई तपाईँलाई मोटिभेट गर्छ कि भन्ने हिसाबले मात्रै हो। यो नितान्त मेरो एकदमै आइडिया अथवा मैले कल्पना गरेको यो कन्टेन्ट होइन। बढी मनको जहाज होइन, बढी मनको जहाज अथवा जहाज भनौँ न, जहाज त्यति बेला मात्रै आफूलाई सुरक्षित ठान्छ जब ऊ हवाईजहाज ग्राउन्डमा ल्यान्ड गरेको हुन्छ। जहाज त्यति बेला मात्रै आफूलाई एकदमै सुरक्षित ठान्छ ऊ जति बेला हवाईजहाजमा ग्राउन्डेड हुन्छ, होइन त चन्दन? हवाईजहाजमा ट्याक्कै ग्राउन्डेड ट्याक्कै एयरपोर्टमा ल्यान्ड भयो भनेपछि आहा भन्ने हुन्छ। तर हवाई त्यही हवाईजहाजलाई हामीले ग्राउन्डमा मात्र राखिदियो भने के हुन्छ होला? हामीले हवाईजहाजलाई ग्राउन्डमा मात्र राखिदियो भने के हुन्छ होला? उडाइदिनौ भने के हुन्छ होला? त्यो घाटामा जान्छ, त्यो नोक्सानै हुन्छ, होइन? हवाईजहाजको त्यसले भ्यालु नै क्रिएट गरेन, होइन? होइन, त्यो हवाईजहाज नै भएन नि त। जब उसले उडान भर्छ अनि उसले आफ्नो अस्तित्व पाउँछ क्या, हावासँग ठोकिन्छ, बादलसँग पैठाझोरी गर्दै जुन एउटा एउटा ठाउँबाट अर्को ठाउँमा जब गन्तव्यमा पुग्छ, होइन, हवाईजहाज उडेपछि मात्रै हवाईजहाजको मजा हुन्छ, होइन? तपाईँले आफूलाई सुरक्षित गर्ने ठान्ने हो एकदमै, होइन, थपक्क बस्नु भन्छ तपाईँको जीवन चलायमान चलायमान नै हुँदैन नि। आकाशमा जहाज उड्दा जोखिम छ, होइन? आकाशमा के कसो भन्नु त हो नि त, आकाशमा जहाज उड्दाखेरि जोखिम छ, हावा छ, हुन्डरी छ, बादल छ, यहाँबाट त्यो कहाँ गन्तव्यमा पुग्नुपर्छ भन्ने छ। अनि त्यो चलायमान जिन्दगी नै मजाको छ अरे। त्यसैले आफूले आफूलाई एक्टिभ बनाउनुहोस्, आफूले आफ्नो जिन्दगीमा उडान भर्नुहोस्। अनि उडान भर्दाखेरि उडान भर्नुभन्दा अगाडि जस्तै एउटा पाइलटले अथवा एरोनोटिकल इन्जिनियरले होइन हवाईजहाज ठिक छ कि छैन, पाङ्रा ठिक छ कि छैन, गियरबक्स गियर ठिक छ कि छैन सबै चेक पडताल गर्नुहुन्छ होला। त्यसको लागि तपाईँले आफूलाई पनि तपाईँ नेपालको आर्मीमा अथवा पुलिसमा जाँदै हुनुहुन्छ भने होइन तपाईँको शरीर ठिक छ कि छैन, तपाईँ त्यसको लागि काबिल हुनुहुन्छ कि हुनुहुन्न, मजबुत हुनुहुन्छ कि हुनुहुन्न, तपाईँ रेडी हुनुहुन्छ कि हुनुहुन्न, तयारी हुनुहुन्छ कि, आफूलाई तयारी बनाउनुहोस्। त्यसपछि तपाईँले उडान सुरु गर्नुहोस्। ड्राइभर मोटर चालक बन्नका लागि तपाईँको तयारी हुनुहुन्छ कि हुनुहुन्न? लाइसेन्स त पहिला आउनु पर्यो। गाडी चलाउनु भन्दा अगाडि टायरमा हावा छ कि छैन, इन्जिन ओइल छ कि छैन, पानी छ कि छैन, सबै चेकअप गर्नु, त्यसै उडान भन्नुहोस्, होइन? उडान चाहिँ भन्नुहोस्, उडान भन्न नडराउनुहोस्। तर त्यस्तो उडानमा कुनै आउने केही जोखिमहरू भयो भने अथवा केही अप्ठ्याराहरू ट्रभलेन्स भयो भने त्यसरी नै हातिनुहोस्। सुरक्षित हातिनु भयो भने होइन, हातिँदाखेरि त्यहाँ जोखिम हुनसक्छ, हातिएन र त्यसलाई व्यवस्थित हिसाबले चाहिँ ल्यान्ड गर्न सक्यो भने होइन, त्यसलाई व्यवस्थित हिसाबले आफूलाई संयमित बनाउन सक्यो भने त्यो जहाज, जस्तो हामीलाई अस्ति पनि एउटा थाहा छ नि, एउटा इन्जिन जलेको दुबईमा, होइन काठमाडौँ दुबईमा, होइन दुबईमा गएर ल्यान्ड गर्यो भन्ने समाचार पनि आइरहेको थियो नि। त्यही भएर यो उडान भर्नका लागि, अघि बढ्नका लागि आफूले आफूलाई नै नियन्त्रण नगर्नुहोस्। हाम्रो फेसबुक पेज facebook.com/खुल्लुली, हाम्रो फेसबुक पेज facebook.com/खुल्लुली हो। यो पेजमा तपाईँले आफ्ना जिज्ञासा खुल्लुलीहरू पोस्ट गर्न सक्नुहुन्छ। र त्यसै गरी तपाईँले हामीलाई हाम्रो वाट्सएप नम्बर 9801-81610 9801-81610 हाम्रो वाट्सएप नम्बर हो। यो वाट्सएप नम्बरमा तपाईँले आफ्ना जिज्ञासा खुल्लुली प्रश्नहरू लेखी पठाउन सक्नुहुन्छ। हाम्रो पात्रमा फिडब्याक दिन सक्नुहुन्छ। खुल्लुलीलाई युट्युबमा खुल्लुली.com युट्युब च्यानलमा अथवा एफ रेडियो अडियो एफएम 106.3 दुईटै युट्युब च्यानलमा तपाईँले खुल्लुली.comलाई सुन्न पनि सक्नुहुन्छ। र अर्को प्रसङ्ग जोड्छु, जहाजको जस्तै, यो चाहिँ मेरो आफ्नै सिर्जना हो, यसको कसैको कपिराइट लाग्दैन। अनि कहिलेकाहीँ मलाई एकदम रिस उठ्छ केही केही कुराहरूले, यहीँ सोध्छु, रिसा त मैले कहिले के पाएको छु, कहिले के पाएको छु, अथवा अरूसँग रिसाएर अर्कालाई हप्काएर अर्कालाई गाली गरेर मैले आफ्नो शरीरबाट किन नेगेटिभ तत्त्वहरू मात्रै, नेगेटिभ इनर्जी मात्रै डेभलप गर्ने। अनि यसो हेरेको पानी, जीवनलाई पानी बनाउन सकिने कस्तो मजा हुँदो रहेछ क्या। है हिजोको पानीले कति किसानहरू खुसी हुनुभयो होला, होइन चन्दन? हिजोको पानी तरतिर के हुन्छ, हिजोको पानी पछि के मकै छर्ने बेला भयो? अब मकै छर्ने बेला भयो, खेत जोत्ने, मकै छर्ने, होइन जमिनले पानी पायो, होइन अब त्यो अझ, अब यो बसन्त ऋतुमा अझ फुलहरू, होइन बेट बिराहरू अझ हरियाली हुन्छन्। जिन्दगीलाई पानी जस्तो बनाउनुहोस्। यो पानी, यो हामी धोबी खोलाबाट नजिकै छौँ, काठमाडौँमा बागमतीबाट नजिकै छौँ। अनि कहिलेकाहीँ त्यो पानी आफ्नो हिँड्ने बाटोलाई मान्छेले, मानव बस्तीले पेल्लै पेल्लै पेल्लै ल्यायो भने कहिलेकाहीँ त्यो पानी यस्तो उग्रो रूप ल्याइदिन्छ कि, होइन होइन यस्तो उग्रो रूप ल्याइदिन्छ कि उनीहरूको घरभित्रै छिर्दिन्छ क्या, उनीहरूको चुलोभित्रै छिर्दिन्छ क्या। पानीले हेपेर हो नि त त्यस्तो भएको त, तर पानी त पानी हो नि त, फेरि सालिन छ उसले आफ्नो बाटो आफै बनाउँछ, होइन? कसैलाई भिजाउँदा पनि उसको जीवन उर्वरशील बनाइदिन्छ क्या। सितीमिति पानीले नोक्सानी गर्दैन। त्यही भएर हामीले हाम्रो दिनचर्यालाई, हाम्रो मस्तिष्कलाई चाहिँ पानी जस्तै बनायो भने, सरल बनायो भने, कुल बनायो भने, आगो जस्तो होइन है, आगो हेर्नु त पोल्छ, चलाउँछ, गाह्रो हुन्छ नि पोल्ने चलाउने कुरा भन्दा त पानी राम्रो कुरा होला नि। मलाई आगो पानीले पृथ्वी बनेको छ, हाम्रो ठाउँमा छ, तर आफ्नो मनलाई मस्तिष्कलाई कस्तो बनाउने भन्ने कुरामा चाहिँ जोड्न खोजेको हो। एकैछि पछि आउनेछौ, सहकर्मी रविन्द्रको केही तयारी छ जस्तो लागिरहेको छ। खुल्लुली.com को साथमा रहनुभयो।

0: देशै भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट कम
1: खुन्दुलटकमको आजको श्रृङ्खलामा अब चाहिँ सकलले रविन्द्रको पालो रविन्द्रको जिम्मेवारी छ एउटा नाटकको अंश हामी एउटा दृश्य खुल्लो ढोकामा हामी जोड्दैछौ
2: नरो नरो नरो मेरो सानो पुन्टु नलो बुबा यहाँ सुनिन्छ तरकारी पनि पकाउन नदिने हो आज एक दिन घर बस्दा यस्तो गाह्रो छ अन्तले कसरी हेरे होला सानो बुबु खाऊ लाएर बोतलको दुध भनेपछि चिनिहाल्ने स्याबास ओ स्याबास नरो है अब हस् नरो नरो म तिम्रो आमालाई सुप दिएर आउँछु है ल अन्त ए अन्त निदाको तिमी
3: हेर न म त सुक्कै पो भएछु
2: ल यति सुप खाइहाल त अनि अहिले पेट दुख्नु कस्तो छ
3: अहिले त अलिक कम छ त्यही भएर आँखा पनि लागेछ छोरो के गर्दैछ
2: अघि रोइरहेको थियो मैले फकाइसके म भएपछि तिमी चिन्ता नगर न ल ल ल यो सुप खाइहाल त
3: हुन्छ
2: मेरो हात मिठो छ है
3: अति मिठो नि फाइभ स्टारको कुकलाई जित्छ उस्तै परे काम पो ढङ्ग पुऱ्याएर गर्ने होइन
2: के गरेन ढङ्ग पुऱ्याएर हेर सहकारीको नम्बर वान एकाउन्टेन्ट हुँ म
3: भर्खर दस महिना पुग्दै गरेको छोरो हुँदा हुँदै गर्भवती भइन म
2: कति त्यही कुरा गरे गल्ती त भइहाल्छ नि त्यही गल्ती हुन्छ भनेर त मान्छेहरूले ओखती बनाएका ओखती खाएर सुरक्षित गर्भपतन गर्यो त
3: धन्न चाँडै थाहा पाइयो भन न
2: हजुर
4: खोइ तयार भयो दाई
2: ला बर्बाद
3: किन नि
2: भुसुक्कै बिर्सेछु नि ए पखै म आएँ
4: ल के चाला हो त सूर्य दाई अहिलेसम्म तयार हुनु भएको छैन
2: आज अब गई भएन केटा
4: कहाँ त्यस्तो हुन्छ दाई म त केटी हेर्न जान भन्दै हिँडिसकेँ घर आमालाई नि भन्दै हिँडिसके यहाँ मान्छे अनि
2: अर्को दिन जाउँला नि रघु
4: अब सधैँ फुर्सद हुनु नि दाई मेरो कुरा बुझ्नु नि तपाईँ
2: मेरो कुरा चाहिँ बुझ्न त यहाँ भाउजू बिरामी छ के
4: ए दाई हिजोसम्म केही नभए भाउजूलाई आज एक्कासी कसरी के हुन्छ भने तपाईँलाई जान मन छैन अनि ढाड्दै हुनुहुन्छ होइन मलाई फेरि संसारमा सबभन्दा बढी रिस उठ्ने भने ढाँट्ने मान्छेसँगै हो क्या
2: किन ढाँट्ने म तेरो भाउजूलाई सन्चो नभएर यहाँ छोरो हेरिरहेको छु
4: दाई प्लिज जसरी नि मिलाउनु न आज म गइनँ भने मेरो केटी त झुन्डेर मर्छ क्या
2: नचाहिया कुरा गर्छ दुई चार दिनपछि जाँदैन केही हुँदैन यहाँ मिलेन त के गर्ने भन्न
4: जसरी पनि मिलाउनु न दाई
2: ल पर्या केटी हो माग्न जानु पर्ने होइन
4: हजुर
2: अनि के भयो त दुई चार दिन कुर्न सक्दिनँ रे
4: नसकेर त हो नि दाई
2: किन नसक्नु हेर्न अर्को केटो आउँदैछ र
4: होइन के दाई
2: भगाएर लिएर यो बेकारमा माग्ने जस्तो माग्न गएर के लामो प्रक्रिया पुरा गरिरहनु
4: अब केटी भागेर नआउने भन्छ नि दाई बुझ्नु न मेरो कुरा जसरी पनि आज त जानै पर्छ दाई
2: आज म जान पाउँदिनँ के मिल्दैन पनि मेरो कुरा बुझ्न यार
4: दाई हत्तेरिका बुझ्नु न मेरो कुरा दाई केटी प्रेग्नेन्ट छ क्या दाई
3: के रे
4: केही होइन भाउजू
2: तिमी कतिखेर आयो यहाँ
3: भर्खरै आकिनी के भन्यो यो के कुरा हो
4: नरिसाउनु न भाउजू बुझाउँछु म भित्र हिँड्छु
3: भनेपछि तपाईँ त देवर बाबु भित्रभित्रै चालु मान्छे पो हुनुहुँदो रहेछ
4: अब चिया खुवाएर बेजत नगर्नु न भाउजू
3: अनि के हो त यो
4: अब उमेरमा भइहाल्छ नि भाउजू तर मैले अब मेरो केटीलाई धोका दिन्छु भनेको होइन क्यारे बिहे गर्छु भनिरहेको छु
2: त्यही त रघु नराम्रो मान्छे त होइन है अब
3: चुप लाग तिमी सब लोग्ने मान्छे उस्तै हो तिमी पनि त्यही ड्याङको मुला हो
2: हत्तेरी अनिता नरिसाउ न मैले त के गरेको छु र
3: के गरेको छौ त्यो त मलाई थाहा छ नि।
4: आफूलाई यहाँ टेन्सन भइरहेको बेला तपाईँहरू चुप लाग्नु के दाजु भाउजू? अब काम नै नभए नि केटी मागेर बिहे गर्ने हो,
2: हतार किन गर्नु पर्यो तँलाई?
3: हतार नगरेर के गर्ने त? बिहे नै नगरी घरमा छोरा छोरी पाएर बसोस् त केटीले?
4: मलाई त यो कुरा सुन्दा नि भन्न न ढिङ्गट्ट लगाएर आइरहेको छ हो दाई। आज आउँछु भनेको थिएँ, आज गइएन भने उसलाई नराम्रो लाग्छ नि दाई।
2: हेर, मैले अस्ति पनि बिहे गर्न हतार नगर भनिरहेको, 20 वर्ष बल्ल हुँदैछस् त। म आज पनि त्यही भन्छु, उसी पनि तेरो जागिर छैन, उमेर हुँदैछ बिहेको लागि, त त्यसै छटपटे गरिरहेछस्।
4: मेरो ठाउँमा बसेर हेर्नु नि दाई, अनि थाहा पाउनुहुन्छ। झन् गाउँको जान्ने बुझ्ने भलाद्मी दाई भनेर भन्दैछु, तपाईँ नै भाउ खोज्नुहुन्छ?
2: भाउ खोजेको होइन, मैले रियल कुरा गरेको। पहिले पढाइसका अनि मेरो सहकारीमा काम लगाइदिउँला अनि गर्ला बिहे।
3: के कुरा गरेको तिमीले? बिहे अघिको त्यस्तो सम्बन्ध छ उनीहरूको, त्यसको के हुन्छ?
2: अब हामीले जे गर्यौं त्यही गर्ने नि।
4: मतलब तपाईँहरूले के गर्नुभयो?
3: है तिमी पनि।
2: अब के भयो त, यसले चाहिँ आफ्नो सब कुरा सुनाइरहेछ भने हामीले किन नसुनाउने? ल सुन, खास अहिले हाम्रो एउटा बच्चा 10 महिनाको मात्र भयो, सोच्दै नसोची अर्को पनि बच्चा बस्यो, अनि गर्भपतन गर्ने औषधि स्वास्थ्य कर्मीले भनेअनुसार खाएन नि ताले, त्यही भएर यिनलाई नछोडेको मैले आज, बुझिस?
4: ओहो, कुरा त्यस्तो भयो। अनि कस्तो छ भाउजू अहिले?
3: ठिकै छ।
2: हेर केटा, बेलैमा स्वास्थ्य कर्मीलाई भेटेर सरसल्लाह लिएर गर्भपतन गर्ने औषधि खायो भने सजिलै गर्भपतन हुने रहेछ, त तेरो केटीलाई माया गरिहाल्छस्। केही महिना वर्ष बितेपछि बिहे गर्दा भइहाल्छ, हतारमा नगर न, के भन्छौ अन्त तिमी?
3: खै, अब म के भन्नु, सल्लाह गर्नुहोस् तपाईँहरू, केटीले पनि मान्न पर्यो, कुराकानी गर्नुहोस् एकपल्ट। यति सब भएपछि मेरो हिसाबले छोड्न चाहिँ हुन्न है?
4: ठिकै छ नि त, एकपल्ट म कुरा गरिहेर्छु, थाहा छैन के कुरा आउँछ उताबाट, अनि तपाईँहरूसँग कुरा गर्छु नि है।
3: भइहाल्छ नि,
2: समाधान हुन्छ के, त चिन्तै नगर न।

0: हाम्रो अडियो ब्याङ्कमा भएको खाताबाट रविन्द्रले एउटा नाटक अहिले खुल्लु डटकममा प्रस्तुत गरिदिनु भयो, खुल्लुली डटकमको साथमा रहनुहोला। अन्त्यमा हामी एउटा किशोर अवस्था लिएर आउँदैछौँ।
1: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी, सुनौ बुझौ बुझौ सुनौ कन्फ्युजन सोलुसन कुलधुली डट कम।

0: सधैँ हल्ली चल्ली हुन्छ अनि खुल्दुली फ्रेन्डसिप र रिलेसनसिप जेनरेसन ग्याप थाहै नपाई हुन्छ ब्रेकअप हो न टेन्सन करियरको कन्फ्युजन एजुकेसनको ट्रेजेडी अट्र्याक्सन
1: कसको किशोर अवस्था जोड्दै हुन्छ रविन्द्र रविन्द्रको हातमा छ डाडु पनि अहिले चाहिँ माइक्रोफोन मेरो हातमा भए पनि खुल्लु लटकमको अन्त्यमा किशोर अवस्थाका बारेमा कुराकानी गरिहाल्दैछौ।
2: नमस्कार, म गायिका इन्दिरा जोशी। सानो छँदा चाहिँ म धेरै नै जली थिएँ, तर अलिकति चेन्ज भनेको जुन बेला चाहिँ मलाई यो एडोलेसेन्स भन्छ नि त्यो बेलामा, जुन बेलामा हामी हर्मोनल नै चेन्ज हुन्छ बेसिकली फिमेलको चाहिँ होइन, युज टु सिङ ड्यान्स उफ्रिँदा स्टेजमा मम ड्याड एकदम खुसी हुने सानै थिए होइन, तर म अलिकति यङ हुँदै जाँदाखेरि मम ड्याडलाई त्यही नै इन्सेक्योरिटी हुँदै गयो, जबकि म मेरो फिलिङ चाहिँ म यसमै लाग्छु म यही गर्दै जान्छु भन्ने भयो। सानो हुँदा त्यही चिज ममलाई केही जस्तो लाग्थेन किनभने सानो चाहिँ रहर गरेको छ, तर यङ हुँदै जाँदाखेरि ममलाई चाहिँ अलिकति टेन्सन हुने ओ माई गड, किनभने यो फिल्डलाई लिएर कतिजनाको हाम्रो अलिकति पर्सेप्सन पनि त्यति राम्रो छैन, है यहाँ बिग्रिन्छन्, पढाइ कन्टिन्यू गर्दैनन्, स्मोक गर्न सिक्छन्, रक्सी खान सिक्छन्, धेरै चिजहरू हुन्छ कि खास एकदमै अर्कै पर्सेप्सन छ मिडियालाई लिएर, तर खास त्यस्तो छैन। आई थिङ्क सिक्ने चिजहरू एकदमै धेरै छ किनभने हामी यहाँ आएर हरेक दिन नयाँ नयाँ मान्छेहरूलाई भेट्छौँ र आफूलाई एकदमै ग्रुम गर्न, म चाहिँ जुन बेला मेरो पनि हर्मोनल चेन्ज हुँदै थियो, मेरो सेल्फ इस्टिम त यति लो थियो, म तल हेरेर हिँड्थेँ, आफ्नो स्किनलाई लिएर म एकदमै खुसी थिएन, धेरै चिजहरू मलाई मन पर्थेन मेरो बारेमा, एकदम कन्फ्युज पनि थिएँ, कसैसँग बोलिहाल्न सक्थेन, कसैले अलिकति चर्को स्वरमा बोल्यो भने घाँटी ख्याप्पै हुने, त्यो रुन मन लाग्ने हुन्छ नि, त्यो एउटा चेन्जको अवस्था रहेछ। सो पछि म यो यहाँ आएर काम गर्दै गए पछाडि राम्रो हुँदै गयो। आई थिङ्क एउटा पोइन्टमा चाहिँ आमा बुवाहरू वरिड हुने कारण चाहिँ जुन बेलामा हामी अलिकति आफूलाई सिरियसली लिन सिक्छौँ, जुन बेलामा हामी यो एसएलसीहरू सकाएर अब सिरियसली पढाइलाई लिने, किनभने त्यसले हाम्रो आउने करियरलाई निर्धारित गर्छ, त्यो हिसाबले मम्मी ड्याडी चाहिँ चिन्तित हुने हो र हामीले पनि हाम्रो तर्फबाट केही राम्रो गरेर एउटा इक्जाम्पल्सहरू दिनुपर्छ, केही राम्रो काम गर्यो भने यसले त राम्रै गर्यो हुन्छ नि, राम्रो पर्फर्मेन्स गर्यो भने, राम्रो गीत राम्रो चल्यो भने त्यहाँबाट मात्रै यो राम्रो भएको, नत्र इभन मेरो मम्मी ड्याडी सानो बेलामा त जिल्ला स्तरीयमा कति धेरै जिते, ट्रफीहरू कति धेरै चिजहरू जित्दाखेरि युज टु बी ह्याप्पी, तर मेन स्ट्रिममा आएर काम गर्दाखेरि चाहिँ देवर नट द्याट ह्याप्पी। सो आफूलाई प्रुभ गरेर राम्रो गर्दै गएपछि बल्ल मम्मी ड्याडीको पनि पर्सेप्सन चेन्ज हुँदै आएको हो र त्यही अगेन्स्ट हुनुभएको मम्मी ड्याडी जुन बेलामा अरूहरू अगेन्स्ट थियो हुन्छ नि, काम गर्दै जाँदा बाहिरको मान्छे जुन बेला अगेन्स्ट थियो त्यो बेलामा फ्यामिली फेरि आफ्नो साथमा थियो र अहिले पनि साथमा छ। सो त्यो चिज त्यसरी के तपाईँको अपसाइड डाउन उल्टा हुँदै जान्छ क्या, किनभने एन्ड अफ द डे तपाईँको परिवार नै हो। सो हामीले हाम्रो तर्फबाट राम्रो गर्न पनि उत्तिकै जरुरी छ र करियर यस्तो हुनु पर्यो, कम्प्रोमाइज नगरौँ। कसैले लेखक बन्छु, म फोटोग्राफर बन्छु, होइन म कार्टुनिस्ट बन्छु, म यस्तो बन्छु भन्दाखेरि एउटा टेबल जब नै होस्, स्पेसली एज अ गभर्मेन्टल जब त्यस्तो खालको जब होस् भन्ने चाहनुहुन्छ, त्यसमा चाहिँ अगेन सेम फर्मुला, वी हेभ टु प्रुभ आवर सेल्फ, राम्रो गरेर देखाउनुपर्छ र कन्भिन्सिङ पावर चाहिँ हुनुपर्छ, तर आफूलाई जे मनपर्छ त्यही काम नै गरौँ भन्छु म चाहिँ, कम्प्रोमाइज नगरौँ मन मारेर, होइन यसमा त बढी पैसा आउँछ होइन म यही गर्छु भनेर मन मारेर चाहिँ त्यो नगरौँ, किनभने यदि हामी जे चिज इन्जोय गर्छौँ त्यही हाम्रो प्रोफेसन हो भने त्यो प्रत्येक दिन तपाईँलाई काम गरे जस्तो महसुस नै हुँदैन। म त स्टेजमा पर्फर्म पनि गर्यो, ओहो उफ्रियो, रमाइलो पनि गर्यो, लास्टमा पैसा पनि कमायो, घुम्न पनि पायो होइन, सो म चाहिँ त्यसरी लिइरहेको छु प्रत्येक दिनलाई, एकदमै रमाइलो लाग्छ मलाई, तर यसको लागि मैले आफ्नै किसिमले एउटा स्ट्रगल पनि गरेको छु। सो कन्फ्युज नहुनुहोस्, कतिजनालाई फेरि धेरै पछि मात्र गएर थाहा हुन्छ कि म के चाहन्छु भनेर, तर तपाईँ जे काम कन्टिन्यू गर्दै हुनुहुन्छ डेडिकेसन र हामी जुन ह्युमन बिइङ भनेको हाम्रो माइन्ड यस्तो छ कि हामी यदि आफूले सिक्यौँ भने हामी सबै कुरा सिक्न सक्छौँ, सो यदि तपाईलाई सानै उमेरबाट म के बन्छु भन्ने थाहा छैन, तपाईँ अझ कन्फ्युज हुनुहुन्छ भने तपाईँ जे काम गर्दै हुनुहुन्छ त्यसमा एकदमै निरन्तर लागिरहनु, सर्टेन एउटा टाइममा आए पछाडि आफू तपाईँलाई जे चिज मनपर्छ त्यसलाई चाहिँ तपाईँले बिस्तारै त्यो हबी भन्दै जान्छ, किनभने त्यसको लागि त्यो चिज गर्नको लागि इन्भाइरोमेन्ट तपाईँ आफैले बनाउन सक्नुहुन्छ, किनभने तपाईँ अहिले गरिरहेको काममा चाहिँ राम्रो हुनुहुन्छ भने तपाईँलाई मन लाग्ने चिजहरू चाहिँ तपाईँ पछि त्यसको लागि एउटा वातावरण बनाएर त्यसलाई लिएर साइड बाई साइड लिएर पनि जान सक्नुहुन्छ। र तपाईँको लाइफमा दुईवटा चिज हुन्छ क्या, एउटामा त तपाईँ अलरेडी पोख्त हुनुहुन्छ र अर्को तपाईँलाई मन परेको चिज पनि तपाईँ साथ साथ सँगसँगै गर्न पनि पाउनुहुन्छ। सो आई थिङ्क त्यसरी लिनुपर्छ जस्तो लाग्छ एभ्री डे। अब यो ब्युटी कस्तो छ हाम्रो पर्सेप्सन, अब हाम्रो म चाहिँ मेरो स्किन डस्की छ भनेर रुने कराउने सबै घरको मान्छे सबै गोरो छ भन्ने, तर मेरो यही कम्प्लेक्सन स्क्रिनमा आउँदाखेरि राम्रो रहेछ त होइन, अथवा म युरोपियन कन्ट्री जाउँ अथवा अरू देश जाउँ उनीहरूले भन्छ ओ माई गड यस्तो नेचुरल ट्यान तेरो कस्तो ब्युटिफुल भन्छ होइन, हामी चाहिँ उनीहरूलाई हामीसँग जे छैन सायद हामी त्यसकै पछाडि भएको छ त्यस्तो नगरौँ, हामीसँग जे छ त्यसैलाई एक्सेप्ट गरौँ। आई थिङ्क तपाईँ आफ्नो काममा राम्रो हुनुहुन्छ भने तपाईँ ब्युटिफुल पनि देखिन थाल्नुहुन्छ इभेन्चुअली, चाहे तपाईँ मोटो हुनुहोस्, चाहे तपाईँ होचो हुनुहोस्, चाहे तपाईँ अग्लो हुनुहोस्, जति पनि संसारको सक्सेसफुल एकदमै सक्सेसफुल मान्छे छन् ब्युटी मात्रै होइन, आई थिङ्क र जति पनि संसारको ब्युटिफुल एकदमै ब्युटिफुल भनेर हामीले चिनेको छौँ सायद उनीहरू अरू केही काममा राम्रो थियो नि त्यसपछि हामी उनीहरूको ब्युटीतिर लाग्यौँ होला कि हुन्छ नि, यिनी हुन्छ नि ब्युटी पेजेन्टमै गएर जितेकोहरू पनि दे हेभ टु आन्सर लट अफ क्वेसन्स होइन, स्टेज आफ्नो प्रेजेन्स राम्रो हुनुपर्छ, त्यो भनौँ न त्यो ओभरअल पर्सनालिटी ओभरअल पर्सना हो कि तपाईँको होइन, एउटा उमेर ढल्केर गइसकेपछि पछि अरू आउँछ हामीलाई त्यो ठाउँ रिप्लेस गर्नलाई, तर तपाईँले राम्रो काम गरेर यदि कुनै छाप छोडेर जानुभएको छ भने नि त्यसलाई कसैले पनि मेटाउन सक्दैन, चौरी परेर जान्छौँ हामी एक दिन, कपाल पनि सेतो भएर जान्छ, त्यो सधैँ रहँदैन, सो हामी जे चाहिँ सधैँ रहन्छ त्यो बनाउनतर्फ लागौँ, म मोटी भए सो वाट नो प्रब्लम, तपाईँ हाम्रो काममा पर्फेक्ट हुनुहुन्छ भने मोटी भयो भने तपाईँलाई कसैले हेप्नै सक्दैन, नगरौँ हेल्दी रहौँ पक्कै पनि, त्यसलाई नै लिएर आफूलाई एकदमै निरुत्साहित चाहिँ नगरौँ।
1: यो प्रेरणा राई प्रसङ्ग किशोर अवस्था सँगसँगै खुल्दरी डट कमको आजको श्रृङ्खलाबाट हामी सबैलाई एकैसाथ बिदा दिनुहोस्, झ्याल लगाउनु चुकु लगाउनुहोस्, छेउमा पानी ल्याउनु नबिर्सनुहोस्, सकारात्मक सोच राखिदिनुहोस् र हामी सबैलाई एकैसाथ बिदा दिनुहोस्, धेरै धेरै शुभरात्रीको धेरै धेरै शुभकामना, श्रीबाट रविन्द्र र म दिपेन्द्र चन्दन बिदा भयो, नमस्कार शुभरात्रि।
3: पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन ग्यास सोलुसन kulduli.com ग्यास सोलुसन kulduli.com

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98436647।
2: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
3: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 98560075656 र 98460075656।
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 9 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
4: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ।
5: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा
4: साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ।
5: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 98560052049।
4: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 9 गते शनिबार।
6: ए नानी, त्यो पानी नपिउ त।
7: किन र काका?
6: त्यो पानी फोहोर छ।
7: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
1: सार्वजनिक हितका लागि रेडियो आधी खोला।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
9: यस समयको साथमा जितु सुनचादी पसल
10: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
9: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
8: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।